0: एकांक्षी कहन कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
4: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
5: यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 5 गते मंगलबार, सन 2026 जुलाई 21 तारीक असार शुक्ल पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देशभर 73% भन्दा धेरै धान रोपाई, सुदूरपश्चिममा सबैभन्दा धेरै 90%। मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा।
0: गएको आर्थिक वर्ष निजामती सेवामा 3,000 पद रिक्त, राजीनामा दिने बढे। यो वर्ष नयाँ पद पूर्ति नगर्ने सरकारको योजना, लोकसेवाको तयारी गरिरहेकाहरू चिन्तामा।
1: चित्र बजार बीचको खाडले बेरोजगारीको समस्या बढ्दो, उद्योगीसँग साझेदारी भए रोजगारी सुनिश्चित हुने विज्ञको भनाई।
3: विभिन्न उद्योग व्यवसायहरूको संघ संस्था हुन्छ नि, त्यो संघहरूसँग पार्टनरसिप गरेर तपाईँहरू तालिम लिनुहोस्, त्यसको 100% रिजल्ट आउँछ।
0: वार्ताका लागि मध्यस्थकर्ता मार्फत कूटनैतिक पहल भइरहेको इरानको दावी, जुन 18 शान्ति सम्झौतालाई पूर्ण रूपमा पालना गर्न अमेरिकालाई आग्रह।
1: र विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दै। एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: आधार दरमा मात्र

0: 0.5% प्रिमियम थप।
1: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा देशभरको धान रोपाई अवस्था र पछिल्लो मौसमी जानकारी बारेको खबर। देशभर अहिलेसम्म 73.61% रोपाई सकिएको छ। हिजो साउन 4 10,11,302 हेक्टरमा रोपाई भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याङ्क छ। प्रदेशगत रूपमा सबैभन्दा धेरै रोपाई सुदूरपश्चिममा भएको छ। सुदूरपश्चिम प्रदेशमा 90.67% रोपाई सकिएको छ। त्यसपछि लुम्बिनीमा 80.65%, गण्डकीमा 78.36%, बागमतीमा 77.33%, कर्णालीमा 77.05% र मधेसमा झण्डै 58% धान रोपाई भएको छ। कोशीमा भने 73.94% रोपाई सकिएको कृषि विभागको तथ्याङ्क छ। गएको वर्ष साउन 4 72.14% क्षेत्रफलमा धान रोपाई भएको थियो। विगतका वर्षको तुलनामा यस वर्ष मनसून सरदरभन्दा 6 ढिलो भित्रिएको थियो। नेपालमा सामान्यतया मनसून जून 13 प्रवेश गर्ने भए पनि यस वर्ष जुन 19 मात्रै भित्रिएकोले समयमै रोपाई हुन नसक्ने अनुमान थियो। तर गएको वर्षकै तुलनामा यस वर्ष पनि रोपाई भइरहेको तथ्याङ्कले देखाउँछ। तर कतिपय ठाउँमा पर्याप्त पानी नपरेका कारण रोपाई नभएको किसानको गुनासो छ। लामो समयदेखि परेको खडेरीले खोला आसपासका मुहान सुकेका र पर्याप्त वर्षा नभएकोले समयमै रोपाई गर्न नपाएको सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका किसान कीर्ति बहादुर राहनाले बताउनु भएको छ। देशभरको रोपाई अवस्था बारेको खबर आजको कान्तिपुर दैनिक र गोर्खापत्र दैनिकले छापेका छन्। यसैबीच गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। बागमती र कोशी प्रदेशका थोरै ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमतीको मकवानपुर कोशीको झापामा ठूलो पानी परेको हो। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि पनि मधेस र सुदूरपश्चिम प्रदेशको बाहेक पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। भोलिदेखि पानी पर्ने क्रम कम हुँदै जाने अनुमान छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले आज देशका विभिन्न ठाउँमा वर्षा भए पनि भोलिदेखि क्रमशः कम हुँदै जाने बताउनु भएको छ। यसैबीच चितवन र धादिङका विभिन्न खण्डमा हिजो दिउँसो सड़क खुलेपछि दुईतर्फी नै गाड़ी निर्वाध रूपमा सञ्चालन भइरहेका छन् र सड़कमा अवरोध नरहेको चितवन प्रहरीले जनाएको छ।
2: विगतका वर्ष झैं हुन्थ्यो भने यति बेला बलरा नगरपालिका 5 सर्लाहीका 55 सुरेश प्रसाद सिंह र 60 नागेन्द्र प्रसाद सिंहले 2.5 खेतमा रोपाई सकिसक्नुहुन्थ्यो। यसपालि खेत बाँझो मात्र छैन, यी दुवै किसान दाजुभाइ 20 भारतीय जेलमा हुनुहुन्छ। सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोनवर्षाबाट खरिद गरेर ल्याएको 2 युरिया र 6 डीएपी सहित दुवैलाई पक्राउ गरिएको थियो। रोपाई अघि उनीहरू मलको जोहो गर्न विगतका वर्ष झैं सीमावर्ती बजार सोन वर्षा पुगेका थिए। तर साइकलमा राखेर ल्याउँदै गर्दा असार 17 भारतीय कृषि विभाग र सशस्त्र प्रहरी बल एसएसबी को संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ परेपछि दुवै जनालाई शुरूमा सोन वर्षा थानामा राखियो, त्यसपछि सीतामढ़ी जिल्लाको डुमराको कारागार पठाइएको छ। मुद्दामा थप सुनवाई हुन भने सकेको छैन। थुनामा रहेका नागेन्द्रका ज्वाई प्रवीण सिंहका अनुसार डुमराको स्थानीय अदालतले असार 25 सोन वर्षा प्रहरीबाट घटनाको विवरण सहित कागजात मगाएको छ। अहिलेसम्म दुवैजनाको बेल धरौटी हुन सकेको छैन। मल किन्न गएका किसान दाजुभाइ 20 भारतीय जेलमा शीर्षकको खबर कान्तिपुरमा छ।
1: गएको आर्थिक वर्षमा निजामती सेवातर्फ झण्डै 3,000 पद रिक्त भएका छन्। राष्ट्रिय निजामती किताबखानाको तथ्याङ्क अनुसार अनिवार्य अवकाश र कर्मचारीले राजीनामा दिँदा पद रिक्त भएका हुन्। गएको आर्थिक वर्षमा 2,211 कर्मचारीले अनिवार्य अवकाश पाएका छन् भने 718 जनाले राजीनामा दिएका छन्। राजीनामा दिने कर्मचारीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा केही धेरै देखिएको छ। 81-82 राजीनामा दिनेको संख्या 611 थियो। आर्थिक वर्ष 82-83 एक वर्षमा राजीनामा दिएका कुल कर्मचारीको झण्डै 1/3 असारमा राजीनामा दिएका छन्। गएको असारमा विभिन्न दर्जाका 225 कर्मचारीले राजीनामा दिएका छन्। त्यसै महिना 222 कर्मचारीले अनिवार्य अवकाश पाएका छन्। किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेल पछिल्लो महिना

0: कर्मचारीले राजीनामा दिने क्रम बढ़ेको बताउनुहुन्छ। यो खबर कान्तिपुर दैनिकमा छ। यसैबीच यो वर्ष भने अवकाशका पदमा सकेसम्म नयाँ पदपूर्तिको माग नगर्ने सरकारको योजना छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले हाल सरकारका विभिन्न दरबन्दी घटेकाले फाजिलमा पर्ने कर्मचारी व्यवस्थापन नै चुनौतीपूर्ण भएको भन्दै पदपूर्तिका लागि नयाँ माग नगर्ने निर्णय गरेको हो। सरकारका सम्बन्धित मन्त्रालय कार्यालयलाई पदपूर्ति आवश्यक परे ती निकायले नै लोकसेवामा माग गर्ने अभ्यास छ, तर सचिव स्तरीय बैठकले यस्तो अधिकार पनि अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको अधीनमा रहने निर्णय गरेको छ। वार्षिक 3,000 पदपूर्तिका लागि 4.5 लाख युवाले लोकसेवाको तयारी गर्ने गरेका छन्। पदपूर्ति नहुने अवस्थामा उनीहरू चिन्तामा परेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा बेरोजगारीको समस्या र उद्योगीसँग साझेदारी गर्नुपर्ने विषयको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
2: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
1: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
2: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
1: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+, कुनै पनि सामाजिक समूहबाट अपाङ्गता भएका व्यक्तिहरू, कुनै पनि सामाजिक समूहबाट संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
2: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खे, भद्रपुर।
1: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङ कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
2: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
3: हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
3: बेटर अप्लायन्सेस का AC, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देशभर 73% भन्दा धेरै धान रोपाई, सुदूरपश्चिममा सबैभन्दा धेरै 90% मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा, गैराति काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा, गएको आर्थिक वर्ष निजामती सेवामा 3,000 पद रिक्त, राजीनामा दिने बढ़े, यो वर्ष नयाँ पदपूर्ति नगर्ने सरकारको योजना, लोकसेवाको तयारी गरिरहेकाहरू चिन्तामा लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। अहिले पनि बेरोजगारी सबैभन्दा जटिल आर्थिक र सामाजिक चुनौतीका रूपमा रहेको छ। हरेक वर्ष हजारौं युवा रोजगारीको खोजीमा विदेशी नै बाध्य छन् भने अर्कोतर्फ स्वदेशमै उद्योग व्यवसायले आवश्यक जनशक्ति पाउन नसकेको गुनासो पनि उत्तिकै सुनिन्छ। यसले हाम्रो श्रम बजार, सिप विकास र रोजगार नीति बीचको असन्तुलनलाई स्पष्ट रूपमा देखाउँछ। देशभरका 753 पालिकाले सिपमूलक तालिम, स्वरोजगार र साना उद्यम प्रवर्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। तर यी कार्यक्रमले सोचे जस्तो दिगो रोजगारी सृजना गर्न भने सकेका छैनन्। अहिलेको रोजगारीको अवस्था र समस्याबारे साथी महेश केवालीले नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा कृषि उद्यमी सुनिता नेमाफुकीसँग कुराकानी गर्नुभएको छ।
6: कहिले काहीँ भन्ने छ नि त, एकजना बुवा वा आमा दिउँसभरि खेतालाई खोजिराखेको हुन्छ होइन, छोरा वा छोरी चाहिँ यता सहरमा दिउँसभरि जब खोजिराखेको हुन्छ कि, दुवैको मिलन बिन्दु मात्र नभएको हो। त्यसकारण अब बेरोजगारै हुनुहुन्छ कतिजना, तर हामीले सिपयुक्त मान्छेहरू पाइराखेका छैनौँ। काम चाहिँ छ, अब जस्तै मान्छेले भन्छ राम्रो चाहिँ मान्छे पाइएन भनिरहेछ, तर किन बेरोजगारी भयो भन्ने समस्या चाहिँ छ, र त्यो समस्याको जरो के हो त भन्ने कुराहरू चाहिँ हामीले खोतल्नु छ।
7: यो समस्याको पाटो त हामीले पहिलेदेखि नै कुराकानी गर्दै आएका थियौँ, किन समाधान नभएको हो त अहिलेसम्म?
6: अब यस्तो 3 लेभलको गभर्मेन्टले ट्रेनिङ दिन्छ, यस्तो खाले ट्रेनिङ चाहिन्छ भन्ने एउटा रिसर्च गरिदिने इन्स्टिच्युट हामीसँग छैन। कृषिको हाम्रो हरेक प्रदेशमा तालिम केन्द्र छ, हरेक फार्मको आफ्नो तालिम केन्द्र छ, यति धेरै तालिम केन्द्र कुराहरू छ, तिनीहरूको होस्टेल सहितको छ, तर वर्षभरिमा जब 2 तालिम हुन्छ तपाईँ सोच्नुहुन्छ कति कस्ट बढिराखेको छ। पालिकाले गर्ने अरू गर्ने सारा तालिमहरू त्यहीँ गरिदिएको भए त त्यसको युज हुन्थ्यो नि, हेरै पछि फरक फरक छ, अनि 2 दिने, 1 दिने, 3 दिने, 4 दिन पाइँदैछ। यसको समाधान के हो भने भनेदेखि मैले चाहिँ यो प्रदेश सरकारकै त्यस्तै तालिम केन्द्रहरू जुन छ नि, त्यो तालिम केन्द्रहरूलाई चाहिँ एक्टिभ गरेर तालिम बनाउने कुरा गर्ने सबै कुरा सबैजनाको तालिम चाहिँ त्यहाँ गर्नु पर्यो। एक दोस्रो तालिम चाहिँ स्किलयुक्त हुनु पर्यो, किनभने त्यहाँदेखि लास्ट इयरको पनि यत्रो न्युजमा आएको थियो 13 अर्ब रुपियाँ तालिमको लागि खर्च भयो भनेर आएको थियो अरे, र भए भरकोलाई चाहिने तालिमहरू चाहिँ हामीले त्यहाँ गर्ने के हुन्छ भने इन्फ्रास्ट्रक्चरको म्याक्सिमम युज हुन्छ। जस्तै अचार बनाउने तालिम भन्छन्, त्यो तालिम दिनलाई भन्नु उसले के गर्छ, एप्रोन किन्छ, पन्जा किन्छ, ग्यास किन्छ, भाँडाकुँडा किन्छ, कि तालिम भन्दा तालिमको खर्च बढी भयो नि त। दोस्रो पटकले त्यो स्टोप कहाँ गयो त्यो कुरा छैन, तर एकै ठाउँमा त्यो तालिम सेन्टरमा त्यो इन्फ्रास्ट्रक्चर तपाईँले डेभलप गरेर सबै कुरा गर्नुभयो भने तालिम त 2 महिना 3 महिना पछि जतिले लिन गए पनि कुरा गरे पनि त्यसको रियुज गर्नु पाइयो नि।
7: तालिम आवश्यकता भन्दा पनि बजारले के खोजेको छ, बजारसँग आय आर्जनको बाटो जोडिदिनु भन्दा पनि भत्ता खाने तरिकाले एउटै मान्छे दोहोरिएको छ, तेरिएको छ, उस्तै पर्यो भने सबै आउने जति कार्यक्रममा सहभागी भइरहेको छ, त्यस्तो तरिकाले तालिमहरू भइरहेछ नि।
6: यो एनजिओहरूको तालिमले सबभन्दा बढी बिगारेको छ। हामी निजी क्षेत्रले केही तालिम दिनु भने भत्ता आउँछ भनेर फस्छ, त्यो मान्छेलाई स्क्रिनिङ गर्नुपर्छ नि, त्यो मान्छे तालिम लिनु अगाडि ऊ के चाहन्छ, केमा उपयुक्त छ, कस्तो हो, त्यो स्क्रिनिङको कुनै पनि कुराहरू छैन।
7: पालिकाहरूले चाहिँ जति तालिम दिनुहुन्छ त्यति तालिम दिएका सबैलाई चाहिँ तपाईँले भने अनुसारको उद्यमशीलता आय आर्जनसँग जोडिनुको लागि त्यो 100% नतिजा निकाल्ने गरी कसरी यो अवसर सृजना गर्न सक्छ?
6: एसोसिएसनहरू छन् नि जसले व्यवसायीहरूको संस्थागत गरेर काम गरेको छ, त्यो भनेको ठूलो औद्योगिक क्षेत्र हो कि, तिनलाई थाहा छ कसो चाहिन्छ, उहाँहरूसँग कोअपरेसन गरेर ट्रेनिङ गराउनु भयो भने उहाँहरूले नि त्यो मान्छेहरूलाई कि त स्वरोजगार बनाइदिनुहुन्छ कि नभए आफ्नो इन्डस्ट्रीमा ल्याउनुहुन्छ कि। यदि यो ट्रेनिङको बजेटलाई इफेक्टिभली युज गरेर भोलि रिजल्ट देखाउने हो भने विभिन्न उद्योग व्यवसायहरूको संघ संस्था हुन्छ नि, स्पेसली वस्तुगतहरू जस्तै चियाको आफ्नै संघ छ, अडुवाको छ, बेसारको छ, त्यो संघहरूसँग पार्टनरसिप गरेर तपाईँहरू तालिम लिनुहोस्, त्यसको 100% रिजल्ट आउँछ।
0: नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा कृषि उद्यमी सुनिता नेमाफुकीसँग पालिकामा रोजगार सिर्जना, उद्यमशीलताको अवस्था, निजी क्षेत्रको भूमिका र दीर्घकालीन समाधानका सम्भावना बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। यसैबीच भारतको कोलकाता बन्दरगाहबाट पहिलो पटक औपचारिक रूपमा संचालनमा आएको मालवाहक रेल विराटनगर आइपुगेको छ। तेस्रो देशबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ तोरी बोकेर कोलकाता बन्दर गाह सिंहदाहबाट अस्ति शुक्रबार हिँडेको कार्गो रेल हिजो दिउँसो 1 बजे विराटनगर भन्सारमा आइपुगेको हो। सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इण्डस्ट्रीजका लागि तेस्रो देशबाट आयात गरिएको सामग्री लोड गरिएको कन्टेनर विराटनगर भेडियारी स्थित संयुक्त भन्सार जाँच चौकी प्याड स्टेशनमा आइपुगेको हो। कोलकाताबाट विराटनगरसम्म पहिलो पटक औपचारिक रूपमा कार्गो रेल आएपछि उद्योगीले यो सेवाले निरन्तरता पाउनुपर्ने बताएका छन्। आजका पत्र पत्रिकामा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
10: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पछिल्लो समय नेपालमा बनेको अचार विभिन्न देशमा पुग्न थालेको छ। चालू आर्थिक वर्षको 11 महिनामा मात्र 21 करोड़ 16 लाख 98 हजार रूपियाँ बराबरको अचार निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यस वर्ष इटली, अस्ट्रेलिया, बेलायत, क्यानाडा, जापान, कोरिया, अमेरिका, बेल्जियम, मौरिसस, डेनमार्क, यूएई, मलेसिया र भारतमा अचार निर्यात भएको विभागले जनाएको छ। पछिल्ला 11 महिनामा सबैभन्दा बढ़ी इटलीमा 3,73,87,000 रूपियाँको अचार निर्यात भएको छ। अस्ट्रेलियामा 3,64,89,000 र बेलायतमा 3,61,00,000 रूपियाँको अचार निर्यात भएको थियो। सबैभन्दा कम भारतमा 4,000 रूपियाँको अचार निर्यात भएको विभागको भनाइ छ। भारतमा अचार निर्यात न्यून देखिए पनि आयात भने बढ़दो छ। भारतबाट 3,33,91,000 रूपियाँको अचार आयात भएको छ। चीनबाट 8,48,81,000, कोरियाबाट 3,65,000, जापानबाट 37,000 र भूटानबाट 2,000 रूपियाँको अचार निर्यात भएको विभागको तथ्याङ्क छ। विभागका अनुसार अचार आयात र निर्यात बढ़दो छ। चालू आर्थिक वर्षको 11 महिनामा 21 करोड़ 16 लाख 98 हजार रूपियाँको अचार निर्यात हुँदा 11 करोड़ 86 लाख 75 हजार रूपियाँको आयात भएको छ। 11 महिनामै 21 करोड़को नेपाली अचार निर्यात शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। इरान र अमेरिका बीच लगातार आक्रमण भइरहेका बेला इरानले मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनैतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले तेहरानमा हिजो साप्ताहिक पत्रकार सम्मेलनमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनैतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गर्नुभएको हो। कतारले अमेरिका इरान वार्ता पुनः शुरू गर्न र 10 दिनको युद्ध विरामका लागि नयाँ प्रस्ताव ल्याएको खबरबारे उहाँलाई सोधिएका प्रश्नको जवाफमा उहाँले पछिल्लो जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बागाईले इरानको कूटनैतिक संयन्त्र अमेरिकाको आक्रमणको सैन्य जवाबसँगै सक्रिय रहेको बताउनु भएको छ। जुन 18 अमेरिकासँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रबारे उहाँले यो सम्झौताको पूर्ण रूपमा स्पष्ट रहेको र यो वाचालाई तोड्न अमेरिकाले कुनै बहाना गर्न नहुने बताउनु भएको छ। अमेरिकाले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको उहाँले बताउनुभयो। उहाँले इरानले हर्मुज जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हित विपरीत कुनै पनि खालको दुरूपयोग रोक्ने अडान पनि दोहोर्याउनु भएको छ।
5: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेदरल्याण्डस पुगेको नेपाली टोलीले आज नामिबियासँग पहिलो खेल खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 2:45 शुरू हुनेछ। यो त्रिदिवसीय श्रृंखलामा त्रिदेशीय श्रृंखलामा आयोजक नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। नेपालले दोस्रो खेल पर्सी साउन 7 गते आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि 11 गते फेरि नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। अहिले लीग टूको अंक तालिकामा नेपाल 24 अंकसहित 5औं स्थानमा छ। नेदरल्याण्डस 32 अंकसहित तेस्रो, नामिबिया 22 अंकसहित 7औं स्थानमा छन्। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। विश्वकप ग्लोबल क्वालिफायरमा स्वत स्थान बनाउन शीर्ष 4 भित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण छन्। घरेलु मैदान किर्तिपुरमा सम्पन्न पछिल्लो श्रृंखलामा नेपालले 8 मध्ये 6 खेल जित्दै आफ्नो अवस्था बलियो बनाएको थियो। त्यही लयलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाली टोली नेदरल्याण्डस पुगेका छन्। विश्वकप लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछ। नेपालले अझै 8 खेल बाँकी रहेकाले शीर्ष 4मा पुग्ने सम्भावना कायम छ। यसै गरी एक दिवसीय मान्यता जोगाउन भने शीर्ष 6 भित्र रहनुपर्छ। यो श्रृंखलामा यो श्रृंखलाका लागि कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्ड्स पुगेको हो।
4: अब केही खबर संक्षेपमा। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 83-84 को बजेट कार्यान्वयन गर्न 37 बुँदे मार्गदर्शन जारी गर्दै खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्न सबै मन्त्रालय र निकायलाई आग्रह गरेको छ। अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले बजेट कार्यान्वयनको मार्गदर्शन पठाउँदै स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, दक्षता र प्रभावकारिता कायम गर्न आग्रह गर्नुभएको हो। अर्थ मन्त्रालयले ठूला पूर्वाधार एवं आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी पूँजीगत खर्चमा उल्लेखनीय सुधारको प्रयास गर्न पनि आग्रह गरेको छ।
5: नयाँ आर्थिक वर्षको दोस्रो शेयर कारोबारको दिन हिजो नेप्से परिसूचक सकारात्मक देखिएको छ। यस दिन नेप्से उच्च अंकले बढ़ेर बन्द भएको छ। नेप्से परिसूचक 41.70 अंकले बढ़ेर 2719.24 बिन्दुमा पुगेको हो। अघिल्लो कारोबारको दिन शुक्रबार पनि नेप्से 79.74 अंकले बढ़ेको थियो।
4: विकासीय मन्त्रालयहरूले अब पहिलो त्रैमासमा पनि विनियोजित बजेट रकमान्तर गर्न पाउने भएका छन्। अर्थ मन्त्रालयले हिजो जारी गरेको आर्थिक वर्ष 83-84 को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शकमा मन्त्रालयले आर्थिक वर्षको पहिलो त्रैमास र अन्तिम महिना असारमा पनि कानून परिधि र बजेटको सीमाभित्र रहेर रकमान्तर गर्न पाउने सुविधा दिएको हो।
5: विकास निर्माणका नाममा जथाभावी खनिने र काम सकिएपछि व्यवहारिसे छाड्ने खाल्डा खुल्ने मधेस प्रदेशमा बाल बालिकाका लागि मृत्युको धराप बन्न थालेका छन्। बिना कुनै पूर्व सतर्कता र सुरक्षा मापदण्ड नदी सडक तथा इटा उद्योगका लागि खनिएका खाल्डामा जमेको वर्षाको पानीमा डुबेर ज्यान गुमाउने बाल बालिकाको संख्या धेरै देखिन्छ। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार 5 वर्षमा खोला नाला नदी पोखरी तलाव नहर र विकास निर्माणका लागि खनिएका खाल्डा खुल्लीमा डुबेर 986 जनाको मृत्यु भएको छ।
4: जिब्रोले
5: तातो र पिरो जस्तै जीवले उकालो र गर्मी सहन सक्दैन।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: देशभर 73% भन्दा धेरै धान रोपाई। सुदूरपश्चिममा सबैभन्दा धेरै 90% मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा।
4: गएको आर्थिक वर्ष निजामती सेवामा 3,000 पद रिक्त, राजीनामा दिने बढे। यो वर्ष नयाँ पदपूर्ति नगर्ने सरकारको योजना, लोकसेवाको तयारी गरिरहेकाहरू चिन्तामा।
5: सिप र बजार बीचको खाडलले बेरोजगारीको समस्या बढ्दो, उद्योगीसँग साझेदार भए रोजगारी सुनिश्चित हुने विज्ञको भनाई।
4: वार्ताका लागि मध्यस्थकर्ता मार्फत कूटनैतिक पहल गरिरहेको इरानको दावी। जुन 18 को शान्ति सम्झौतालाई पूर्ण रूपमा पालना गर्न अमेरिकालाई आग्रह।
5: र विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दै।
4: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले केही दिन अघि बनाउनु भएको अहिले प्रदेश सरकारमा वाम सहकार्यबारे चर्चा भइरहेको छ। कार्टुन पनि दुई कम्युनिष्ट पार्टी एमाले र नेकपाका अध्यक्ष ओली र प्रचण्डको विगतको एकता र एकले अर्कोलाई भनेका विषयसँग सम्बन्धित छ। यहाँ ओली र प्रचण्ड जस्ता देखिने दुई नेताले हात मिलाउँदै अंकमाल सहित गफगाफ गर्दैछन् अनि ओली जस्ता देखिने व्यक्तिले भन्दैछन्, तपाईंलाई देख्यो कि स्वर्ग नर्क पाताल कता हुन्छ, सँगै कुदिहालौं जस्तो लाग्छ। अनि जवाफमा प्रचण्ड जस्ता देखिने व्यक्तिले भन्दैछन्, मलाई पनि पत्याइहालौं जस्तो लाग्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: अत पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
2: भर्ना खुल्यो
3: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
2: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएनटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
3: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययनमैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
3: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।

0: चालू आर्थिक वर्षमा सड़क पूर्वाधारमा कर्णाली सरकारको प्राथमिकता 10 अर्ब भन्दा धेरै बजेट विनियोजन कार्यान्वयन भने चुनौती।
1: सल्यानका 2 सामुदायिक वन क्षेत्रमा व्यवहारिसी अवस्थामा 6 नाल अवैध भरुवा बन्दुक बरामद, थप अनुसन्धान हुँदै।
0: सुर्खेतमा गत आर्थिक वर्ष 82-83 सवारी दुर्घटनामा परि 37 जनाको ज्यान गयो।
1: र विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दै। हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्र .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी त्यसै गरी जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमका साथै गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 सड़क पूर्वाधारलाई प्राथमिकता दिएको छ। कर्णालीको सड़क पूर्वाधारको अवस्था सुधार गर्न भन्दै भौगोलिक भौतिक पूर्वाधार क्षेत्रका लागि 10 अर्ब 93 करोड़ रूपियाँ विनियोजन गरिएको हो। प्रदेशका दुर्गम बस्तीलाई सड़क सञ्जालसँग जोड्ने, निर्माणाधीन रणनीतिक सड़कलाई सम्पन्न गर्ने तथा सुरक्षित आवागमन विस्तार गर्ने उद्देश्य सरकारको छ। प्रदेश गौरव तथा रणनीतिक महत्वका 14 वटा सड़क आयोजनाको निर्माणलाई निरन्तरता दिएको छ भने यी आयोजनाका लागि 65 करोड़ रूपियाँ विनियोजन गरिएको छ। यस्तै नदी तथा खोलाका कारण आवाजावतमा हुने समस्या समाधान गर्न देशैभर 122 वटा झुलुङ्गे पुल निर्माण गर्ने योजना रहेको छ। यसका लागि 36,75,00,000 रूपियाँ छुट्याइएको छ। प्रदेश सरकारले ग्रामीण सड़कको स्तरोन्नति, कालोपत्रे, ट्र्याक सुधार तथा सड़क विस्तारलाई पनि प्राथमिकता दिएको छ। आगामी आर्थिक वर्षभित्र 31 किलोमिटर सड़क कालोपत्रे गर्ने लक्ष्य लिएको छ। साथै निर्माणाधीन सड़कलाई समयमै सम्पन्न गर्ने, जीर्ण सड़कको मरमत समार गर्ने, पहिरो नियन्त्रणका लागि संरचना निर्माण गर्ने तथा सड़क सुरक्षा सम्बन्धी पूर्वाधार विकासका कार्यक्रमलाई समेत समेटिएको छ। वर्षायाममा सड़क अवरुद्ध हुने समस्या न्यूनीकरण गर्न सड़क मरमत, पुनस्थापना तथा जोखिमयुक्त स्थानमा संरक्षण संरचना निर्माण गर्ने पनि सरकारले भनेको छ। हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालीकोट, दैलेख, जलकोट, रूकुम पश्चिम, सल्यान र सुर्खेत लगायतका जिल्लामा स्थानीय तहका केन्द्र तथा बस्तीलाई सड़क पहुँचसँग जोड्ने योजनालाई पनि सरकारले प्राथमिकतामा राखेको छ। प्रदेश सरकारले सड़क र पुल पूर्वाधारमा गरिएको लगानीले नागरिकको सहज आवागमन, आर्थिक गतिविधिको विस्तार, सेवा प्रवाहमा सुधार तथा समग्र प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। गठबन्धनमा बनेको कर्णाली सरकारमा हुने समीकरण फेर बदलले भने नीति कार्यक्रम बजेट कार्यान्वयनमा चुनौती थपिँदा भने अनुसार विकास हुन नसकेको सरकारवालाहरूले बताएका छन्।
1: सल्यानका 2 सामुदायिक वन क्षेत्रमा व्यवहारिसी अवस्थामा 6 नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय वनगाडको पिण्डे नगरपालिका 12 स्थित भदाले सामुदायिक वनबाट 4 नाल र छत्रेश्वरी गाउँपालिका 1 स्थित जुगे खोला सामुदायिक वनबाट 2 नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको खोजतलाश अभियानका क्रममा भरुवा बन्दुक फेला परेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भण्डारीले भरुवा बन्दुक कसले, कहिले र कुन प्रयोजनका लागि त्यहाँ लुकाई राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताउनुभयो। अवैध हात हतियारको प्रयोग तथा ओसार पसार नियन्त्रणका लागि जिल्ला भर प्रहरीको निगरानी तथा खोजतलाश अभियानलाई तीव्र बनाइएको जनाइएको छ। प्रहरी निरीक्षक भण्डारीले अवैध हात हतियार सम्बन्धी कुनै पनि सूचना वा शंकास्पद गतिविधिबारे जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
0: सुर्खेतमा गत आर्थिक वर्ष 2082-83 सवारी दुर्घटनामा परि 37 जनाको मृत्यु भएको छ। गत वर्ष जिल्लाभर 690 वटा सवारी दुर्घटना हुँदा 1167 जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता ठाकुर प्रसाद पोखरेलले यी वर्ष सवारी दुर्साधनको कार्यवाहीबाट 1 करोड़ भन्दा धेरै रकम राजस्व संकलन गरेको बताउनुभयो। गत आर्थिक वर्षमा 1,32,48,000 रूपियाँ राजस्व संकलन भएको पनि उहाँको भनाइ छ। यो राजस्व ट्राफिक नियम उल्लंघन गर्ने वा विभिन्न कानूनी कार्यवाहीमा परेका सवारी साधनबाट संकलन भएको रकम हो। गत वर्ष सुर्खेत जिल्लाभर 14,949 सवारी साधन कार्यमा परेका थिए। यसैगरी सवारी दुर्घटना सम्बन्धी 2,707 सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ। यो कार्यक्रमबाट 2,31,137 जना लाभान्वित भएका प्रहरी प्रमुख पोखरेलले बताउनु भएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छाल सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिला पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
0: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
5: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू: रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्ने धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
5: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
5: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
7: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
2: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो रायगढद्वारा जनहितमा जारी सन्देश।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।
9: रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चालू आर्थिक वर्षमा सड़क पूर्वाधारमा कर्णाली सरकारको प्राथमिकता, 10 अर्ब भन्दा धेरै बजेट विनियोजन कार्यान्वयनमा भने चुनौती, सल्यानका 2 सामुदायिक वन क्षेत्रमा व्यवहारिस अवस्थामा 6 नाल अवैध भरूवा बन्दुक बरामद, थप अनुसन्धान हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। असार 31 गते पश्चिम सुर्खेतको चौकुनी गाउँपालिका एक ताला गाउँ स्थित कर्णाली नदीमा बेपत्ता भएका एक पुरूषको शव भेटिएको छ। नदीमा बेपत्ता भएका बाजुराको त्रिवेणी नगरपालिका 3 का 29 वर्षीय रामबहादुर भण्डारीको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले कैलालीको टीकापुर नगरपालिका 8 श्रीलंका स्थित कर्णाली नदीको बीज टापुमा उहाँको शव भेटिएको जनाएको छ। भण्डारी पेसाले बोलेरो जीपको चालक समेत रहेको प्रहरीले जनाएको छ। ताला गाउँकै एक स्थानीयले को गाडी चलाउँदै आउनुभएका उहाँ असार 31 गते बेलुका 5 बजेतिर केही साथीसँग कर्णाली नदीमा पौडी खेल्न गएका बेला बेपत्ता हुनुभएको थियो।
1: यस्तै कञ्चनपुरको शुक्ला फाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका 14 जना महिला परिवारको सम्पर्कमा आएका छन्। भीमदत्त नगरपालिका 19 बाघफाटामा महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आएका हुन्। उनीहरू आइतबारदेखि सम्पर्कविहीन भएका थिए। शुक्लाबाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजी कार्य गरेपछि फेला पारिएको बताउनु भएको छ। उनीहरूले जंगलमा बाटो भूलेका कारण हराएको बताएका छन्। निकुञ्जमा अवैध च्याउ टिप्न गएका 3 वटा महिला समूह सम्पर्कविहीन हुँदा सेना प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनले खोजी कार्य गरेको थियो। यस्तै आइतबार साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेलडाँडी गाउँपालिका 2 का 3 जना महिलालाई भने गणका सहसेनानी सुमन जीसी नेतृत्वको टीमले हिजो उद्धार गरेको थियो। उनीहरूलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
0: स्वास्थ्य बीमा अन्तर्गत रोकेका सम्पूर्ण स्वास्थ्य सेवाहरू सल्यान जिल्ला अदालतबाट पुनः सञ्चालनमा आएका छन्। स्वास्थ्य सेवा कार्यालय सल्यानले एक सूचना जारी गर्दै सेवा शुरू गरेको जनाएको छ। स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुनुपर्ने बीमा दावी रकम समयमा भुक्तानी नहुनु तथा परिमार्जित सुविधा प्याकेजको न्यून दरका कारण केही समयदेखि सेवा सञ्चालनमा कठिनाई भएपछि अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतका सेवा स्थगित गरेको थियो। अस्पताल प्रशासनले सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डको असार 20 गतेको पत्र अनुसार परिमार्जित सुविधा प्याकेज लागू भएपछि स्वास्थ्य बीमा अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवा पुनः सुचारू गरिएको जनाएको छ। यसरी अस्पतालले बीमा बोर्डबाट भुक्तानी हुनुपर्ने रकम लामो समयसम्म नआउँदा तथा सेवा प्रदान गर्न लाग्ने वास्तविक लागतको तुलनामा सुविधा प्याकेजको दर रेट न्यून रहेको भन्दै बीमा अन्तर्गतका सबै सेवा अस्थायी रूपमा बन्द गरेको थियो। बोर्डले नयाँ व्यवस्था लागू गरेपछि अस्पतालले पुनः सेवा सञ्चालनमा ल्याएको जनाएको हो।
1: बसेको सचिव स्तरीय बैठकका निर्णयबारे प्रस्ताउँदै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले आवश्यक परेको खण्डमा कर्मचारी पदपूर्ति नरोकिने स्पष्ट पारेको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति मार्फत सचिवहरूको निर्णयबारे थप प्रस्ताउँदै त्यस्तो जानकारी दिनुभएको हो। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा हिजो बसेको सचिव स्तरीय बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरूप संघीय सरकारका विभिन्न दरबन्दी घट्दा फजुलमा रहेका कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले चालू आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको स्वीकृत बिना सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगराउने उल्लेख गर्दै स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने नगर्ने निर्णय गराएको थियो। नयाँ कर्मचारी नियुक्ति नै नगर्ने निर्णय गरेर युवाहरूलाई विदेश पठाउन खोजिएको भन्ने जस्ता आलोचना हुन थालेपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्न बाध्य भएको हो। विज्ञप्तिमा संगठन तथा व्यवस्थापन सर्वेक्षणका कारण केही कर्मचारीहरू दरबन्दी भन्दा बढ़ी फाजिल हुन सक्ने देखिएकाले मात्र प्रधानमन्त्री कार्यालयको स्वीकृत अनिवार्य गरिएको उल्लेख छ। विज्ञप्तिमा कुनै पदमा पदपूर्ति आवश्यक भएको फाजिलमा रहेका कर्मचारीहरूको व्यवस्थापन भइसकेपछि रिक्त रहेका पद वा नयाँ स्वीकृत दरबन्दीका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने उल्लेख गरिएको छ।
10: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
11: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
12: ए रामलौटन भाइ के गर्दैछौ?
13: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
14: हजुर
13: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
14: हस् बाबा।
15: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
13: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
15: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि,
13: कि एकपटक कुरा चलाऊ त। केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
15: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
13: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
15: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
13: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
7: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
14: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
9: हुनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
16: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेला हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, मदन पुरस्कार 2082 लागि छनौट परेका पुस्तकको श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले 10 पुस्तकको सूची सार्वजनिक गरेको हो। 2082 को मदन पुरस्कारका लागि प्राप्त भएका 298 पुस्तक मध्ये गुठीले 10 श्रेष्ठ सूचीका रूपमा छनौट गरेको हो। यिनै 10 पुस्तक मध्येबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कार गुठीले सार्वजनिक गरेको श्रेष्ठ 10 पुस्तकहरूमा केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोडिएको सिमरौट गणको इतिहास रहेका छन्। यस्तै वीणा जोशी राजभण्डारीको नेवार, समुदायका परम्परागत मुकुण्डु नाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डाक्टर नवराज केसीको स्वस्पर्श र नदीको हिउँद रहेका छन्। 2081 सालको मदन पुरस्कार छुदिन काबिमोको पुस्तक उर्मालले प्राप्त गरेको थियो। मदन पुरस्कारका 10 पुस्तकको श्रेष्ठ सूची हिजो सार्वजनिक भएको हो।
9: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जंगली च्याउ नखान आग्रह गरेको छ। वर्षायाम शुरू भएसँगै जंगलमा उम्रिने च्याउको सेवन गर्दा विषाक्तताका कारण गम्भीर बिरामी पर्ने वा मृत्यु समेत हुन सक्ने भएकाले मन्त्रालयले जंगली च्याउ नखान सर्वसाधारण आग्रह गरेको हो। मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले वर्षाको मौसममा जंगली च्याउ प्रशस्त उम्रिने भए पनि सबै च्याउ खान योग्य नहुने बताउनुभयो। विषालु च्याउको सेवनले बान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने, कलेजो तथा मृगौलामा गम्भीर असर पर्ने भएकाले ज्यान समेत जान सक्ने पनि जोखिम रहने उहाँको भनाइ छ। विषालु र खानयोग्य च्याउ छुटाउन सामान्य व्यक्तिका लागि कठिन हुने भएकाले जंगली च्याउको सेवन नगर्न मन्त्रालयले विशेष अनुरोध गरेको छ। मन्त्रालयले च्याउ खाएपछि असामान्य लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन पनि अनुरोध गरेको छ।
1: भारतमा शिक्षा प्रणालीमा सुधारको माग गर्दै कक्रोत जनता पार्टी सीजेपीले गरेको आह्वानपछि हजारौं मानिसले संसद भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। विद्यार्थी

0: चालू आर्थिक वर्षमा सड़क पूर्वाधारमा कर्णाली सरकारको प्राथमिकता 10 अर्ब भन्दा धेरै बजेट विनियोजन कार्यान्वयनमा भने चुनौती
1: सल्यानका दुई सामुदायिक वन क्षेत्रमा व्यवहारिसी अवस्थामा 6 नाल अवैध भरुवा बन्दुक बरामद थप अनुसन्धान हुँदै
0: सुर्खेतमा गत आर्थिक वर्ष 82-83 सवारी दुर्घटनामा परि 37 जनाले ज्यान गुमाए
1: र विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दै अवस्त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ नमस्कार
2: यो हो रेडियो टाइगर 99.2 MHz रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 7 बजेको छ
3: एस टाइम सिका प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर फुलिगाउँमा जाओ
4: खुसीको खबर
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ
4: अनि यो एनोमली स्क्यान भनेको के हो नि
6: गर्भमा रहेको बच्चाको मुटु फोक्सो पेट टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ
4: साइना मेडिकल हलका सेवाहरू
7: भिडियो एक्सरे ल्याब सेवा विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच आँखा जाँच अनुसारको चस्मा तयार गरिने प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे एनोमली स्क्यान पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ
6: साथै थाइरोइड स्क्यान ब्रेस्ट स्क्यान सुपरफिसियल स्क्यान पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ
5: साथै रगत सुगर थाइरोइड टाइफाइड HbA1c LFT RFT युरिक एसिड बाथरोग क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ
6: स्मरण रहोस् दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ
4: साइना मेडिकल हल भुरीगाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती मुटु पेट नसा थाइरोइड दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ
5: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517
8: ए रामलौटन भाइ के गर्दैछौ
9: नमस्कार सुरेश दाई यत्तिकै बसेको आउनुहोस् चिया पिउन छोरी
10: हजुर
9: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ
10: हस् बाबा
8: छोरी त ठुली भइसिन् कति वर्ष कि पुगिन्
9: 21 वर्ष कि पुगिन् अब बिहे गर्ने उमेर पनि भयो कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई
8: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि कि एकपटक कुरा चलाऊ त
9: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि
8: तिमीले ठिक कुरा गर्यौ अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे
9: ए कुरा त्यस्तो पो हो अब त्यो कसरी थाहा पाउने त दाई
8: ल सुन विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ
9: ओहो धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु
11: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्
7: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश
12: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना

0: भोग्नुपर्दा आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर हिमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
1: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: सन्जो कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म पनि नमन सपिङ सेन्टरमा जाइटु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

आजको मेरो यो अखण्ड अस्तित्व भत्किसक्यो, टुटिसक्यो। हे मेरा सन्तानहरू, मेरो रोदन अनि मेरो वेदना अब पनि सुन्न अनि बुझ्न ढिला गर्यो भने म छिया छिया पर्ने।

0: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। Radio Tiger Studio Time. अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक, भुरिगाउँ बजार, बर्दिया।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश किमाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। अहिले पनि बेरोजगारी सबैभन्दा जटिल आर्थिक र सामाजिक चुनौतीका रूपमा रहेको छ। हरेक वर्ष हजारौं युवा रोजगारीको खोजीमा विदेशीन बाध्य छन् भने अर्कोतर्फ स्वदेशमै उद्योग व्यवसायले आवश्यक जनशक्ति पाउन नसकेको गुनासो पनि उत्तिकै सुनिन्छ। यसले हाम्रो श्रम बजार, सिप विकास र रोजगार नीति बीचको असन्तुलनलाई स्पष्ट रूपमा देखाउँछ। संविधानले पालिकालाई आर्थिक विकास, रोजगार प्रवर्धन र उद्यमशीलता विकासको महत्वपूर्ण जिम्मेवारी दिएको छ। देशभरका 753 पालिकाले सिपमूलक तालिम, स्वरोजगार र साना उद्यम प्रवर्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। तर यी कार्यक्रमले वास्तवमै दिगो रोजगारी सृजना गरेका छन् कि छैनन्, तालिम र बजार बीचको सम्बन्ध कति प्रभावकारी छ, सरकारी लगानीले अपेक्षित प्रतिफल दिएको छ कि छैन, ती प्रश्नहरू अहिले निकै महत्वपूर्ण बनेका छन्। रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण मानिन्छ। उद्योग व्यवसाय विस्तार, लगानी प्रवर्धन, उत्पादन वृद्धि र उद्यमशीलताको विकास बिना ठूलो संख्यामा रोजगारी सृजना गर्न कठिन हुन्छ। विशेष गरी उद्यमशीलताको विस्तार र स्थानीय स्रोत साधनमा आधारित उद्यम विकास आजको आवश्यकता बनेको छ। आजको देश परदेशमा हामी पालिकामा रोजगार सृजना, उद्यमशीलताको अवस्था, निजी क्षेत्रको भूमिका र दीर्घकालीन समाधानका सम्भावना बारे नेपाल उद्योग वाणिज्य महासंघका महिला कार्यकारिणी सदस्य तथा कृषि उद्यमी सुनिता नेहमा फुकीसँग कुराकानी गर्छौं। नेपालमा हाल रोजगारीको अवस्था कस्तो छ त यसैबाट कुराकानी शुरू गरौं।
1: यसलाई चाहिँ हामीले यसरी हेर्नुपर्छ, कहिले काहीँ भन्ने छ नि त, एकजना बुवा वा आमा चाहिँ दिउँसभरि खेतालाई खोजिराखेको हुन्छ होइन, अनि छोरा वा छोरी चाहिँ यता सहरमा दिउँसभरि जब खोजिराखेको हुन्छ कि, दुवैको मिलन बिन्दु मात्र नभएको हो, अनि त्यसकारण चाहिँ यो अवस्था सृजना भइराखेको हो। त्यसकारण अब बेरोजगारै हुनुहुन्छ कतिजना छैन भनौँ भने, तर हामीले सिपयुक्त मान्छेहरू पाइराखेका छैनौँ। सबभन्दा फर्स्ट हामीले कसैलाई कुनै केही कुराहरू गर्यो भने त्यो विषयको नलेज, दखलता भएको मान्छेहरू पाइराखेको छैनौँ। र त्यस्तै के गरिरहेछौँ भनेदेखि, जस्तै कुनै पनि सेक्टरमा, तपाईँले यो ह्यान्डिक्राफ्टको सेक्टरमा होस्, एग्रिकल्चर सेक्टरमा होस्, सामान्य जानिन्छ नि त होइन, परम्परागत सिपहरू भएको छ, त्यस्तो अवस्थामा पनि मान्छेहरू, त्यस्ता मान्छेहरू पनि पाइराखेको छैनौँ हामीले काम दिनेहरूले होइन। अब त्यस्तै कुरामा मैले एउटा सन्दर्भ जोड्न चाहन्छु। अस्ति 2.5 महिना अगाडि मैले फेसबुकमा, सोसियल मिडियामा यसै राखेँ, एग्रिकल्चर सेक्टरमा काम गर्न चाहने को हुनुहुन्छ, अब काम गर्न खोजिराख्नु को हुनुहुन्छ, काम गराउन खोजिराख्ने भने, लगभग मैले सर र अहिले पनि त्यो रिल हेऱ्यो भने 6 लाख जति मान्छेहरूले चाहिँ हेर्नुभएछ होइन, अनि लगभग लगभग मलाई लाग्छ त्यसमा चाहिँ 5-6 हजार मान्छेले कमेन्ट गर्नुभएको छ। अनि एभ्री वान इज आस्किङ कि ल मेरो स्किल यो छ, यो अनुसार काम भनेर नभनिकन, त्यो त गाह्रो काम हो नि त, बिहानदेखि खटाउँछ होला नि त होइन, अब तलब के छ त भनेर, यस्तै यस्तै कुराहरूमा चाहिँ उहाँहरूले आक्स गरिराख्नु भएको छ। तर काम चाहिँ छ, अब जस्तै यहीँ पनि अब कतिवटाले फ्याक्ट्रीहरू कुराहरू गर्ने, हामी निजी क्षेत्रमा नेतृत्व गर्ने क्रममा चाहिँ मान्छेले भन्छ राम्रो चाहिँ मान्छे पाइएन भनिरहेछ। अब यो चाहिँ एउटा त नमिलेको हो, अब बेरोजगार हुनुहुन्छ त्यसमा हामीले छँदै छैन भनेर भन्दैनौँ, तर किन बेरोजगारी भयो भन्ने समस्या चाहिँ छ, र त्यो समस्याको जरो के हो त भन्ने कुराहरू चाहिँ हामीले खोतल्नु छ।
0: भनेपछि समस्या के रहेछ त, कोही व्यक्ति जसलाई चाहिँ रोजगारीको अवसर चाहिरहेको छ, उहाँहरूले चाहिँ जागिर खान खोजिरहनु भएको छ भने, उहाँहरूले भनौँ यो जागिर खोज्न नजानेको हो कि, अथवा जागिर दिनेहरूले कस्तो मान्छे खोजेको हो त्यो त्यही अनुसारको मिट गर्न नसकेको हो कि, यसलाई चाहिँ कसरी बुझ्ने?
1: म तपाईँलाई एउटा उदाहरण दिन्छु, म यो सिपकै

0: त्यो सन्दर्भमा चाहिँ त्यो दुईटा उदाहरण मैले के भन्न लागेको हजुरहरूलाई यहाँ भनेदेखि हामी कहाँ अभाव भएको के हो भनेदेखि कुन सेक्टरलाई चाहिने मान्छे कस्तो कस्तो सिप भएको त्यो सिप छ कि छैन भन्ने कुराहरूको चाहिँ एकदमै क्लियरिटी नभएको यो सिप चाहिन्छ यो सिप चाहिँदैन भन्ने कुरा त हुँदैन तर यो बेसिक सिप चाहिन्छ भनेर त्यो सिप भएका मान्छेहरू नभएको त्यो सिप भएको मान्छे नभएपछि के भयो भनेदेखि ल उसलाई त सिकाउनु पर्यो अनि सिकेर इन्टर्नसिप गर्ने अरू कुरा गर्ने छ सात महिना एक वर्ष गर्ने भनिसकेपछि त्यसलाई चाहिँ के प्रब्लम छ भनेदेखि मान्छेले वाइ टु डु भन्छ इन्टर्नसिपमा कति पैसा दिने दिनेलाई पनि समस्या छ सिकाउनु पनि छ दिनु पनि छ अरू कुरा गर्नु पनि छ भन्ने भइराखेको अवस्थामा यो दुईटा चाहिँ सिपयुक्त मान्छे चाहिँ एउटा नभएको अर्को कुरा के नभएको भनेदेखि त्यो सिप कस्तो खाले सिप भएको मान्छेले कति समयसम्म गरेपछि यो लेभलमा माथि पठाउँदै जाने भने सरकारको क्लियर म्याप नभएको जस्तै प्लम्बर भन्यो कति सबभन्दा बढी ट्रेनिङ दिएको प्लम्बर भन्छ नि ऊ अलवेज प्लम्बर वरिष्ठ प्लम्बर भन्ने पनि छैन वा यो लेभल 1-2 भनेर जुन इन्टरनेसनल चलिरहेको छ लेभल 5-सम्म अरू कुराहरू चाहिँ त्यो कुराहरू केही पनि छैन त्यसले चाहिँ एउटा के समस्या ल्यायो भनेदेखि मान्छे त त्यहीँको त्यहीँ भयो कुराको कुरा त्यही नै भयो त्यो मान्छेहरू चाहिँ कहाँ पाइएन भनेदेखि त्यो जागिर खोज्न जाने क्रममा उसको प्रगति कहाँसम्म हुन्छ भने ऊ क्लियर नहुँदा त्यहाँनिर पाएन अब यसलाई नै अझ राम्ररी तपाईँहरूलाई चाहिँ हामीले सबैले छलफल गरेर कुरा गर्नुपर्दा म कहाँ यो मान्छे चाहिन्छ भनेर थाहा छ तर मलाई के हुन्छ मैले छलफल राख्ने मान्छे नयाँ राखे पनि त्यही पुरानो मान्छे राखे पनि त्यही पाउँछु भनेर मैले पुरानो अनुभवी नै खोज्छु नि त किनभने नयाँलाई सिकाउँदा कुरा गर्दा निकै पैसा जान्छ कि पैसा इन द सेन्स कस्तो हुन्छ भनेदेखि तपाईँलाई दिएको थोरै पैसा दिएको भन्छ तर उसको अन्दरमा सुपरभाइजर राख्ने कुरा गर्ने त्यसपछि उसलाई चाहिँ ठिक छ छैन हेर्ने उसले एउटा मिस्टेक गर्ने फाइलहरू कति मिस्टेक हुन्छ उसले गर्यो भनेदेखि अरू कुराहरू हुन्छ मेसिनको कहिले काहीँ सारा बिगारिदिन्छ होइन लाखौँ जाने मेसिन जान्छ सबै कुरा त्यो चिज त हेर्ने सिक्ने सेक्टर त छैन मैले अझ एउटा कोरियाको इक्जाम्पल दिएँ मैले कोरियामा पनि त्यस्तै एउटा श्रम हेरेँ आइटीको मात्र सबै गरेर कोरियन गभर्मेन्टको एकदमै ठुलो चाहिँ एउटा ट्रेनिङ सेन्टर रहेछ क्या यहाँ हाम्रो पनि नभएको होइन यति धेरै ट्रेनिङ सेन्टर छ त्यो मैले हेरेको छु त्यो ट्रेनिङ सेन्टर तर त्यहाँ चाहिँ आइटी गर्न चाहने मान्छे आइटीको कम्पनीहरूले मान्छे चाहिन्छ यो मान्छे चाहिन्छ भनेर भन्दो रहेछ त्यो मान्छेहरू कहाँ लिने भन्दाखेरि त्यो ट्रेनिङ सेन्टरमा लिने कि अनि तपाईँ जस्तै ब्याचलर सकायो मास्टर सकायो वा प्लस टू सकायो त्यसपछि पढ्न जाने हो पढेपछि जब मार्केटमा जाने भने त्यहाँ एक महिना दुई महिना ट्रेनिङ दिने अनि त्यसपछि त्यहीँबाट मेरिट लिस्टको आधारमा यो कम्पनी यो भन्ने कुरा हुन्छ सबै ठाउँमा चाहिँ त्यो प्र्याक्टिस छ तर हाम्रोमा के भन्छ हाम्रा ट्रेनिङ चाहिँ एकदम फाटाफट कसले दियो जसलाई मन पर्यो नेपालमा ट्रेनिङ दिने भनेर जति पनि इन्स्टिट्युटहरू सबै खोलेको छ सबै कुरा छ तिनीहरूको इन्डस्ट्रीसँग म्याचअपै छैन कुरै छैन त्यो भएको भएर चाहिँ समस्या भएको
1: तपाईँले कहाँनिर के समस्या छ भन्ने कुरा बताइरहँदाखेरि यो समस्याको पाटो त हामीले पहिलेदेखि नै कुराकानी गर्दै आएका थियौँ किन समाधान नभएको हो त अहिलेसम्म
0: अब यस्तो छ हाम्रो चाहिँ यो तीन लेभलको गभर्मेन्टले हाम्रो तिनैजनाले चाहिँ तिनैवटा गभर्मेन्टले ट्रेनिङ दिन्छ होइन संघीयले पनि दिन्छ प्रदेशले पनि दिन्छ स्थानीयले पनि दिन्छ स्थानीयले भोट ब्याङ्कको रूपमा दिइरहेछ जसलाई जे मन लाग्छ उपमेयर वा उपाध्यक्षको उसको अन्डरमा चाहिँ ट्रेनिङको कार्यक्रमहरू हुन्छ उसलाई के कार्यक्रम गर्ने भन्ने अब कति चाहिँ मागमा आधारित भनेर अहिले सुरु गर्नुलाई नत्र पनि जसले प्लान बनाउनु खोज्यो यस्तो खाले ट्रेनिङ चाहिन्छ भन्ने एउटा रिसर्च गरिदिने इन्स्टिच्युट हामीसँग छैन रिसर्च इन्स्टिच्युट छैन यस्तो ट्रेनिङ चाहिएको छ भन्ने कुराहरू गरिदिने तिनीहरू एक्टिभ छैन यो चाहिँ कसले गरिदिनु पर्ने भन्ने नीति हेर्नेहरूलाई चाहिँ यो इनपुट दिनुपर्ने हो नि त्यो छैन होइन अब त्यसपछि चाहिँ समाधान किन त्यहाँ अब जस्तै मैले अरू त सेक्टर भन्दा पनि म कृषिमा बढी काम गर्ने भनेर कृषि होइन कृषिको हाम्रो हरेक प्रदेशमा तालिम केन्द्र छ हरेक फार्मको आफ्नो तालिम केन्द्र छ यति धेरै तालिम केन्द्र कुराहरू छ तिनीहरूको होस्टेल सहितको छ तर वर्षभरिमा जम्मा दुईटा तालिम हुन्छ अफिस हाकिम स्टाफ सबै कुरा गर्यो अनि दुईटा तालिम गर्यो तपाईँ सोच्नुहोस् त कति कस्ट बढिराखेको छ त तिनीहरूलाई भएभरको सारा तालिम चाहिँ पालिकाले गर्ने अरू गर्ने सारा तालिमहरू त्यहीँ गरिदिएको भए त त्यसको युज हुन्थ्यो नि म्याक्सिमम् रिसोर्सेसहरूको म्याक्सिमम् चाहिँ युज भएन अनि त्यो पनि के भयो जस्तै देशभरिको लगभग कर्मचारीहरूको तालिम गर्ने ठाउँ छ स्टाफ कलेज छ नि त होइन प्रशिक्षण त्यहाँ के छ त्यो स्ट्रक्चर त्यो कुरा उनीहरूलाई हेल्प भइरहेको छ तर यहाँ त के हुन्छ हेरै पछि फरक फरक छ अनि दुई दिने एक दिने तिन दिने चार दिन पाँच दिन छ यसको समाधान के हो भनेदेखि मैले चाहिँ यो प्रदेश सरकारकै त्यस्तै

0: तालिम केन्द्रहरू जुन जुन छ नि, त्यो तालिम केन्द्रहरूलाई चाहिँ एक्टिभ गरेर तालिम बनाउने कुरा गर्ने सबै कुरा सबैजनाको तालिम चाहिँ त्यहाँ गर्नु पर्यो एक। दोस्रो तालिम चाहिँ स्किलयुक्त हुनु पर्यो होइन। स्किल भनेको बोल्ने पनि स्किल हो, क्रिटिकली लेख्ने पनि स्किल हो भनेदेखि लिएर केही हाम्रो चाहिँ अब स्किल भनेको के मात्र सोचिरहेको हुन्छ भने हामीले बनाउन जान्ने भने यो चाहिँ एउटा बेसिक स्किल भयो, अरू स्किल के चाहिन्छ त त्यस्तोहरूको चाहिँ सर्ट कोर्सहरू त्यहाँ रेगुलर डेभलप हुनु पर्यो। सो द्याट त्यो चाहिँ अनलाइनबाट अहिले सजिलो छ कि। मैले हजुरलाई फेरि त्यो चेन्नईको एउटा इक्जाम्पल दिएँ। चेन्नईमा तपाईँले एउटा गभर्मेन्टको पोर्टलमा लेभल वान लेभल टू वा सर्ट कोर्सहरू 5 दिने 2 दिने तपाईँले त्यहीँ पढ्न पाउनुहुन्छ र अनलाइन त्यहीँ जाँचेर पाउँछ कि। अनि हेर्नुहोस् त त्यो त एकै ठाउँमा आयो नि त, सिस्टम कति सजिलो भयो। तपाईँ ब्याचलर सघाउनु भएको छ भने तपाईँको स्किल कति छ त्यहाँ परीक्षण गर्नुहुन्छ, तपाईँले आफै जाँच दिनुहुन्छ, पढ्नुहुन्छ त्यहीँ अनलाइनमा त्यही कुरा गर्नुहुन्छ। जम्मा जम्मै 5-6 जनावालाहरूले चलाइराखेको थियो है गभर्मेन्टको त्यत्रो पोर्टल सबै कुरा। एउटा समाधान त्यो हुनसक्छ। अर्को समाधान के हुनु पर्यो भनेदेखि यो हाम्रो ट्रेनिङहरूको पनि कहाँ कहाँ के ट्रेनिङ हुनेछ एउटै पोर्टलमा हुनु पर्यो है होइन, एउटै पोर्टलमा हुनु पर्यो र एउटै चिजले चाहिँ रिपोर्टिङ सिस्टम हुनु पर्यो। यहाँ त मैले यसो हेर्दा चाहिँ नि हामीले काम गर्ने ठाउँमा यो श्रम मन्त्रालयको आफ्नै छ, शिक्षाको आफ्नै छ, कृषिको आफ्नै छ, उद्योगको आफ्नै छ। यो मेजर चाहिँ एकदम बजेट, यो एकदमै बजेट खानेहरू चाहिँ त्यहाँनिर छ र सँगसँगै अरूवालाहरू छ। सो यसको समाधान के हो भनेदेखि मलाई एकदम पर्सनली कसैले मलाई सोध्यो भने यसको समाधान के हुन्छ, हाम्रो एउटा मन्त्रालय तालिम मन्त्रालय राख्दै हुन्छ। किनभने त्यहाँदेखि लास्ट इयरको पनि यत्रो न्युजमा आएको थियो 13 अर्ब रुपियाँ तालिमको लागि खर्च भयो भनेर आएको थियो अरे। सो त्यो 13 अर्ब खर्च त मन्त्रालय नै सुरु गर्ने पनि भयो त होइन, विभागहरू र भएभरकोलाई चाहिने तालिमहरू चाहिँ हामीले त्यहाँ गर्ने के हुन्छ भने इन्फ्रास्ट्रक्चरको म्याक्सिमम युज हुन्छ। जस्तै अचार बनाउने तालिम भन्छन्, तपाईँलाई पट्याउनु हुनु होला, कतिवटा पालिकाले टिओटीकोलाई हामीलाई बोलाउँछ भन्छन् कुरा गर्छन् होइन, हाम्रो सङ्घहरू हेर्नुहोस् अनि त्यो तालिम दिनलाई भन्नु उसले के गर्छ, एप्रोन किन्छ, पन्जा किन्छ, ग्यास किन्छ, भाँडाकुँडा किन्छ कि। तालिम भन्दा तालिमको खर्च बढी भयो नि त, त्यसले के भयो, फन्डहरूको त मिसयुज हो, रिसोर्सेसको मिसयुज भयो। दोस्रो पटक त्यो स्टप कहाँ गयो त्यो कुरा छैन। तर एकै ठाउँमा त्यो तालिम सेन्टरमा त्यो इन्फ्रास्ट्रक्चर तपाईँले डेभलप गरेर सबै कुरा गर्नुभयो भने तालिम त 2-3 महिनापछि जतिले लिन गए पनि कुरा गरे पनि त्यसको रियुज गर्नु पाइयो नि त, त्यो चाहिँ प्रब्लम भइराखेको। सो तालिमको एउटा इन्फ्रास्ट्रक्चरहरू नै हामीले गर्नुपर्छ जस्तो लाग्छ।
1: यो पालिकाको सन्दर्भ पनि तपाईँले जोड्नु भएको थियो, अब प्रत्यक्ष नागरिकसँग अब हामी अब सहर केन्द्रित भन्दा पनि गाउँतिरको कुराकानी गर्दाखेरि नागरिकको सरकार भनिन्छ, अब त्यो नागरिकको सरकारले पनि उस्तै पर्यो भने आवश्यकता अनुसार जुन तपाईँले पनि भन्नुभएको थियो नागरिकलाई के चाहिएको छ त्यसको तालिम र अथवा अलिकति नगरपालिकाको कुराकानी गर्दाखेरि हप्तामा एउटा अथवा झोला बुन्नेदेखि लिएर साबुन बनाउने झोल साबुन आदि इत्यादि सिलाइ कटाईका थुप्रै तालिमहरू हुने गरेका छन्। त्यो तालिम सिक्ने मान्छेले अनि त्यो रोजगार बजारसँग चाहिँ प्रत्यक्ष जोडिन्छ कि जोडिँदैन, जतिजनाले तालिम लिनुहुन्छ नि अनि त्यो सिक्नेहरू सबैले होइन म चाहिँ काम गर्छु अब उद्यमशीलतामा लाग्छु भन्ने खालको त्यो तथ्याङ्कले चाहिँ के देखाउँछ, के लाग्छ तपाईँलाई?
0: अब हेर्नुहोस् है, सबभन्दा फर्स्ट चाहिँ तालिम कतिजनाले पायो भन्ने तथ्याङ्क हामीसँग हुँदैन, जो पायो त्यो सबैले दिइराखेको हुन्छ। मैले लगभग यो 5 वर्ष कन्टिन्यू तालिमसँग सुपरभिजन गर्न जाने कुरा गर्ने निजी क्षेत्रबाट चाहिँ सरकारले बोलाउँदा भाग लिने गर्दा चाहिँ कतिजना तालिम लिए के गर्ने मेरो एउटा डाटाबेस छैन, कन्ट्याक्ट नम्बर छैन, तालिम लिएको मान्छे सही छ कुरा छ भनेर लास्ट इयर तपाईँलाई गर्छ समाधान भनेर श्रम मन्त्रालय नै चलायो, रोजगार मेला भनेर चाहियो कुरा गरायो होइन, अनि वेबसाइट पनि बनाएको छ एनएसटिबीसँग मिलेर सबै कुरा गर, तर ती सबै कुराहरूले के भयो भने रियल इन्फर्मेसन दिएन कि, रियल इन्फर्मेसन नदिएपछि कसैले पनि खोज्दा त्यो पाइएन कि। जस्तै तपाईँले एनएसटिबी भनेको नेपाल सिप परीक्षण समितिले उसले चाहिँ आफूबाट तालिम प्राप्त भएको मान्छेहरूको डाटाबेस राख्ने भनेर प्रोजेक्टको निकै ठुलो पैसा खर्च गर्यो, तर तपाईँले त्यहाँ एज अ रोजगार डाटा तपाईँले खोज्न थाल्नुभयो भने त्यो सबै डाटा त्यही नै आएको छ, इट्स लाइक अ गार्बेज डाटा इन एन्ड गार्बेज डाटा आउट भइराखेको छ, विच इज भेरी ब्याड। अब त्यसको लागि चाहिँ हामीले समाधान के गर्न सक्छौँ भनेदेखि हाम्रो त्यो एउटा निकायले चाहिँ को के गरिराखेको छ अपडेटेड गर्नु पर्यो, जसरी बैङ्कले केवाईसी अपडेटेड गरिरहेछ, श्रम बजारले पनि त्यो केवाईसी अपडेट गर्नु पर्यो कि तपाईँले अरू के स्किल सिक्नुभयो, भित्रमा तपाईँले गुगलसँग स्किल सिक्नुभयो कि कुनै युनिभर्सिटीमा गएर स्किल सिक्नुभयो कि, काहीँ न केही हुन्छ नि स्किलहरू अपडेट गर्नुहोस्, श्रम बजारमा तपाईँले त्यो कनेक्ट गर्नुहोस्, उसको त्यो डाटाहरू चाहिँ भइसकेपछि रोजगार डाटाले पनि के गर्छ, ए यसले यो गरेछ हामी लिन्छौँ भनेर लिन सक्छ, कुरा गर्न सक्छ, त्यो सक्छ, तर त्यो डाटा नै छैन। यही अर्को के भयो भनेदेखि अघि नै मैले भने तालिम के भएको भन्ने पनि थाहा छैन, अनि तालिम भनेको एकचोटिमा सकिँदैन कि। हाम्रो कुरा के हुन्छ भने जस्तै निरन्तर शिक्षा सिकाइ हो नि त, जस्तै सरकारीमा के छ, सरकारी जागिर खानेहरूले जागिर इन्ट्री हुँदा डेढ महिना तालिम लिन्छन्, त्यसपछि हरेक दुई वर्षमा छ महिनामा एक वर्षमा उनीहरूको के तालिम हुन्छ, श्रमिकलाई पनि त्यही चाहिएन, त्यही इफिसियन्सी चाहिएको होइन, त्यो इफिसियन्सी लिने ठाउँहरू चाहिँ बनेको छैन, त्यो बन्ने ठाउँ त निजी क्षेत्रले गर्दैन नि त, त्यो त सरकारले त्यो स्ट्रक्चर बनाइदिनु पर्यो नि, कुरा गरिदिनु पर्यो, यदि श्रमिकलाई यति दियो उति दियो भनेर सबै कुराहरू भनिराख्ने क्लियरिटी गर्ने, श्रमिकलाई चाहिँ इफिसियन्सी बनाउने काम पनि उसको हो नि, वा नभए कुनै निजी कम्पनी र तिनीहरूले गर्छ भनेदेखि तिमीलाई यो सुविधा पाउँछ भन्ने छ, जस्तै तपाईँले भन्नु महेन्द्रको आई थिङ्क उहाँहरूको आफ्नै एउटा सिस्टम छ, अरूको आफ्नै एउटा सिस्टम छ, जस्तै मेरो कम्पनीको कुरा गर्ने हो भने मैले हरेक वर्ष 10-20 हामी इन्टर्नसिपहरू लिन्छौँ, त्यसपछि उहाँहरूसँगै माथि ल्याउँ गरेर अनि उहाँहरूलाई हामी प्लेसमेन्ट गर्दै जान्छौँ। सो त्यो कुराहरू हुँदा त्यसलाई त एउटा सिस्टम नभएको त्यो सिस्टम गर्नुपर्छ लाग्छ मलाई।
1: यहाँ त अब तालिमको नाममा तपाईँको तालिम आवश्यकता भन्दा पनि बजारले के खोजेको छ, बजारसँग आय आर्जनको बाटो जोडिदिनु भन्दा पनि भत्ता खाने तरिकाले एउटै मान्छे दोहोरिएको छ तेरिएको छ उस्तै पर्यो भने सबै आउने जति कार्यक्रममा सहभागी भइरहेको छ, त्यस्तो तरिकाले तालिमहरू भइरहेछ नि।
0: यसको सबभन्दा ठुलो समस्या नै अहिले यही नै भएको छ होइन, यो एनजिओहरूको तालिम सबभन्दा बढी बिगारेको छ। हेर्नुहोस् म त कहिले काहीँ एकदमै यो कसले आवाज उठाइदिएला भनेर म आफै पनि आवाज उठाउन गइरहेको छु, एनजिओहरू तालिम दिने भन्छन् भत्ता पनि दिन्छन् 1,000, 2,000, 3,000, हामी निजी क्षेत्रले केही तालिम दिनु भने भत्ता आउँछ भनेर फर्स्ट भन्छ एउटा। दोस्रो चाहिँ के भयो भनेदेखि त्यो मान्छेलाई स्क्रिनिङ गर्नुपर्छ नि, त्यो मान्छे तालिम लिनु अगाडि ऊ के चाहन्छ, केमा उपयुक्त छ, कस्तो हो, त्यो स्क्रिनिङको कुनै पनि कुराहरू छैन। त्यो स्क्रिनिङको कुरा नभइसकेपछि के भइराख्यो भनेदेखि ए आऊ आऊ भन्छ, मान्छे पनि नभए होला आऊ आऊ भन्ने समय दिने कुरा गर्ने लाग्ने जस्तो भइसक्यो। र थर्ड के भन्छ, तालिम कसलाई पठाउनु भने ओपनली एनाउन्समेन्ट छैन कि, तालिमको पोर्टलमा छैन, यहाँ छैन, तपाईँले यस्तो तालिम हुँदैछ भने अप्लाई गर्ने कति मान्छे हुन्छ होला सोच्नुहोस् त, मान्छे तालिम छैन, आवश्यक मान्छेहरूलाई त्यो इन्फर्मेसन छैन। तपाईँलाई थाहा छ, तपाईँले दुईजनालाई भन्नुहुन्छ, जस्तै मैले एउटा तालिम 2-3 वर्ष अगाडि लिएको र दिएको दुइटै कुरा भन्छु। म एउटा यो तपाईँले बोर्ड देख्नुहुन्छ, औद्योगिक विकास निगममा एउटा तालिम खोल्यो, ट्रेनिङ फर ट्रेनहरू टिओटीको होइन, अनि म त ट्रेनिङ दिइरहेको त धेरै टिओटी लिनु मलाई पनि पढ्नु पर्यो नि भनेर म गएँ। उहाँहरूले 10 पटक जति मलाई इन्टरभ्यूमा सोध्नु भयो, बल्ल बल्ल मैले लास्ट एउटा सूचना पाएर मैले भन्ने उहाँहरूले गएँ इन्टरभ्यूमा, मलाई तपाईँहरूको मान्छे चाहिँदैन चाहिँदैन टाइम दिन सक्नुहुन्न भनेर मैले उहाँहरूलाई कन्भिन्स गरेँ। टाइम दिन नसक्नु चाहिँ एउटा होला, म कमिटमेन्ट गर्छु 15 दिनको तालिम लिन्छु, तर तपाईँले म जस्तो मान्छेलाई तालिम दिनुभयो भने के हुन्छ भने मैले दिने ट्रेनिङ चाहिँ इफिसियन्ट तरिकाले जान्छ, किनभने मसँग उद्योग छ, कुरा छ, र मैले अरूलाई जुन उद्योग सम्बन्धी तालिम दिन्छु नि त होइन, उद्यम विकासशीलताको तालिम दिन्छु, तब त म प्र्याक्टिकल नलेज र थ्योरी नलेज दुवै लिएर जान्छु नि त दिन्छु। सो मलाई यो तालिम दिनुहोस् न भनेर मैले क्लेमै गरेर ल म कमिटमेन्ट गरेर मैले त्यो लिएँ। अब हेर्नुहोस् अर्को चाहिँ म नेपाल कृषि मेसिनरी व्यवसाय संघको उपाध्यक्ष, हामीले अब गाउँ गाउँमा हाती ट्र्याक्टर फाल्यो, पम्प चलेन, यहाँ भएन, धेरै देख्यौँ, कम्प्लेन पनि आयो, कुरा थियो, गभर्मेन्टले सुरुवात गर्यो एउटा तालिमको, तर अब एउटा तालिम जम्मा हेर्नुहोस् 5 लाख भन्दा बढी चाहिँ मिनी टिलरहरू बेचिसकेका छ, तालिम छैन कि, अनि 2-3 दिने चाहिँ पिएमपीले होइन अहिले राष्ट्रिय कृषि आयोजन आयोजना छ पालिकाले 3 दिनको चाहिँ गराएको छ, यो 3 दिनले पावर टिलरको मिनी टिलर खोलेर इन्जिन बनाउने यस्तो काम चाहिँ सक्दैन। त्यसपछि हामी आफैले कोर्स बनायौँ, कोर्स बनाएपछि 14 दिने र 7 दिने दुईटा हामीले सर्ट कोर्सहरू बनाएर एप्रुभ गरेर गऱ्यौँ। तालिम छैन मान्छेलाई, यो गभर्मेन्टले पैसा दिएन, सँगसँगै पैसा थिएन, किनभने हामीले एनाउन्स गर्यौँ, फेसबुकमा एनाउन्स गर्यौँ, ल यति रुपियाँ है भनेर हामीले एउटा फिस तोकेर गर्यौँ। यु विल नट बिलिभ, तपाईँहरूले पत्याउनु हुन्न होला, 25 जना मान्छेले पैसा तिरेर तालिम लिए,
1: है
0: मेसिनरीको पनि दुईजना उसले मान्छे अब हामी त्यो तालिम कन्टिन्यू गर्न चाहन्छौँ, सरकारसँग हामीलाई स्पेस दियो कुरा दियो भनिरहेछौँ, किनभने त्यो त खोल्न स्पेस गर्नको लागि पावर टिलर खोल्न मिनी टिलर खोल्न वा गर्न सक्छ। हामीले एउटा प्रोजेक्टसँग मिलेर पहिले हामीले तीन ठाउँमा यो नेपाल गण चितवन र छलडी सुतर पश्चिममा गरेँ, त्यो सबै ट्रेनिङहरू मैले लिड गरेँ कुरा गरेँ, त्यो कुरा गर्दा स्किल जुन चाहिएको अब त्यस्तो मान्छेहरू बेरोजगार एउटा पनि छैन। हेर्नुहोस् हामीले यो एक डेढ वर्षमा सोर्सले टाइमले सबै कुराले भ्याउँदै गर्दाको हामीले 250 मान्छेहरूलाई जुन ट्रेनिङ दियौँ त्यो मान्छे सबैजना कि स्वरोजगार छन् कि रोजगार छन्, कसै कसैले 1,00,000 रुपियाँ पनि महिना कमाइरहेछ। अनि कस्तो खालि हुँदो रहेछ, बाइक किन्छन् केटाहरूले अनि सरोज जाँदा सर्भिस चाहिन्छ त्यहाँ सर्भिस दिन जान्छन्। अब त्यस्तो तालिम चाहिँ हाम्रो गभर्मेन्टले कसैले पनि हाल्दैन, त्यही तालिम एटलिस्ट पुरा नलेज चाहिन्छ नि, 2 दिनको हालिदिएछ कि। हामीले धेरै पटक भन्यो यो राष्ट्रिय कृषि आयोजना र पालिकाले पनि तालिम हालेको छ, नेपाल कृषि मेसिनरी व्यवसायसँग टेक्निकल नलेज लिऊ न, हामी मान्छे पठाइदिन्छौँ, त्यसको पे गराउन भन्दा चाहिँ नो बडी वान टु पे। यही कुरा चाहिँ मैले अहिले चाहिँ यो के भइरहेको छु भने उद्योग वाणिज्य महासङ्घमा लिडरसिपमा आइसकेपछि गाउँ गाउँमा उद्यमशीलता उद्योगी हुने नै सबै तालिम दिइरहेको छ। तर तालिम कसले दिन्छ को छ भने त्यहाँ भएको जिल्ला नगर उद्योग वाणिज्यहरू वा वस्तुको कुनैसँग कसैसँग समन्वय गर्दैन। ए बाबा उद्योग त्यहाँ छ, रोजगारी त्यहाँ छ, कुरा त्यहाँ छ, ग्रिलकै बनाउने तालिम दियो भने पनि नि त्यहाँ हाम्रो सदस्यहरू छ भने ग्रिल त उसले सबभन्दा बस अहिले मार्केटमा यस्तो डिजाइनको आएको छ भने उसले सिकाउँछ नि, होइन कोर्डिनेसन गर्दैन, तालिम दिने को ल्याइन्छन् त्यहाँ कोलाई कोर्डिनेसन गर्दैन, एकजना मान्छे कहाँ कसको जसको भन्छ। यो कन्सल्ट्यान्टहरूले पनि समस्या दिएको छ, होइन सो कल कन्सल्ट्यान्टहरू जेको पनि तालिम दिने, त्यो मान्छे जेको पनि कफीको पनि उही दिने, उसको पनि उही दिने, उसको पनि उही दिने, होइन अब पायो भनेदेखि मलाई कहिले कहिले लाग्छ अब अरू कुनै पनि विषयको दिनेहरू उनीहरूको मान्छे फुल अफ मान्छे हुन्छ होला, तर उनीहरू उद्योगसँग जोडिएको हुँदैन, उद्योगमा कस्तो खाले इन्सुरेन्स चाहिन्छ, कस्तो सेफ्टी चाहिन्छ यो कुरा देखेकै हुँदैन, होइन। जस्तै मैले मेरो कोल्ड स्टोरेजको बिजनेसमा चाहिँ कोल्ड स्टोरेजको चलाउने तालिम दिन्छु म वर्षको 2-3 प्रडक्टमा कुराहरूमा मेरो अझले यहाँ पछाडि हामी समय भनिक त्यो बानेश्वरमा सबैलाई म भनिरहन्छु कोल्ड रुमको कोल्ड स्टोरेज र ड्राइङको हामी यहाँ सबै इन्फ्रास्ट्रक्चर छ, हामीले हेर्दा कुरा एउटा या त सेफ्टी कुरा सबै हेर्नु पर्यो नि त, सिकाउनु पर्यो नि, क्लासरुममा पढाएर त हुँदैन नि त। सो अब हामीले के गर्नुपर्छ भनेदेखि यो यदि इफेक्टिभनेस ल्याउने हो भने पालिकाहरू जसले सुनिराख्नु भएको छ तपाईँहरूले तपाईँको जिल्ला नगर उद्योग वाणिज्य सङ्घसँग समन्वय गरेर त्यहाँकोलाई कस्तो मान्छेहरू चाहिएको हो त्यस्तो खाले तालिमहरू डिजाइन गर्नुहोस् र रिसोर्स पर्सनहरू डिजाइन गर्ने कामै उद्योग वाणिज्य सङ्घलाई दिइदिनुहोस्। त्यो चेम्बर हुन्छ, सिएनआई हुन्छ, जे हुन्छ, तपाईँ ठुल्ठुलो स्किल ह्युमेनिटी डेभलप गर्ने कुराहरू तालिम दिइरहनु भएको छ भने टाइम अनुसार चेन्ज हुन्छ। जस्तै मलाई याद छ हामीले फेरि कुरा गर्यौँ मेरो श्री विनायक नगरपालिका हाम्रो उपमेयरजीसँग कुरा गर्दा अलिक अरू तालिम दिनु पर्यो के अरू थियो ड्राइभिङ लाइसेन्स पनि त तालिम हुन सक्छ नि हामीले कुरा गरेको ड्राइभिङ लाइसेन्स भएपछि के भयो ड्राइभिङको तालिम दिइदियौँ कसैले सक्दैन उसले अप्लाई गर्यो त्यहाँ गर्यो गभर्मेन्टले अलिकति गर्यो उसले पठाउ चलाएर इन्ड्राइभ चलाएर खान सक्यो नि त। स्किलफुल लाइफफुल ट्रेनिङ दिनु पर्यो। अब त्यहाँ उद्योगहरू छ भनेदेखि त जहाँ जुन उद्योग छ त्यसलाई हुने कुराहरू त्यो अनुसार गर्नु पर्यो भन्ने मलाई लाग्छ।
1: यसमा तपाईँ अलिकति हिन्ट त दिनुभयो हामीसँग समन्वय गर्ने पालिकाहरूले भन्ने बताउँदाखेरि, जस्तै तपाईँले अघि एउटा इक्जाम्पल दिनुभएको थियो नि हामीसँग जतिले ट्रेनिङ लिनुभयो 250 उहाँहरू कि स्वरोजगार हुनुभएको छ कि उद्यमशीलतामा लाग्नु भएको छ पैसा पनि त्यही अनुसारले कमाइरहनु भएको छ भनेर भन्नुहुँदाखेरि, अब पालिकाहरूले अलिकति हिन्ट दिनुभयो त्यही पनि सिलसिला अनुसार अलिकति ब्रिफली जान चाहे म पालिकाहरूले चाहिँ जति तालिम दिनुहुन्छ त्यति तालिम दिएका सबैलाई चाहिँ तपाईँले भने अनुसारको उद्यमशीलता आय आर्जनसँग जोडिनुको लागि शत प्रतिशत नतिजा ल्याउनको लागि, किनकि सरकारले त त्यहाँ पनि खर्च गरिरहेको छ, तपाईँले भर्खर भन्नुभयो 13 अर्बको चाहिँ तालिमकै लागि खर्च हुन्छ भनेर, त्यो शत प्रतिशत नतिजा निकाल्ने गरी चाहिँ कसरी यो अवसर सृजना गर्न सक्छ।
0: म चाहिँ यसलाई चाहिँ यसरी लिन्छु हजुर, जस्तै मैले नेपाल कृषि मेसिनरी व्यवसाय सङ्घको एउटा उदाहरण दिएँ, तर यो सेक्टरमा चाहिँ लगभग कति मान्छेले रोजगार सिर्जना गर्न सक्छ भने हामीलाई थाहा छ। त्यस्तै गरेर सुनसारी व्यवसाय सङ्घको, त्यस्तै गरेर यस्ता एसोसिएसनहरू छन् नि जसले व्यवसायीहरूको संस्थागत गरेर काम गरेको छ, तिन त्यो भनेको ठुलो औद्योगिक क्षेत्र हो क्या, तिनलाई थाहा छ कस्तो चाहिन्छ, उहाँहरूसँग कोअपरेसन गरेर ट्रेनिङ गराउनु भयो भने उहाँहरूले नि त्यो मान्छेहरूलाई कि त स्वरोजगार बनाइदिनुहुन्छ कि नभए आफ्नो इन्डस्ट्रीमा ल्याउनुहुन्छ कि. पहिलो सोल्युसन त्यो भयो भनेदेखि के हुन्छ भने उहाँहरूलाई थाहा छ नि त यो त च्यानलिङ हो नि त, इको सिस्टम बनाउने हो नि, मान्छे बनाउनु भन्नु कि तपाईँ कामदार पाउँदै हुनुहुन्छ कि नभए एउटा पार्टनर पाउँदै हुनुहुन्छ कि नभए दोस्रो पुस्ता पाउँदै हुनुहुन्छ कि. त्यस कारण चाहिँ हाम्रो सबभन्दा फर्स्ट इफेक्टिभ तरिकाले यदि यो ट्रेनिङको बजेटलाई इफेक्टिभ तरिकाले युज गरेर भोलि रिजल्ट देखाउने हो भने म हजुरहरूलाई रिक्वेस्ट गर्न चाहन्छु यो विभिन्न उद्योग व्यवसायहरूको संघ संस्था हुन्छ नि, स्पेसली वस्तुगतहरू जस्तै चियाको आफ्नै संघ छ, अडुवाको छ, बेसारको छ, तिनीहरू त्यो संघहरूसँग पार्टनरसिप गरेर तपाईँहरू तालिम लिनुहोस्, त्यसको 100% रिजल्ट आउँछ होइन. यो वस्तुगत संघहरूलाई चाहिँ नेतृत्व गरिरहेको भएको भएर म आफै पनि हजुरहरूसँग त्यो काम गरिदिन चाहन्छु. एक दोस्रो तालिम चाहिँ कस्तो दिनु पर्यो भनेदेखि चाहिँ लाइफ स्किलवालाहरूको चिजहरू कुनै छ यदि ल अब त्यो वस्तुगतवालाहरूको भएन. जस्तै पहिले पहिले हाम्रो कस्तो छ भने महिलालाई तालिम दिने भनेपछि ब्युटी पार्लर र त्यो सिलाइ कटाइको तालिम दिने छ, 15 दिन कल बेच्थ्यो, त्यसको सामान कहाँ बेच्ने त, त्यसको सेवा कहाँ बेच्ने, त्यो डिफाइन गरिदिनु पर्यो कि. उहाँहरूसँग त्यो डिफाइन चिज छैन भनेदेखि जसले लिड गरिरहेछ त्यो सेक्टर, त्यो सेक्टरलाई चाहिँ पार्टनरसिप गर्नु पर्यो, के चाहन्छ भन्ने कुरा थाहा हुनु पर्यो नि त होइन. अरू थर्डमा यो पनि सकेन त्यो पनि सकेन भने चाहिँ के गर्नु भने भन्छ म गभर्मेन्टलाई 3, 4, 5, 6 जतिवटा सकिन्छ पर्टिकुलर सेक्टर वाइजको ट्रेनिङ इन्स्टिट्युटहरू जो छ नि त्यो चाहिँ 12 महिना खुल्नेवाला चाहिँ गर्नु पर्यो. त्यहाँ गएर कोही पनि मान्छेले आफ्नो लेभलको स्किल चाहिँ डेभलप गर्नको लागि अप्लाई गरेर त्यो खाले ट्रेनिङ पाउने हुनु पर्यो. त्यो भयो भनेदेखि चाहिँ ल मैले यो पाउँछु भन्ने हिसाबले ऊ जान्छ र गर्छ. नत्र भनेदेखि चाहिँ हाम्रो ट्रेनिङ त पालिकाले दिएको ट्रेनिङ म एकदम गरेर भन्न सक्छु त्यो 90% भन्दा बढी लसै गइराखेको छ. किनभने उसले एक दिन अचार बनाउन तालिम दिएर अचार उद्यमी बन्दैन कि, उसलाई निरन्तर मेन्टर चाहिन्छ, निरन्तर के भइरहेछ कसो उसले सिकिराख्नुपर्छ, जोडी कसैसँग दिएको छैन. कति युट्युब हेरेर सिक्छ उसले भन्नुहोस् त, युट्युबमा पनि गुड कन्टेन्ट दिनु पर्यो नि त होइन. त्यो चिजहरू पालिका गर्छ. प्रदेश अन्तर्गत दिइराखेको ट्रेनिङहरू एकदमै यो 15 दिने 60 दिने हाम्रोमा छ. झन् अझ अब मैले कृषिकै अझ म त्यो जान्छु अलिकति कृषिको चाहिँ एकपटक जम्मा 15 जनालाई दिन्छ. हेर्नुहोस् त नाटले 2-3 ट्रेनिङहरू खोल्छ जम्मा जम्मी 15 दिनको लागि. अर्को यो हाम्रो तालिमवालाहरूले खोल्छ च्याउ बनाउने तालिम भनेर खोल्छ होइन, 15 दिनको लागि आवश्यक भनेर उसले खोलिदिन्छ, पुरा गरिदिन्छ. अब म तपाईँलाई फेरि इन्डियाकै एउटा म्यानेज भन्ने संस्था छ इन्डियामा एउटा, उसले त्यो संस्थाले कामै त्यो ट्रेनिङ दिने रिफाइड गर्ने यसको एभ्रिडे कोर्स गरिरहेको आउँछ. हाम्रो एग्रिकल्चरमा अरू अरू सेक्टरमा पनि अरू अरू त्यस्तै त्यस्तै कोर्सहरू चाहिँ कन्टिन्युस आइराखेको हुन्छ कि. त्यो गभर्मेन्टले त्यो कोर्स लिन आउनेहरूलाई 50% छुट यो हुन्छ. अनि उनीहरूका के राम्रो भने त्यो कोर्सहरू गर्ने ठाउँको चाहिँ इन्फ्रास्ट्रक्चर एकदम राम्रो छ. हाम्रोमा चाहिँ एउटा 5-10 उठेर बसेर ट्रेनिङ लिने हो कि, ट्रेनिङ सेन्टरहरूको इन्फ्रास्ट्रक्चर छैन कि. तपाईँ जसरी बरिस्टाको कुकरिजको यो विभिन्न ट्रेनिङहरू लिन जानुहुन्छ, राम्रो छ नि स्ट्रक्चर होइन. त्यही भएर यो सेक्टरै डेभलप भइराखेको छ. अब तपाईँले अचार बनाउने ट्रेनिङको इन्फ्रास्ट्रक्चर देख्नु भएको छैन नि त, वा तपाईँले गाडी बनाउनेको चाहिँ त्यो बालाजुको के बाहेक त्यस्तो देख्ने गरी छैन नि त. इभीहरूको मैले धेरै पटक भन्थेँ कि, मैले चाहिँ 2013-14 फर्स्ट इभी आउन सर इभी कार लिएको कि, मलाई यति टेन्सन हुन्थ्यो कि सबैजना मान्छे त यसो हेर्दा पछि त्यो ट्रायल गर्ने कार भएको छ कि मेरो होइन, खोइ त तिम्रो सर्टिफिकेट हेरौँ भन्ने कुरा भएको थिएन. अब नगराउँ भनेदेखि बिग्रिएछ, के गरी बनाउने त्यो कुराहरू पनि छैन. अब एउटा यसलाई कम्पलसरी गर्न के सक्छ भन्ने मेरो आफ्नो एकदमै पर्टिकुलर यो हो र मान्छ. जस्तै स्किलफुल पर्सन हो भन्ने कुराहरू आइडेन्टिफाई गरिदियो भने पनि ट्रेनिङको भ्यालु हुन्छ. जस्तै आज मेरो घरमा वासिङ मेसिन बिग्रिया छ भने जो पनि आएर बनाउँछ नि त्यो मान्छे चाहिँ ट्रेनिङ सर्टिफाइड हो भन्ने चाहिँ उसको रिकगनाइज हुने लोगो कुरा उपभोक्ताले पनि कि होइन तपाईँले मान्छे राखेको छ भने सर्भिस लिन्छ भने जस्तो तपाईँ दाढी काट्नुहुन्छ सबै कुरा गर्नुहुन्छ वा फेसल गर्नुहुन्छ मेकअप गर्नुहुन्छ भने यो चाहिँ सर्टिफाइड ट्रेनिङ लिएको मान्छे हो भन्ने कुराको उसको लेभल कति हो भन्ने गर्न पायो भने चाहिँ ट्रेनिङको भ्यालु बढ्छ ट्रेनिङ लेभल वानको ट्रेनिङ टू थ्री फोर जुनको भनेर चाहिँ पास गराएको छ त्यो सेन्टर त्यहाँबाट हामी भेरिफाई गरेर हेर्न चेक गर्न सक्छौँ जस्तो लाग्छ मलाई.
1: कार्यक्रम देश परदेशमा हामी पालिकामा रोजगार सृजना उद्यमशीलताको अवस्था निजी क्षेत्रको भूमिका र दीर्घकालीन समाधानका सम्भावना बारे नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा कृषि उद्यमी सुनिता नेहमा फुकीसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं.
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690.
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी पालिकामा रोजगार सृजना, उद्यमशीलताको अवस्था, निजी क्षेत्रको भूमिका र दीर्घकालीन समाधानका सम्भावना बारे नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा कृषि उद्यमी सुनिता नेहमा फुकीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं। तपाईँले सरकारले पालिकादेखि लिएर संघ प्रदेशबाट दिइरहेका तालिम चाहिँ कतिको प्रभावकारी छैन भन्ने विषयमा पनि अलिकति प्रसंग जोडिसक्नु भएको छ। अलिकति अब निजी क्षेत्रतिरको कुराकानी पनि गरौं। सरकारले नै भन्छ 80% हिस्सा निजी क्षेत्रले नै रोजगारी दिइरहेको छ भन्ने कुरा मैले विज्ञहरूसँग पनि पटक पटक सुन्ने गर्छु। सरकारको क्षमता यति छ, निजी क्षेत्रहरूले चाहिँ यति गर्न सक्छन्, बाँकी भनेको कि बेरोजगार बस्ने हो कि वैदेशिक रोजगारीमा जानुहुन्छ भन्ने कुरा भइरहेको हुन्छ। र अब यो निजी क्षेत्रको भूमिकाको विषयमा कुराकानी गर्दाखेरि रोजगारी सृजनामा चाहिँ निजी क्षेत्रले चाहिँ हालसम्म के गरिरहेको छ, अलिकति त्यो पृष्ठभूमिबाट जाउँ न।
3: हुन्छ, अब यो सबभन्दा फर्स्ट चाहिँ हाम्रो यो निजी क्षेत्रलाई चाहिँ तीन भागमा बाँड्नुपर्छ। एउटा ठुलो उद्योग होइन वा यो सेवा उद्योग पनि हुनुहुन्छ, उत्पादनमूलक उद्योग हुन्छ, जसलाई चाहिँ एभ्रीबडी वान एन्ड गो एन्ड ग्र्याब द्याट्स जब होइन, एउटा चाहिँ अब ब्लू कलरको भनौँ न, त्यो एउटा जब भयो, त्यो एउटा भयो। अर्को निजी क्षेत्र एमएसएमई एसएमईहरू छन् जसमा धेरै कुरा सिक्न पाइन्छ, ग्रो पनि गर्न पाइन्छ, त्यो एउटा भयो। एउटा चाहिँ एकदमै तलको लघुवालाको पनि निजी क्षेत्र छ। यो तिनटै निजी क्षेत्रको कुरा गर्दा मैले अस्ति पनि कार्यक्रमहरूमा कुरा उठाउने गरिरहेको छु। जस्तै 5 लाख निजी क्षेत्र चाहिँ एसएमई एमएसएमईले व्यवसाय गरिराखेको छ भन्यो भने एकजना दुईजना रोजगारी दिइराखेको छ नि, त्यो भनेको हरेक वर्ष त्यो रोजगारी उसको बिजनेस ग्रो हुने इन्भाइरोमेन्ट गर्यो सबै कुराहरू भनेदेखि चाहिँ हरेक वर्ष 5 लाखजनाले चाहिँ त्यो एमएसएमई एसएमईको ठाउँमा रोजगारी पाउँछ हरेक वर्ष 5 लाख। तर सरकारले त्यो एमएसएमई एसएमई ग्रो अपको लागि चाहिँ इन्भेस्ट गरेको छैन। हाम्रो अब इन्डियाकै हेऱ्यो भनेदेखि कति धेरै प्रोग्रामहरू राखेको छ त्यो छ होइन। अब निजी क्षेत्रले आफूलाई चाहिने मान्छेहरू मैले भने ठुल्ठुला उद्योगहरूले विभिन्न इभन फर इक्जाम्पल सबभन्दा तपाईँले फोन पे हामी चलाउँछौँ ई सेवा, उसले 2-3 कलेजहरूसँग कन्ट्राक्टै गरेर र अहिले त एम्बिसन एकाडेमी के भनेर चलाएर उहाँहरूले गरिराख्नु भएको छ। अब निजी क्षेत्र भनेको चाहिँ यस्तो हुन्छ, आफूले चाहेपछि आफूले नै बनाउँछ गर्छ। तर लेट्स थिङ्क, सोचौँ त त्यो निजी क्षेत्र चल्नको लागि राम्रो बन्न कुरा गर्नको लागि चाहिँ यदि सरकारले त्यस्ता ट्रेनिङका इन्फ्रास्ट्रक्चर भएको ठाउँ जान्छ भने निजी क्षेत्रले त फेरि धेरै इन्भेस्ट गर्नु परेन। निजी क्षेत्र जसको लागि हो, जेको लागि हो, ऊ त्यसैमा फोकस गर्थ्यो। अहिले त निजी क्षेत्र मान्छे पनि आफै बन्नु परेको छ, ट्रेनिङ पनि आफै दिनु परेको छ, रिसोर्स पनि आफै गर्नु परेको छ, मार्केट सबैतिर आफै गर्नु परेको छ। सो निजी क्षेत्रलाई चाहिँ त्यो इन्भाइरोमेन्टहरू बनाइदिनु पर्यो है, त्यो इन्भाइरोमेन्ट नबनेर समस्या भइराखेको छ। जस्तै कतिवटा पालिकाले कलेज चलाउन पाउने, जस्तै हाम्रो भक्तपुरको खोप कलेजहरू सबै हाम्रो नगरपालिकाले चलाएर छ, शिक्षा लिएर छ। यदि त्यो कुनै पालिकामा जस्तै एग्रिकल्चरको वा नभए चाहिँ कुनै ठाउँमा कुनै इन्डस्ट्रीको एरियाको भयो भने त्यहाँको त्यस्तै खाले कलेजहरूले पढाउन सुरु गरेर त्यहाँ गरिदिनु पर्ने हो नि त, त्यहाँबाट मान्छे उत्पादन अनि त्यसपछि जागिर पाउँथ्यो, त्यसपछि त्यही हेरेर उद्यमशीलता सुरु गर्थ्यो, अरू कुरा गर्थ्यो। हाम्रो कुरा एउटा छ, कामहरू छ। जस्तै यदि रामपुर कलेज चितवनमा इस्टाब्लिस नभएको भए एग्रिकल्चरलाई चितवन हब भन्ने थिएन नि त। सो हाम्रो शिक्षाले हाम्रो कुराहरू पनि स्ट्राटेजी हुनु पर्यो र निजी क्षेत्रलाई कि त खोल्नु दिनु पर्यो, अनि निजी क्षेत्रले त्यही अनुसार प्लान गरेर ल इन्भेस्ट गर्छ, कुरा गर्छ, त्यही अनुसार ल्याउँछन्। तर अब निजी क्षेत्रलाई त दोहोरो तेह्रो भार परिराखेको छ। त्यसकारण अहिले हामीले हाम्रो नेतृत्वले के भनिराखेको छौँ भने कृपया पालिका अरू सबैजनाहरूलाई चाहिँ हामीलाई एक्चुली सोधिदिनुहोस्। हामी जहाँ जहाँ छौँ सबै ठाउँमा नेतृत्वहरू हुनुहुन्छ नि, हाम्रो त जिल्ला नगर सङ्घसम्म छ क्या, हाम्रो त उहाँहरूसँग कोर्डिनेसन गरेर सहकार्य गरेर काम गर्नु सक्छ। अब निजी क्षेत्रले के गर्ने भने निजी क्षेत्रले के चाहिन्छ भनेर हामी भनिदिन सक्छौँ। हामी जुन तपाईँले जस्तै अहिलेको क्षेत्रमा चाहिँ सबभन्दा बढी निजी क्षेत्रलाई चाहिने मान्छे को हो भन्ने भन्यो भनेदेखि निजी क्षेत्रलाई चाहिने मान्छेहरू एउटा लेभल एकदमै लो लेभलको ह्युमेन रिसोर्सेसहरू चाहिएको छ होइन, जसलाई चाहिँ अब मेसिनहरू पनि पुगिन सक्यो ठाउँमा भनेदेखि, दोस्रोमा चाहिँ हामीलाई विभिन्न प्रकारको नयाँ नयाँ अपडेटेड मेसिनहरू आइडिया भएको टेक्नोलोजी जान्ने मान्छेहरू चाहिएको छ। कुनै कम्पनीले जस्तै मैले युरोपबाट एउटा मेसिन ल्याएँ कम्पनीले भने उसले एक दुई तिन दिन पठाउँछ र यहाँ सिक्छ, त्यो मेसिन उसलाई सिकाउँछ र उ तर के चाहियो कमिटमेन्ट, त्यत्रो सिकाएर उसलाई बाहिर पठाएर गरेपछि त पाँच वर्ष दस वर्ष त हामीले पनि कमिटमेन्ट इन्भेस्टमेन्ट हो नि त होइन, त्यो खाले चाहिँ इन्भाइरोमेन्ट बनाउनलाई निजी क्षेत्रले खोजेको छ। अब निजी क्षेत्रले आफैले पनि धेरै कुराहरू किन गर्न सक्दैन भनेर तपाईँले हामीलाई सोध्नु भयो भने हामीलाई हाम्रो काम गर्न दिनुहुन्छ कि हामीलाई सबै तयारी आफै गर भन्नुहुन्छ भन्ने कुरा हो। हामी आफै सबै कुरा तयारी गर्न गयौँ भने हामीले जुन नाफा कमाएर कर तिर्छौँ सरकारलाई भनेका छौँ हाम्रो कम हुन्छ, किन हामी त्यसो नै लाग्नु पर्यो नि त, मान्छे सबैसँग त चौबिसै नै घन्टा हुन्छ नि होइन। अहिले अब चौधरी ग्रुपको तपाईँले कुरा गर्नुभयो भने नवलपरासीमा उहाँले आफ्नै पोलिटेक्निकल कलेज खोल्नु परेको छ, सुरु गर्नु भएको छ, खोल्नु भएको छ, उहाँले गर्नुभएको छ, हरेक ग्रुपहरूको आफ्नै छ। अब आइएमई ग्रुपको चाहिँ त्यत्रो कफी सफी बारिस्टा सबै बनाउने काठमाडौँ टेक्निकल कलेज भनेर खोल्नु भएको छ, त्यो त के हो गभर्मेन्टले सपोर्ट नगरिदिएर नि, गभर्मेन्टको अरबौँ इन्फ्रास्ट्रक्चर अरबौँ पैसा चाहिँ गयो त्यहाँ खेर गयो, निजी क्षेत्र फेरि त्यो बनाउनु पर्यो। यसरी त हामी दुईतातिर कता कता कता कता लागिरहेको हुन्छ नि, किन हामी हामीलाई चाहेको चिज बनाउँ त बनाउँछौँ ल्याउँछौँ, भएन भने हेर्नुहोस् हामी अमेरिकैबाट पनि यहाँ काम गर्ने मान्छे ल्याउँछ निजी क्षेत्रले होइन, त्यो नयाँ कुरा होइन नि त, चाहियो भने त ल्याउनु पर्यो, किनभने हाम्रो लगानी छ, घर जग्गा सबै राखेका छौँ, जिन्दगी त्यसैमा गरेका छौँ होइन, अब बिहानदेखि बेलुकासम्म हामी त्यसमा लागेका हुन्छ। सो निजी क्षेत्रको एकदम स्पष्ट भूमिका भन्दा क्लियर हुनु पर्यो, हामी निजी क्षेत्रको निजी क्षेत्रलाई क्लियरिटी गरिदिउँ, निजी क्षेत्रलाई अगाडि राखेर जाने भने सरकार भन्दै हुनुहुन्छ, अब निजी क्षेत्रलाई के चाहिन्छ त्यो कुराहरू चाहिँ उनीहरूको रिसर्चले पनि देला, नभए निजी क्षेत्रलाई सोधे हुन्छ तिमीलाई तिम्रो यो सेक्टरको लागि के चाहिन्छ भनेर, किन यत्रो चाहिँ हरेक सेक्टर वाइज संगठित भएको कुरा छ, अरू छ, उसलाई कमिटमेन्ट लिऊ न, हामीले यति तिमीलाई दिइसकेपछि कति रिटर्न दिन्छौँ, हामीले राम्रो श्रम ह्युमन रिसोर्सेस मेजर हो नि त, ह्युमन रिसोर्सेस हामीले तिमीलाई हेल्प गर्यो भने तिमी प्रफिटमा कति बढाएर कति बढी कर तिर्छौ त भन्नुहोस् भनौँ न होइन, सोध्न सक्छौ नि त, त्यसरी गरिदियो भने गरिरहेको छ, निजी क्षेत्रले गरिराख्नु भएको छ हेर्नुहोस्, जसले जति सकिन्छ गरिरहेछ, नत्र भने यत्रो मान्छे इन्टर्नसिपहरू कहाँ हुन्थ्यो भनेर त कन्ज्युम त कहीँ न कहीँ भइरहेको छ, तर के छ यो पर आवरको पैसा गरिदियो भने त्यो अनुसार गर्थ्यो होला, स्किलका कुराहरू चाहिँ अलिकति काम गर्नुपर्छ भन्ने।
4: र निजी क्षेत्रसँग सरकारले समन्वय गर्यो र तपाईँले भनेअनुसारका कुराहरू भयो भने जुन अहिलेको वैदेशिक रोजगारको जुन पलायनको दर छ यो चाहिँ स्वाटै ग्राफ तल घट्छ कि
3: होइन, त्यो त्यसै तल घट्दैन, किनभनेदेखि वैदेशिक रोजगार चाहिँ कसैको बाध्यता हो, कसैको चाहिँ चाहना हो, इच्छा हो, कुरा हो, तर हामी के चाहिँ गर्न सक्छौँ भने वैदेशिक रोजगारबाट फर्किनुभएका धेरै महानुभावहरू पनि हुनुहुन्छ, उहाँ महानुभावहरूलाई चाहिँ हामीले लिएर चाहिँ स्वरोजगार वा रोजगारीमा राम्रो मान्छे चाहिँ तयार पार्न सक्छौँ, अनि यो साइकल चलेपछि खाली हुँदैन कि, दस पन्ध्र वर्ष उसले घुम्छ हेर्छ कुरा गरेर आउँछ नि, आएर यहाँ ऊ पैसा सहीको कन्ट्रिब्युट गर्न आउँछ नि। अहिले चाहिँ के छ भनौँ न, काठमाडौँ तपाईँ अब तपाईँ कुनै जिल्लाबाट आउनुभयो या काठमाडौँ आउनुभयो भने तपाईँले बढीमा बढी चाहिँ एक लाख रुपियाँ बोकेर आउनु, नत्र भने हजार रुपियाँ बोकेर आउने हो नि त, हजार रुपियाँ बोकेर आएर सङ्घर्ष गर्दा गर्दै तपाईँले एक करोडको चिज बनाउनको लागि तपाईँलाई पन्ध्र बिस वर्ष त लाग्छ नि त, मान्छेको जीवन त गयो नि त, त्यति भएर हामी त क्यापेबल ऊ गर्न सकेका छैनौँ नि त। ठिक छ, अब कसैको क्यापेसिटीले स्कलरसिप पाएर कसैले के गरेर कसैले के लगानी गरेर अहिले जे जस्तो लगानी गर्ने हो, जस्तै म हजुरलाई फेरि पनि के एउटा उदाहरण दिन्छु नि भने, मैले त्यो कोरियामा यो श्रमकै रेसिपकै कुरा सिक्न जाँदा उहाँले के भन्थ्यो, 1960-65 उहाँहरूको सबै मान्छेहरू चाहिँ काम गर्न नै जान्थ्यो, जर्मनीमा गयो यहाँ गयो अनि त्यहाँ सिपहरू सबै सिक्ने भयो, त्यो सिपेका मान्छेहरूले आएर चाहिँ हुँदै स्यामसङहरू त्यहाँ खोल्यो के, अहिले जिडिपीको चाहिँ मोर देन 2/3 चाहिँ हुँदै स्यामसङहरूले त्यहाँ दिइरहेछ, कन्ट्रिब्युट गरिरहेछ, फ्याक्ट्रीहरू त्यसरी खोल्यो, किनभनेदेखि मान्छे त्यहाँ सिप सिक्न गयो, कुरा गर्न गयो, ल्यायो। सो बेरोजगारीको त्यो ग्राफ घट्दैन, अहिले तुरन्तै होइन आई मिन विदेश जानेको चाहिँ विदेशी रोजगारमा जानेहरूको ग्राफ गर्दैन, किनभने अहिले चाहिँ हाम्रो समाजको एउटा के भइसकेको छ भनेदेखि विदेश नजाने मान्छेहरू चाहिँ एकदमै नसक्ने हुटिहारा जस्तो छ। यो समाज तपाईँ म जस्तो सोसियल साइन्सको विद्यार्थीहरूलाई के थाहा छ भने समाजले जब चित्रण गर्छ नि मान्छे त्यो समाजको चित्रण मेट्नको लागि फसिन्छ क्या उसले उसलाई इस्ट्याब्लिस गर्नको लागि त्यसपछि, तर त्यही मान्छे फर्केर आएपछि यहाँ ऊ इस्ट्याब्लिस हुँदै गयो भनेदेखि त्यो मान्छेहरू घुम्दै चक्रहरू चाहिँ चल्न थाल्छ अनि बिस्तारै उसले यहाँ रोजगार छ ऊ छ महिनामा यहाँ त्यसपछि चाहिँ श्रमको उसले सम्मान गर्न सिक्छ, श्रमको सम्मान गर्न सकिसकेपछि चाहिँ बिस्तारै चाहिँ वैदेशिक रोजगारमा जानेहरू चाहिँ घट्दै जान्छ, ए यति त स्किल मलाई पनि आउँछ भनेर। अहिले त सक्सेस स्टोरीहरू नै छैन कि, मान्छे आउन साथ आउने धेरैजनाले काम गर्ने भनेको हाम्रो एग्रिकल्चर सेक्टरमै हो, दुई चार वर्षपछि ऊ फेल भइराखेको छ, त्यसपछि ऊ फेरि गएको छ, त्यसले गरेको ल्याएर कमाएको पैसा सबै राखेर फेरि जानु पर्यो नि भनेर भन्नु परेको छ। यो म पनि जिम्मा लिन्छु, यो निजी क्षेत्र मैले लगभग 10-15 वर्षदेखि यसमा चाहिँ उद्यमशीलता गरिराखेको सेक्टरको कुराले गर्दा मैले पनि जिम्मा लिन्छु। त्यसकारण चाहिँ वैदेशिक रोजगारको ग्राफ घटाउनको लागि चाहिँ हाम्रो समाज परिवर्तन गर्नुपर्छ, त्यसको लागि मोर देन मोर सक्सेसफुल स्टोरीहरू आउनुपर्छ, त्यसले इन्सपायर गरेर चाहिँ घटाउने कुरा गर्दै जाने हो। तर मलाई व्यक्तिगत रूपमा तपाईँ भन्नुहुन्छ भने हेर्नुहोस् हाम्रो समाजले आमा बुवाले बाल बच्चालाई यस्तो गरे हामी कस्तो भयो भने म भन्दा पहिलो पुस्ता म भन्दा मेरो बुवा आमाको पुस्ता चाहिँ पहिलो पहिलो जागिर खान थालेको पुस्ता सेवामा हाम्रो नेपालको इकोनोमी के भयो भनेदेखि हामी अरू अरू देश चाहिँ एग्रिकल्चरबाट इन्डस्ट्रीमा इन्डस्ट्रीबाट सर्भिसमा आयो कि त्यसरी इकोनोमिक ग्रोथ भयो। नेपालको चाहिँ एकैचोटि एग्रिकल्चरबाट सर्भिसमा आयो, बिचमा हामी इन्डस्ट्री खासै घुस्न पाएनौँ कि, अलिअलि इन्डस्ट्री चलेको त्यो इन्डस्ट्री बन्द भयो, अनि त्यो अब 46-45 अलिअलि सुरु भएको अरू भएको चिजहरू चाहिँ इकोनोमिक मुभमेन्टले गर्दा सर्भिस इन्डस्ट्री डेभलप भयो, हाम्रो बैङ्क सैङ्क यस्तो यस्तो चिजहरू डेभलप भयो। त्यो इन्डस्ट्री हामीसँग नभएपछि यहाँको श्रमको कल्चरहरू भएन होइन, अब त्यो नभइसकेपछि के भयो भने अनि अलिकति पैसा हुनुहोस् त हामी जस्तै दुःख नपाओस् भनेर आमा बाबुले बच्चाहरूलाई माया गरेर पठाउने कुरा गर्ने गरेन, अनि त्यो श्रम कल्चर चाहिँ घरदेखि नै नभएपछि, अनि त्यही मान्छे जब वैदेशिक रोजगारको लागि गइराखेको छ गएपछि उसले त्यहाँ श्रम कल्चर सिक्न थाल्छ कि, त्यो श्रम कल्चर सिक्छ 2-3 वर्ष, यहाँ अब अरबौं लगाएर गएर पनि हामी सिकाउन सक्दैनौँ भने 2 वर्ष गएर सिकेर आओस् होइन, अनि 5 वर्षमा आएपछि उसलाई चाहिँ यहाँ आउन साथ तिमी बाहिर गएर आएको छ वा यहाँ गर्छ पुजी गर्न छ एमएसएमई गर्न लाग्छ भने तिमीलाई घर भाडा कर लाग्दैन, तिमीलाई डटाको केही केही करहरू लाग्दैन, तिमीलाई अब यो स्टार्टअप जे टर्मोलोजी भनिरहेको छ स्टार्टअप टेक्नोलोजी यो यो चिजहरू गर्दैन, तिमीले यहाँ यहाँ कन्ट्याक्ट गर्ने यसरी गर्ने ल तिम्रो नाफामा यस्तो भनेर भन्यो भने सबैले आफ्नो काम गर्न थाल्छन्, र त्यसपछि चाहिँ उसले एउटा नजिकैको मान्छेलाई चाहिँ 4-5 घन्टालाई पनि रोजगार दिन थाल्छ कि, ऊ जानु अगाडिसम्म ऊ इन्गेज हुन थाल्छन्, ऊ इन्गेज हुन थालेपछि पो उसलाई यो सेक्टर मनपर्छ पर्दैन थाहा हुन्छ नि, इन्गेजै हुन पाएन कि यहाँ मान्छेहरू, त्यो हुने इन्भाइरोमेन्ट चाहिँ हामीले तयार गर्ने, एसएलसी सकिन साथ 2-4-5 घन्टा 6 घन्टा काम गर्ने इन्भाइरोमेन्ट जेनेरेट गर्नुपर्छ, त्यसपछि त्यसपछि मात्र अर्को चाहिँ हाम्रो यो वैदेशिक रोजगारमा जाने चिजहरू घट्छ। हामी एसएलसी सकिन साथ पनि केही काम गर्न दिँदैनौ, केही काम हुँदैन, आवर बेसिसमा काम गर्ने कुनै इन्भाइरोमेन्ट छैन, त्यसपछि उसले श्रम कल्चर बुझेकै छैन होइन, त्यो त लाग्नु पर्यो ट्र्याकमा। सो यो दुईवटा कुराहरू भयो भने एउटा मैले भने सोसियल सम्मान

0: कलालाई पनि निक्षेपण गर्यो भनेदेखि दुई चार पाँच घन्टा यसलाई काम लगाइदिनुहोस्, कुरा गरिदिनुहोस्, त्यो हेर्नुहोस् जहाँ पनि पाउनुहुन्छ तपाईँले। हरेक हाम्रो पालिकामा छ एउटा अस्पताल छ, एउटा दुध डेरी छ, हरेकको छ नि। तपाईँले सोच्नु सबै छ नि त, त्यहाँ एउटा वर्कसप छ, गाडी वर्कसप छ, एउटा ग्रिजको वर्कसप छ, दुई चारवटा कुखुरा काटेर कुखुराको मासु गरेर पनि सिप हुने हो कि नभयो, त्यसलाई पनि समर गरेर गऱ्यौँ भनेदेखि गाउँ गाउँमा त्यसरी रोजगारी क्रिएट हुन्छ र तालिम, त्यो कार्यस्थलमा आधारित तालिम नै सुरु हुन्छ र वैदेशिक रोजगारमा जाने चाहिँ उसको दोस्रो तेस्रो हुन्छ। किन फुर्सद छैन, ऊ इन्जोय गरिरहेछ, उसको कुरा गरिरहेछ भनेदेखि त उसले सोच्दैन नि त, अहिले फ्रस्ट्रेसन भएर सोध्ने। अहिले के भन्छ काठमाडौँ तपाईँलाई थाहा छ, बाहिरबाट आउने अनि यसो बस्ने, यो बेरोजगार भएर नै मान्छे यसो दुई महिना कहीँ काम गर्ने पार्किङ स्थल काठमाडौँ, अनि हेऱ्यो यार जानै परेन, जानै परेन भनेर, अनि जहाँ भयो त्यहाँ चाहिँ जाने भइराखेको।
1: काम गर भने सिप छैन,
0: सिप सिक्न नि शुल्क सिप सिक्ने ठाउँहरू त कहिले काहीँ आउँछ नि, त्यो कुन कुन मिडियाले कहिले काहीँ आइराखेको हुन्छ, यहाँ यहाँ पाइन्छ भने पब्लिकलाई यति दिनु पर्यो गभर्मेन्ट पोर्टलले, यो यो ठाउँमा चाहिँ फ्री पाइन्छ सिप, यो सिप चाहिँ यो अनलाइनमा फ्री पाइन्छ, अफलाइनमा यो पाइन्छ, यो गर है भनेर चाहिँ त्यो स्पेसहरू चाहिँ गर्नु पर्यो। अब हेर्नुहोस्, मैले गभर्मेन्टलाई एउटा भनेको, यो वैदेशिक रोजगारमा जाने आउने यहीँको लागि पनि घरेलु महिला कामदारहरू हामीले पठाइरहेछौँ, गरिरहेछौँ, केयर गिभरको ट्रेनिङ दिएर जाने भन्छन्। यो केयर गिभरको ट्रेनिङ दिनेहरूको चाहिँ इन्फ्रास्ट्रक्चर हेर्नुहोस् त, के सिक्या हुन्छ मान्छे, त्यो युरोपियन मान्छे, इजरायल मान्छेहरू कत्रा कत्रा हुन्छन्, ज्याङ्गो ज्याङ्गो, अनि हाम्रो एउटा महिलाले कति गाह्रो हुन्छ, बोक्नु पर्यो, हिँड्नु पर्यो, पल्टाउनु पर्यो, कुरा गर्नु पर्यो, द्याट इज द थिङ्स नि। अब त्यो सँगसँगै मेसिनहरू हुन्छ, एकचोटि मैले श्रमदानकै एउटा यस्तै प्लेटफर्म भन्दा हाँस्नु भएको थियो, तपाईँ पनि हाँस्नु, यहाँ महिलाहरूलाई अहिले ट्रेनिङ दिने हो भने वासिङ मेसिन चलाउने ट्रेनिङ दिनुहोस् भने कि मैले, किनभने अब अर्बन सेन्ट्रिक मान्छेहरूले काम गर्ने मान्छे राख्न थालेछ, 5,000-6,000 पर आवरमा राखेको छ नि त, होइन, त्यो आउने मान्छेले आइरन चलाउन आएन, वासिङ मेसिन चलाउन आएन, ओभन चलाउन आएन भने त्यो मान्छेलाई त फेरि यहीँ पनि त सानो अनौपचारिक श्रमहरू गरेको छैन नि त वैदेशिक रोजगार। अब अहिले वैदेशिक रोजगारबाट धेरै फर्केर आएको धेरै मान्छेहरू बिचको टाइम पनि जाने आउने वा विदामा आउँदा पनि अब यो प्लेटफर्म बेस्ड इकोनोमीमा काम गर्न थालेका छन् मान्छेहरू, होइन, पठाउँदा छ इन्ड्रा इट्स अ ब्रान्ड, होइन, यसो गर्ने भनेर बनाएको छ प्लेटफर्म बेस्ड इकोनोमीमा चाहिँ, जस्तै मेरो पनि प्लेटफर्म एग्री नेपालमा मान्छेहरूले सामान लिएर बेच्न सक्छ, होइन, अब त्यो प्लेटफर्म बेस्ड इकोनोमीमा काम गर्नलाई पनि उसलाई चाहिँ के सिकाउनु पर्यो भने म्यानुअल बनाइदिनु पर्यो भने तपाईँ यसरी काम गर्न चाहनुहुन्छ भने रजिस्टर हुने काम गर्ने भन्नुहोस् त, यसरी मोटरसाइकल रजिस्टर गर्ने कुरा गर्ने यो गर्ने यो पनि हो। म त अब यिनीहरूलाई अझ व्यवसाय नै भनिरहेको छु, साथीहरूले श्रमिक भनिराख्नु भएको छ, किन 4-5 लाखको मोटरसाइकल किनेर होइन व्यवसाय नै सुरु गरे, अब मेरो त एकदमै स्ट्रङली व्यवसाय हो उहाँहरू, अनि सेल्फ श्रम त क्रिएट गरेको भयो नि त, त्यो कुराहरू गर्नु पर्यो। सो वैदेशिक रोजगारबाट फर्केर आएकोहरूलाई कुरालाई अहिले अब धेरैवटा प्रोजेक्टहरू आइराखेको छ, प्लिज उद्योग वाणिज्य सङ्घ चेम्बर जो पनि हुनुहुन्छ तपाईँको नजिकको तिनीहरूलाई चाहिँ इन्भल्भ गराउनुहोस्, त्यसपछि चाहिँ त्यहीँबाट चाहिँ स्ट्रक्चर सबै कुराहरू तयार हुन्छ। यो कहीँ नभएको ठाउँमा तपाईँ नेपालको टेक्निकल कलेजहरू हेर्नु जानु भएको छ कि छैन, यो स्किल सिकाउने श्रम सिकाउने कुरा गर्ने र त्यो टेक्निकल कलेजहरू म हेर्न गएको छु, मलाई एकदमै माया लाग्छ कि, यति अब इक्विपमेन्टहरू पनि भइरहेछन्, कुरा खिया लागेर बसिरहेछन् कि, विद्यार्थी एकचोटि चलाउँछ, अरू कोही हेर्छ, अरू त के कुरा गर्ने, हाम्रो यहीँ गोडावरीमा भएको हाम्रो फार्मको एउटा ऊ छ होइन ट्रेनिङ सेन्टर, अरू बेला मेसिनै खिया छ। अब त्यो त वैदेशिक रोजगारबाट आएको मान्छेहरूलाई हामीले त्यहाँ ट्रेनिङ दिन सक्यो नि त, पे गर्छन् भनेर तिनीहरूले कार्यक्रम चाहिँ ल्याइदिनु पर्यो, अनि त्यो चाहिँ अब हेर्नुहोस् गजाङगुजिङ यसले चाहिँ सक्दैन, हामीले पर्टिकुलर एउटा चाहिँ इन्स्टिच्युट खडा गरौँ त्यसलाई, त्यसले त्यही मात्र हेरोस्, ह्युमन रिसोर्सेस सक्सेसको नेपालको मात्र होइन संसारभरिको लागि ह्युमन रिसोर्सेस हामी प्रड्युस गर्न सक्छौँ कि। हामीले जहिले पनि के भनिराखेका छौँ भने वैदेशिक रोजगारमा एकपटक गएर आएको मान्छे जब विदामा आउँछ यहाँ चाहिँ उसले यहाँ केही तालिम पाएर उसले त त्यहाँ अब सबै कुरा जान्छ भने अहिले चाहिँ उसले चाहिँ ल 100-150 डलरको कुराको लागि पाइराखेको छ महिनाको भने भनेदेखि दुईवटा स्किल डेभलप गरेर ऊ गयो भने ऊ के छ त्यहाँ 500-1,000 डलरको मा जान्छ नि त। त्यो चिजहरू चाहिँ हामीले डेभलप गर्यो भने अहिलेको लागि देशले नेपालको इकोनोमी पनि डेभलप गर्छ र हामीले जहाँ गइरहेछ नि उनीहरूको पनि इकोनोमी डेभलप हुन्छ र हामी चोइस हुन्छ। तर एगेन म के भन्न चाहन्छु भनेदेखि रेमिट्यान्स

0: मात्र चाहिँ वा वैदेशिक रोजगार पठाएर कुरा गरेर केही सर्टेन टाइमको लागि चाहिँ हाम्रो रमाइलो चाहिँ हुन्छ, सधैँको लागि चाहिँ हुँदैन। उद्यमशीलता डेभलपमेन्ट र उद्यमशीलतालाई राम्रो सिपयुक्त श्रमिक सबभन्दा ठुलो कुरा हो।
1: अलिकति युवाहरूको प्रसङ्ग, जो आफ्नै देशमा स्वरोजगार हुन चाहनुहुन्छ, उद्यमी बन्न चाहनुहुन्छ, उहाँहरूलाई चाहिँ के सुझाव सल्लाह सन्देश दिनुहुन्छ?
0: सबभन्दा फर्स्ट त तपाईँलाई जुन क्षेत्र मन लाग्छ कि भन्ने लाग्छ त्यो क्षेत्रमा पैसै नपाए पनि चाहिँ उहाँको सङ्कट गर्नुहोस्, जानुहोस्, बुझ्नुहोस् उहाँले के गर्यो। एक वर्ष टाइम तपाईँ लाइफभरिमा युनिभर्सिटीसम्म पढ्नको लागि 18 वर्ष चाहिँ तपाईँ दिन सक्नुहुन्छ भने एक वर्ष किन दिन सक्नुहुन्न? मन परेको क्षेत्र सिक्नलाई कुरा गर्नलाई युवाहरू प्लिज त्यस्तोलाई सङ्घट गर्नुहोस्। उसको असिस्ट नै भनिदिनुहोस्, झोला बोक्ने मान्छे भयो, यहाँनिर त झोला बोक्ने मान्छे भयो भने केही समस्या हुँदैन, किनभने बोल्दा कुरा गर्दा धेरै कुरा तपाईँले सिक्नुहुन्छ। त्यो गरिसकेपछि चाहिँ तपाईँले आफूलाई बेसिक स्किलहरू आफूसँग राख्नुहोस्। बेसिक स्किलहरू राख्ने त आफ्नो सेक्टरसँग चाहिने स्किल राख्नु भइसकेपछि त्यसपछि चाहिँ तपाईँले हरेक पटक चाहिँ एक्जाम दिनुहोस्। म त यहाँ मेरो कामका साथीहरूलाई पनि भन्छु, कहीँ खुलेको छ भने इन्टरभ्यू दिएर हेर्नुहोस्, त्यसपछि थाहा हुन्छ आफू कुन ग्राउन्डमा हुनुहुन्छ। सो त्यसरी गर्नुभयो भनेदेखि तपाईँलाई थाहा हुनेछ तपाईँ उद्यमशीलताको लागि हो कि तपाईँ चाहिँ अरू ठाउँमा रोजगारी गर्ने, सबैजना उद्यमी बन्नुपर्छ भने छैन, र तपाईँले अरू ठाउँमा रोजगारी गर्ने हो भने पनि तपाईँले त्यसलाई व्यवसायकै रूपमा लिनुहोस्। मैले यति कमाइदिएपछि यति रिटर्न आउँछ भनेर, होइन अब यदि तपाईँ म यति गरिदिएर यति रिटर्न दिन्छु भनेर तपाईँले कसैमा एप्रोच गर्नुभयो भने डेफिनेटली तपाईँ बेरोजगार हुनुहुन्छ र मलाई यो गरेर पनि भएन भन्ने कुरा लाग्यो भने हामी चाहिँ तपाईँलाई जिम्मा लिन्छौँ उसलाई रोजगार दिने। यहाँ आउने मान्छे त के हो भन्ने पनि थाहा हुँदैन, यत्रो हामीले वेबसाइट र लिङ्क सहित चाहिँ यस्ता यस्तो मान्छे चाहिन्छ भन्यो भने एकचोटि त्यो कम्पनीको बारेमा गुगल पनि गरेर आउँदैन कि। अनि त्यस्तो चाहिँ नभन्नुहोस् तपाईँहरू, प्लिज स्टडी चाहिँ गर्नुहोस्, होइन एकदम भेरी इजी छ आजकल समराइज हुने भनेर छ, नलेज राख्नुहोस्। नलेजै छैन के, सो युवाहरू जो हुनुहुन्छ तपाईँहरू नलेज राख्नुहोस्, कुनै पनि विषयमा कहीँ पनि जे पढे त्यही हुनुपर्छ भने चाहिँ राम्रो इन्जिनियर राम्रो व्यवसाय भइराखेको छ, राम्रो इन्जिनियरले अरू धेरै राम्रो कामहरू गरिरहेको छ, होइन त्यही सेक्टरसँग सबै कुरा हुनुपर्छ भन्ने छैन। तपाईँले तर नलेज चाहिँ राख्नु पर्यो युवाहरूलाई, म त्यसले नलेज राख्यो भने नलेज सिक भयो भने हामी भन्छौँ नि कम्युनिकेसन, होइन तपाईँको नलेज र स्किल इक्वल टु नलेज प्लस स्किल इक्वल टु नै तपाईँ चाहिँ ले कमाउने हो गर्ने हो प्रगति गर्ने हो कि, नलेज प्लस स्किल इक्वल टु सक्सेस हो।
1: तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: धेरै धन्यवाद यो कार्यक्रममा मलाई यसरी बोल्ने कुरा राख्ने मौका दिनुभयो। हामीले कुरा गर्ने बेलामा हामी प्र्याक्टिकली कुरा गर्छौँ, होइन र त्यो प्र्याक्टिकल कुराहरू तपाईँहरूले सुनिदिनु भयो र केही कुराहरू तपाईँहरूलाई फेरि छलफल गर्न मन लाग्यो, कुरा गर्यो यो त होइन कि जस्तो लाग्यो वा होइन अब म सहकार्य गर्छु भन्यो भने श्रमको लागि तालिमको लागि कुराको लागि चाहिँ कृपया वा तपाईँले नै आफ्नो आर्थिक प्रगतिको लागि चाहिँ नियरेस्ट उद्यमी व्यवसायीहरूसँग सङ्गत गर्नुहोस्। उद्योग वाणिज्य संघको अफिसमा एकचोटि हरेक जिल्लामा उद्योग वाणिज्य संघको अफिस छ, जानुहोस् त्यहाँ अनि कतै न कतै सङ्गत गर्नुहोस् र तपाईँ सफल हुनुहोस्।
1: उहाँ हुनुहुन्थ्यो नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघका कार्यकारिणी सदस्य तथा कृषि उद्यमी सुनिता नेहमा फुकी। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको
4: उपचार
5: खुसीको खबर,
4: के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: बाबु, एउटा राम्रो घरको नक्सा।
6: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
7: ए लिनुहोस् त।
6: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
7: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
6: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
7: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
6: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
8: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
6: 45875।
9: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
10: Radio Tiger Studio Time.
11: यति बेला बिहानको 9 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका यही साउन मसान्तभित्र तयार पार्न निर्देशन। अर्थको पूर्व सहमति बिना गाड़ी खरिद अनि वैदेशिक भ्रमण गर्न नपाइने। स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा गरिने मागमा सरकारको कडाई। कर्मचारीको पदपूर्ति प्रक्रिया नरोकिएको सरकारको दावी। आज पनि केही ठाउँमा ठूलो पानी पर्ने, भोलिदेखि सुधार आउने सम्भावना। मुख्य सड़कमा गाड़ी निर्वाध रूपमा चल्दै। भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती। शिक्षा मन्त्रीको राजीनामादेखि परीक्षा सुधारको मुख्य माग। र विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 83-84 बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा पालिकाका सम्बन्धित निकायलाई विस्तृत मार्गदर्शन जारी गर्दै आवश्यक कार्यविधि, निर्देशिका, मापदण्ड, दिग्दर्शन वा मार्गदर्शन यही साउन मसान्तभित्र तयार गरिसक्न भनेको छ। अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई बजेट विनियोजन भएका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा निर्देशिका समयमै तयार गरी स्वीकृत भएको 7 दिनभित्र सम्बन्धित निकायको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने उल्लेख गरेको छ। यस्ता कार्यविधिले थप आर्थिक दायित्व सिर्जना गर्ने अवस्था भएमा भने अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य हुने व्यवस्था गरिएको छ। मार्गदर्शन अनुसार स्वीकृत आयोजना तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक अस्थायी दरबन्दी अर्थ मन्त्रालयको सहमतिमा साउन मसान्तभित्र मन्त्री परिषदबाट स्वीकृत गरिसक्नुपर्नेछ। साथै बहुवर्षीय दायित्व सिर्जना हुने आयोजना तथा कार्यक्रमको खरिद प्रक्रियामा मध्यमकालीन खर्च संरचनाको सीमाभित्र रहेर मात्रै अघि बढ़ाउन निर्देशन दिएको छ। अर्थ मन्त्रालयले वैदेशिक ऋण वा अनुदान सम्झौता प्रभावकारी नभएसम्म त्यस्ता आयोजनाका लागि छुट्याएको वैदेशिक स्रोत र नेपाल सरकारको म्याचिङ फण्ड खर्च शीर्षकका आधारमा रोक्का रहने जनाएको छ। यसैबीच विनियोजित बजेटबाट नयाँ चार पाङ्रे खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने भएको छ। अर्थ मन्त्रालयले हिजो जारी गरेको चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा पूर्व सहमति नलिई कुनै पनि गाड़ी खरिद गर्न पाइने छैन। यस्तै वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ। सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाड़ामा लिनुपर्नेछ। अर्थ मन्त्रालयले जारी गरेको चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन तपाईंले उज्यालो अनलाइनमा पनि हेर्न र पढ्न सक्नुहुन्छ। सरकारले स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा गरिने मागमा केही कड़ाई गरेको छ। हिजो बसेको सचिव स्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पूर्व स्वीकृति बिना लोकसेवा आयोगमा नयाँ स्थायी पदपूर्तिका लागि माग नगर्ने निर्णय गरेको हो। तर सरकारले पदपूर्ति प्रक्रिया पूर्ण रूपमा नरोकिएको जनाएको छ। फाजिलमा पर्ने कर्मचारीहरूको उचित व्यवस्थापन र दरबन्दी मिलानलाई ध्यानमा राख्दै निर्णय गरिएको तर पूर्ण रूपमा नरोकिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले निकालेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा कुनै पदमा पदपूर्ति गर्नुपर्ने अति आवश्यक भएमा फाजिल रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि पनि पद रिक्त रहेमा वा नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट स्वीकृत भएका नयाँ दरबन्दीमा पदपूर्ति गर्नुपर्ने अवस्था आएमा भने नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने उल्लेख छ। सरकारले प्रशासनिक सुधार अन्तर्गत मन्त्रालयको संख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र संगठन संरचना व्यवस्थापनको कार्य अघि बढ़ाएको जनाएको छ। साविकका 22 मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको र त्यसै अनुसार कर्मचारी व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको सरकारले जनाएको छ। नवगठित तथा गाभिएका मन्त्रालय र मातहतका निकायको संगठन संरचना र कर्मचारी दरबन्दी निश्चित गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको विज्ञप्तिमा उल्लेख छ। यो सर्वेक्षण सम्पन्न भएपछि अहिले कायम रहेका कतिपय दरबन्दीहरू घट्न सक्ने र केही कर्मचारी दरबन्दी भन्दा बढ़ी भई फाजिलमा पर्न सक्ने देखिएको छ। यसरी फाजिलमा पर्ने कर्मचारीहरूको उचित व्यवस्थापन र दरबन्दी मिलानलाई ध्यानमा राख्दै सरकारले स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा गरिने मागमा केही कड़ाई गरेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध। चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
1: घर बाहिर भएमा

भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँ तथा मध्य प्रदेशको थोरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव छ। देशभर अधिकांश ठाउँमा बादल लागेको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराती पनि बागमती र कोशी प्रदेशको केही ठाउँमा ठूलो वर्षा भएको थियो। काठमाडौँ उपत्यका सहित अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। गएको शनिबारदेखि शुरू भएको पानी पर्ने क्रम भोलिदेखि क्रमशः कम हुँदै जाने मौसमविदको अनुमान छ। वरिष्ठ मौसमविद मीन कुमार अर्यालका अनुसार आज देशका विभिन्न ठाउँमा वर्षा भए पनि भोलिदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। बागमतीका मुख्य सड़क खण्डमा अहिले निर्वाध रूपमा गाड़ी चलिरहेका छन्। पहिरोका कारण केही दिन बागमती प्रदेशको पृथ्वी राजमार्ग, बीपी राजमार्ग, अरणीको राजमार्ग र हेटौँडा काठमाडौँ सड़क खण्ड सञ्चालनमा अवरोध हुँदै आएकोमा आज यी सड़कमा गाड़ी चलिरहेका नेपाल प्रहरीले जनाएको छ। चितवन र धादिङका विभिन्न खण्डमा हिजो दिउँसो सड़क खुलेपछि दुईतर्फी गाड़ी निर्वाध रूपमा सञ्चालन भइरहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। तर जोखिम कायमै रहेकोले यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई प्रहरीको आग्रह छ। यस्तै अरणीको राजमार्गको भोटेकोशी गाउँपालिकाको जीरो किलो र कोदारीमा पनि गाड़ी चलेका प्रहरीको भनाई छ। साथै मकवानपुरको हेटौँडादेखि काठमाडौँ ललितपुरको सड़क खण्डमा पनि गाड़ी चलिरहेका छन्। बीपी राजमार्गको काभ्रेको खुरकोटदेखि कटुञ्जे बेसीमा भने रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। यो सड़कमा गएको असार 29 गतेदेखि नै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी चलाउन रोक लगाइएको हो। अब विदेशको खबर। भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ठूलो चुनौतीको विषय बनेको छ। भारतीय प्रहरीले हिजो राजधानी नयाँ दिल्लीको केन्द्रमा हजारौं प्रदर्शनकारीलाई संसदतर्फ मार्च गर्न रोक्न अश्रुग्यास प्रहार गरेको छ। त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरी कर्मचारी घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन्। प्रदर्शनकारीले शिक्षा मन्त्रीको राजीनामा र परीक्षा सुधारको माग गर्दै आएका छन्। दिल्ली प्रहरीले संयम बन्न र कुनै गैर कानूनी वा हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह समेत गरेको भारतीय संचार माध्यमले जनाएका छन्। विगतदेखि नै प्रदर्शनकारीले परीक्षामा प्रश्नपत्र बाहिरिने प्राविधिक समस्या जस्ता अनियमितताको कारण शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन्। पछिल्लो प्रदर्शन गएको शनिबार अभियन्ता सोनम वाञ्चुकलाई जबरजस्ती अस्पताल लगिएपछि भएको हो। उहाँले कक्रो जनता पार्टी सीजेपीले शुरू गरेको आन्दोलनको समर्थनमा अनशन गर्दै आउनु भएको छ। सीजेपी वेस्टर्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर फर्किएका 30 वर्षीय अभिजित दीपकले गठन गर्नुभएको सन् 2024मा तेस्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीका लागि पछिल्लो प्रदर्शन ठूलो चुनौती बनेको विश्लेषण गरिएको छ। विपक्षी कांग्रेस नेता राहुल गान्धीले मोदी भारतको इतिहासमा युवाप्रति सबैभन्दा असंवेदनशील प्रधानमन्त्री भएको आरोप समेत लगाउनु भएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेदरल्याण्डस पुगेको नेपाली टोलीले आज नामिबियासँग पहिलो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। यो त्रिदेशीय श्रृंखलामा आयोजक नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। नेपालले दोस्रो खेल पर्सी साउन 7 गते आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि साउन 11 गते पुनः नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। अहिले लीग टूको अंक तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। नेदरल्याण्डस 32 अंकसहित तेस्रो, नामिबिया 22 अंकसहित 7 स्थानमा छ। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। विश्वकप ग्लोबल क्वालिफायरमा स्वत स्थान बनाउन शीर्ष 4 भित्र रहनुपर्ने भएकोले नेपालका लागि अबका बाँकी खेलहरू निकै महत्वपूर्ण रहेका छन्। घरेलु मैदान काठमाण्डु किर्तिपुरमा सम्पन्न पछिल्लो श्रृंखलामा नेपालले 8 मध्ये 6 खेल जित्दै आफ्नो अवस्था बलियो बनाएको थियो। त्यही लयलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाली टोली नेदरल्याण्डस पुगेको छ। विश्वकप लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। नेपालले अझै 8 खेल खेल्न बाँकी रहेकोले शीर्ष 4मा पुग्ने सम्भावना कायम छ। त्यस्तै एक दिवसीय मान्यता जोगाउन भने शीर्ष 6 भित्र रहनुपर्छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका यही साउन मशान्तभित्र तयार पार्न निर्देशन। अर्थको पूर्व सहमति बिना गाड़ी खरिद अनि वैदेशिक भ्रमण गर्न नपाइने। स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा गरिने मागमा सरकारको कड़ाई, कर्मचारीको पदपूर्ति प्रक्रिया नरोकिएको सरकारको दावी। आज पनि केही ठाउँमा ठूलो पानी पर्ने, भोलिदेखि सुधार आउने सम्भावना।

मुख्य सड़कमा गाड़ी निर्वाध रूपमा चल्दै भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती शिक्षा मन्त्रीको राजीनामादेखि परीक्षा सुधारको मुख्य माग र विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दै

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर गाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98480 79761।
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश पर्ख न, कता हिँडेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइटु।
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
3: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
2: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अन्कल सेवाहरू,
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान नवाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
2: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
4: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
5: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
6: यही साउन 8 गते शुक्रबारको दिन
5: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको खुला तथा दुर्व्यसनीमा फसेको श्रुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517। गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्सा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, सागसब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारले लागू गरेको 3% समता कर चौतर्फी आलोचनापछि फिर्ता। शिक्षा र स्वास्थ्यमा नागरिकलाई पर्ने आर्थिक भार कम गर्न कर फिर्ता लिएको प्रधानमन्त्री शाहको भनाई। वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन, अब मोबाइलबाटै उजुरी दर्ता गर्न सकिने। किर्तिपुरमा रोकिराखेको कारमा आग लागि एकजनाको ज्यान गयो। सौर्यमण्डल बाहिर रहेको एउटा ग्रहमा पहिलो पटक वायुमण्डलको प्रमाण फेला। अर्को ग्रहमा जीवनको खोजीतर्फ महत्वपूर्ण पाइला अघि बढेको अनुसन्धानकर्ताहरूको भनाई। र विश्वकप फाइनल पछिको घटनाबारे फिफाद्वारा अर्जेन्टिनामाथि अनुसन्धान शुरू। नेपाल खबरमा अब पूरा खबर। चौतर्फी आलोचनापछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको प्रतिक्रिया, थप आर्थिक भार पर्ने अवस्थालाई ध्यानमा राख्दै अहिलेका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी गराउनु भएको हो। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यो निर्णय गरिएको जानकारी दिनुभएको छ। उहाँले सरकारले ल्याएको समता करको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित सीमान्तकृत तथा विपन्न बालबालिकाहरूलाई सहयोग गर्नु, स्वास्थ्य बीमाको विस्तार गर्नु तथा आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहका अनुसार सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र आवश्यक परेमा कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहनेछ। उहाँले विपन्न तथा गरीब नागरिकले गुणस्तरीय

0: शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% बेड तथा निजी क्याम्पस र विश्वविद्यालयहरूमा 10% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। काठमाडौँको किर्तिपुरमा रोकिराखेको गाड़ीमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार किर्तिपुर नगरपालिका एक ट्याङ्ला फाटमा 2530-38 नम्बरको गाड़ीमा आज बिहान आगलागी भएको हो। बिहान 11:15 बजेतिर रोकिराखेको अवस्थामा गाड़ीबाट सामान्य धुवा आएको र विस्तारै आगलागी ठूलो हुँदै गएपछि गाड़ीभित्र हेर्दा जलेको अवस्थामा एकजना पुरूषको शव फेला परेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। मृतकको परिचय खुल्न भने बाँकी छ। घटनाबारे अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्यधिक रकम असुली तथा गैर कानूनी रूपमा विदेश पठाउने गतिविधिहरूबाट पीड़ित श्रमिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा उजुरी डोफ्रे गभर्नमेन्ट नेपाल नामक पोर्टलको औपचारिक शुभारम्भ गर्दै अब पीड़ितहरूले काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो। यसअघि वैदेशिक रोजगार सम्बन्धी ठगीको उजुरी दिन पीड़ितहरू प्रमाणसहित विभागमै उपस्थित हुनुपर्ने अवस्था थियो। सीमित जनशक्ति र स्रोत साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीड़ितले काठमाडौँमा बसोबास र अन्य खर्च समेत बेहोर्नुपर्ने अवस्था थियो। नयाँ प्रणाली मार्फत अब पीड़ितले आफ्नै मोबाइल वा कम्प्युटरबाट आवश्यक कागजात अपलोड गरी अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। विभागले उजुरीको अध्ययनपछि दर्ता प्रक्रिया अघि बढ़ाउनेछ। उजुरी दर्ता भएसँगै सेवाग्राहीले एसएमएस र इमेल मार्फत जानकारी प्राप्त गर्नेछन् भने उपलब्ध गराइने ट्र्याकिङ कोड प्रयोग गरी जुनसुकै बेला आफ्नो उजुरीको अवस्थाबारे जानकारी लिन सकिनेछ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लाहरूमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परेको हो। त्यसै गरी पूर्वी पहाड़ी जिल्ला र पश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। यस्तै बागमती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण पहिरो, बाढ़ी तथा नदी नालामा पानीको बहाव बढ़न सक्ने भएकाले यात्रा गर्दा र नदी तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्क विरूद्ध मात्र 1 उजुरी परेको छ भने प्रस्तावित निर्वाचन आयुक्त द्वय गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बा विरूद्ध कुनै उजुरी परेको छैन। आज बसेको संसदीय सुनवाई समिति संयुक्तको बैठकले कार्की विरूद्ध परेको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरेको जनाएको छ। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार संवैधानिक व्यवस्था अनुसार सार्वजनिक सूचना निकालेर 10 दिनभित्र उजुरी आह्वान गरेकामा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्की विरूद्ध मात्र एउटा उजुरी प्राप्त भएको हो। समितिका अनुसार पाल्पा तानसेन निवासी भेषराज भुइटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराउनु भएको छ। गएको आर्थिक वर्षमा 169 देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्य स्थलहरूको भ्रमण गरेका छन्। यो अवधिमा 5,08,476 जना विदेशी पर्यटक यस क्षेत्रमा पुगेका छन्। तीमध्ये दक्षिण एसियाली देशका 384,145 र अन्य देशका 1,24,331 जना पर्यटक त्यहाँ गएका छन्। वर्षा रोकिएपछि पोखराको लेकसाइड र फेवाताल किनारमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहल पहल बढ़ेको छ। परम्परागत ढुंगा शहरसँगै नवप्रवेशी साहसिक खेल स्ट्याण्ड अप प्याडल बोर्डिङले फेवातालहरूलाई झनै गुलजार बनाएको छ। हप्ता दिन लामो वर्षाले थलिएको पर्यटकीय राजधानी पोखरामा आज बिहानैदेखि मौसम सफा भएको छ। आकाशका बाक्ला र काला बादलहरू पहाड़तिर उक्लिएपछि फेवातालको दृश्य अलौकिक र कञ्चन समेत देखिएको छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि घरेलु तथा साना उद्योगको विकास अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरूङले घरेलु उद्योगले रोजगारी सृजना, महिला सशक्तिकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा निर्यात प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भएको छ। उहाँका अनुसार सीमित लगानीमा बढ़ी रोजगारी सृजना गर्ने क्षमता भएकाले यस क्षेत्रलाई विशेष प्राथमिकता दिन आवश्यक छ। अब विदेशको खबर। अनुसन्धानकर्ताहरूले पहिलो पटक टाढाको ताराको परिक्रमा गरिरहेको पृथ्वी जस्तै चट्टानी ग्रहको वरिपरि वायुमण्डल पत्ता लगाएका छन्। यो खोज सौर्यमण्डल बाहिर पृथ्वी जस्तै अवस्था भएका ग्रहहरू हुन सक्छन् भन्ने सबैभन्दा

0: एएफएलाई पनि जरिवाना हुन सक्ने देखिएको छ। अस्ति आइतबार बिहान 1-0 हार बेहोरेपछि अर्जेन्टिनाको टोलीका सदस्य तथा सहायक प्रशिक्षक कर्मचारीहरू र स्पेनका टोलीहरू बीच भनाभन भएको थियो। त्यसबेला स्पेनका खेलाड़ीहरू आफ्नो विश्वकप सफलताको खुशी मनाउँदै थिए। फिफाले जनाए अनुसार शुरूमा स्पेनका एरिक गार्सियालाई घाँटीमा समाएर धकेलेपछि रेफ्री स्लाभको भिन्सेन्सले अर्जेन्टिनाका लियाड्रो परेडेसलाई मैदानबाट बाहिर पठाएका थिए। त्यसको केही समयपछि नै परेडेसको रातो कार्ड अभिलेखबाट हटाइएको र त्यसबेला कुनै पनि अनुशासनात्मक कार्यवाही नगरेको फिफाले जनाएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सरकारले लागू गरेको 3% समता कर चौतर्फी आलोचनापछि फिर्ता। शिक्षा र स्वास्थ्यमा नागरिकलाई पर्ने आर्थिक भार कम गर्न कर फिर्ता लिएको प्रधानमन्त्री शाहको भनाई। वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन, अब मोबाइलबाटै उजुरी दिन सकिने। कीर्तिपुरमा रोकिराखेको कारमा आग लागि एकजनाको ज्यान गयो। सौर्यमण्डल बाहिर रहेको एउटा ग्रहमा पहिलो पटक वायुमण्डलको प्रमाण फेला। अर्को ग्रहमा जीवनको खोजीतर्फ महत्वपूर्ण पाइला अघि बढेको अनुसन्धानकर्ताहरूको भनाई र विश्वकप फाइनल पछिको घटनाबारे फिफाद्वारा अर्जेन्टिनामाथि अनुसन्धान शुरू।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैं बाघ्समै।
2: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
4: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
5: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
6: विजय सुनचाँदी पसलमा नै किन नि? त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 98883-68858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
8: तपाई मात्रै चुरोट, श्रुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
7: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
9: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
10: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दाहिक आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
4: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-33-582।
7: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: आपने सुनती बातें रेडियो टाइगर 99.2 मेगाहर्ट्ज़।

0: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप फुरिगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9845-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
3: गर्जन सधै बाबु झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाप ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौ, धूम्रपान र मदिरा टाढा राखौ, तनावलाई नियन्त्रण गरौ, आजको निर्णय भोलिको जीवन उज्यालो हो, नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाजै।

0: सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-37-582।
1: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
2: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही साउन 8 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन ब्रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
4: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
4: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
5: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
4: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
6: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया
3: प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: साइना मेडिकल हल भुरिगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
5: बिहान 10 बजेदेखि
4: साइना मेडिकल हल भुरिगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस् दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरिगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठागुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन। भैरव बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761। के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ।
1: उज्यालो रेडियो नेटवर्क अहिले बेलुकीको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चौतर्फी आलोचना

0: खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर फिर्ता लिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्दै समता कर फिर्ता लिएको जानकारी दिनुभएको हो। शिक्षा र स्वास्थ्यमा कर लगाएको भन्दै नागरिक स्तरबाट व्यापक विरोध भएको थियो। प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि अहिलेका लागि लागू नगर निर्णय गरेको उल्लेख गर्नुभएको छ। नागरिकको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भन्दै प्रधानमन्त्री शाहले आफूहरूको मुख्य उद्देश्य सुशासन कायम गर्दै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेको बताउनु भएको छ। नागरिक तहमा समता देखिएको समता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यान आकर्षण गरेको भन्दै प्रधानमन्त्री शाहले सरकारका कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैँ तयार रहेको बताउनु भएको छ। विपन्न र गरीब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा 10% सीट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ।
7: यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोशाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ। आज तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको हो। उहाँले तयारी पोशाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सदैव एकबद्ध रहने बताउनुभयो। प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगसँग सम्बन्धित व्यवसायीसँगको भेटपछि विभागीय मन्त्रीले तत्काल टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल गठन गर्न निर्देशन दिनुभएको छ। तयारी पोशाक व्यवसायीले काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोशाकको निर्यात प्रवर्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरेका छन्। उद्योग तथा व्यवसायको माग बमोजिम प्रधानमन्त्रीले रुग्ण उद्योगलाई तत्काल सुचारू गर्न उद्योग मन्त्रालयलाई थप निर्देशन दिनुभएको छ।
6: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशामा अघि बढ़ाउने कामको सफल शुरूआत गरेको दावी गर्दै अब त्यसलाई तीव्र गति दिने समय आएको बताउनु भएको छ। आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन योजनाबारे सबै मन्त्रालयका सचिवहरूसँग आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले आउँदा वर्षहरूमा अर्थतन्त्रलाई थप गति दिए त्यसको प्रतिफल नेपाली नागरिकसम्म पुर्याउने बताउनुभयो। अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई एउटा विशाल जहाजसँग तुलना गर्दै चालू वर्षमा त्यसलाई नयाँ दिशातर्फ मोड्ने चुनौतीपूर्ण कार्य सम्पन्न भएको उल्लेख गर्नुभएको छ। अब दोस्रो र तेस्रो वर्षमा अर्थतन्त्रलाई गति दिने तथा चौथो र पाँचौं वर्षमा सुधारको प्रतिफल नागरिकले अनुभूति गर्ने उहाँको भनाई छ।
7: वैदेशिक रोजगारीको प्रलोभनमा परि ठगीमा परेका श्रमिकले अब उजुरी दिनका लागि वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यता हटेको छ। सरकारले वैदेशिक रोजगार सम्बन्धी ठगीका उजुरी अनलाइन मार्फत दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै यस्तो बाध्यता हटेको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको उजुरी डोफे गभर्मेन्ट्स नेपाल नामक अनलाइन पोर्टल मार्फत पीड़ितले अब घरमै बसेर ठगी सम्बन्धी उजुरी दर्ता गर्न सक्नेछन्। साउन 1 गतेदेखि सञ्चालनमा आएको यो प्रणाली मार्फत पीड़ितहरूले आफ्नो मोबाइल वा कम्प्यूटर प्रयोग गरी आवश्यक विवरण र प्रमाण संलग्न गरेर सजिलै उजुरी पठाउन सक्नेछन्। उजुरी दर्ता भएपछि प्राप्त

0: हुने ट्रैकिंग कोडका आधारमा कार्यवाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी पनि अनलाइनबाटै हेर्न सकिने व्यवस्था छ। यसैबीच नयाँ प्रणालीबारे जानकारी लिन विभाग पुग्नुभएका श्रम मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ। पीड़ितलाई छिटो न्याय दिलाउनु यो प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गर्दै मन्त्री यादवले सेवाग्राहीलाई अनलाइन माध्यमको अधिकतम प्रयोग गर्न आग्रह गर्नुभएको छ।
1: अज्ञात दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी विरूद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिकारीले ठेक्का स्वीकृति रेखदेख तथा भुक्तानीमा आफ्नो पदको दुरूपयोग गरी ठेकेदार कम्पनीबाट झण्डै 1,71,00,000 रूपियाँ घुस लिएका थिए। यो रकम लुकाउन उनले श्रीमतीको नाममा ललितपुरमा जग्गा खरिद गरी बैंक कारोबार र राजीनामा लिखत मार्फत रकमको स्रोत वैधानिक देखाउने प्रयास गरेको आरोप छ। भ्रष्टाचार निवारण ऐन 2059 र सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 अन्तर्गत कसुर पुष्टि भएको भन्दै अधिकारी सहित संलग्न अन्य व्यक्ति विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।
0: काठमाडौँको किर्तिपुरमा रोकिराखेको गाडीमा आग लागि हुँदा एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार किर्तिपुर नगरपालिका एक ट्याङ्कला फाँटमा 2530-38 नम्बरको गाडीमा आज बिहान आग लागि भएको हो। बिहान 11:15 बजेतिर रोकिराखेको अवस्थामा गाडीबाट सामान्य धुवा आएको र विस्तारै आग लागि ठूलो हुँदै गएपछि गाडीभित्र हेर्दा जलेको अवस्थामा एकजना पुरूषको शव फेला परेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो।
1: तनहुँको ब्यास नगरपालिका नम्बर 7 रहेको कलेस्ती पुलमा आज यात्रुवाहक बस दुर्घटना हुँदा 15 जना घाइते भएका छन्। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दिउँसो 3:15 बजे कलेस्तीबाट दमोलीतर्फ गुडी रहेको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा चालक शमशेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते हुनुभएको छ। चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
0: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की विरूद्ध मात्र एक उजुरी परेको छ भने प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बा विरूद्ध कुनै पनि उजुरी परेको छैन। आज बसेको संसदीय सुनवाई समिति संयुक्तको बैठकले कार्की विरूद्ध परेको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरेको हो। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार संवैधानिक व्यवस्था अनुसार सार्वजनिक सूचनामा जारी गरी 10 दिनभित्र उजुरी आह्वान गरिएकामा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्की विरूद्ध मात्र एउटा उजुरी प्राप्त भएको हो।
1: सीधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा लोकसेवाको तयारी गरिरहेका युवाहरू अन्यलमा परेको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: NBL सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
6: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
5: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
6: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
5: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू।

0: peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
1: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चौतर्फी आलोचनापछि सरकारले लागू गरेको 3% समता कर फिर्ता नागरिकको असन्तुष्टिलाई सम्बोधन गरेको प्रधानमन्त्री शाहको भनाई, अब अनलाइनबाटै वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी दिन सकिने, उजुरी दिनका लागि विभागमै धाउनुपर्ने बाध्यता हट्यो, सरकारले अर्थतन्त्रलाई सही दिशामा अघि बढ़ाउने कामको सफल शुरूआत गरेको अर्थमन्त्री वाग्लेको दावी लगायतका खबर प्रस्तुत
3: गर्यौं। हिजो बसेको सरकारका सचिवहरूको बैठकले कर्मचारीहरूको पदपूर्तिमा खडाई गर्ने निर्णय गरेसँगै लोकसेवाको तयारी गरिरहेका युवाहरू अन्यलमा परेका छन्। केहीले अब तत्काल लोकसेवाको विज्ञापन नखुल्ने चर्चा गरेका छन् भने केहीले प्रधानमन्त्री कार्यालयको अनुमतिमा मात्र कोटा निर्धारण गर्दा नयाँ भर्नामा कडाई हुने र संख्या कम हुने बताएका छन्। लोकसेवा आयोगले नियमित लिने परीक्षाका लागि हजारौं युवाहरू तयारी गरिरहने भएकाले यो विषय निकै संवेदनशील पनि छ। सचिवहरूको बैठकले गरेको निर्णयले लोकसेवाको विज्ञापन आह्वानमा कस्तो प्रभाव पार्छ भनेर साथी सम्झना महर्जनले लोकसेवा आयोगका सहसचिव तथा प्रवक्ता पुरूषोत्तम शर्मालाई सोध्नु भएको छ।
4: लोकसेवा आयोगले आफूले गर्ने सम्पूर्ण काम क्रियाकलापहरूको बारेमा चाहिँ प्रत्येक आर्थिक वर्षको शुरूमा नै वार्षिक कार्यतालिका प्रकाशन गर्छ र सोही अनुसार चाहिँ हामीले काम क्रियाकलापहरू सम्पादन गर्दछौं। जहाँसम्म तपाईँले हिजोको प्रसंग उठाउनु भयो, प्रधानमन्त्री कार्यालयबाट पछि सचिव बैठक पछिको निर्णय पछिको सन्दर्भमा पनि यो लोकसेवा आयोगको विज्ञापनहरू रोक्न खोजिएको होइन भन्ने आशयको विज्ञप्ति जारी भइसकेको छ। त्यसले गर्दाखेरि अब यसमा त्यति कन्फ्युज हुनुपर्ने कुरा छ जस्तो मलाई लाग्दैन।
5: जस्तो धेरै विद्यार्थीहरू पढिरहेका छन्, उनीहरू अन्यलमा छन्, उनीहरूको लागि चाहिँ के भन्नुहुन्छ?
4: मैले बुझेसम्म चाहिँ अब अहिले सरकारले ओएनएम गरेर गर्ने प्रक्रियामा छ भन्ने बुझिएको छ र हिजोको विज्ञप्ति अथवा हिजोको सचिव बैठकमा पनि त्यही ओएनएमबाट निर्धारित हुने संख्यामा चाहिँ लाई आधार मानेर पदपूर्ति सम्बन्धी कार्य अगाडि बढाउने भन्न खोजिएको हो जस्तो लाग्छ मलाई।
5: फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि चाहिँ पद रिक्त रहेमा भन्ने कुराहरू आछ, यो अलिकति प्रस्ट्याइदिनु न, कस्तो भन्नु, के भन्न खोज्या हो
4: यो चाहिँ? खास के हुन्छ भने लोकसेवा आयोगले चाहिँ हामीले हाम्रो वार्षिक कार्यतालिकामा पनि सम्बन्धित निकायले माग गरेमा विज्ञापन गर्ने भन्ने विषय उल्लेख गरेको हुन्छ। अब यदि नेपाल सरकारका कार्यालयहरूमा पदहरू रिक्त हुन आयो भने ती रिक्त हुन आएका पदहरूको बारेमा नेपाल सरकारका सम्बन्धित निकायहरूले लोकसेवा आयोगमा लेखेर पठाउनुहुन्छ र त्यो अनुसार चाहिँ लोकसेवा आयोगले विज्ञापन गर्ने सन्दर्भ त्यहाँनिर मिल्छ। खासमा चाहिँ यदि ओएनएमबाट प्राप्त हुने जनशक्तिलाई मिलान गर्ने भन्ने सन्दर्भमा चाहिँ पद यदि ओएनएमबाट पदहरू घटेको खण्डमा माग हुन सक्ने पदहरू कम हुन्छन् भन्ने आशय हो जस्तो लाग्छ मलाई।
5: अलिकति सर्वसाधारणले चाहिँ बुझ्ने कसरी यो विषय चाहिँ?
4: प्रधानमन्त्री कार्यालयबाट जारी भएको विज्ञप्ति अनुसार यदि रिक्त हुने पदहरूमा चाहिँ लोकसेवा आयोगको पदपूर्ति नियमित हुन्छ भन्ने आशय प्राप्त भएको छ त्यो विज्ञप्ति मार्फत। त्यसले गर्दा यसमा चाहिँ त्यति कन्फ्युज हुनुपर्ने जस्तो लाग्दैन।
5: भनेपछि जो तयारी अवस्थामा छन्, जुन यो लोकसेवाबाट चाहिँ परीक्षा दिन तयारी गरिरहनु भएको छ, उहाँहरूले चाहिँ अहिले चाहिँ अन्यलमा बस्नुपर्ने अवस्था छैन,
4: रिक्त पदहरूमा माग हुन्छ भन्ने आशयको विज्ञप्ति प्राप्त भएको हुनाले जो तयारी गरिरहनु भएको छ उहाँहरूलाई तयारीमै लाग्न चाहिँ उपयुक्त हुन्छ जस्तो लाग्छ। यो नमाग्ने भनेको चाहिँ होइन, तर संख्या कम बेसी हुन सक्छ।
2: उहाँहुन्थ्यो लोकसेवा आयोगका सहसचिव तथा प्रवक्ता पुरूषोत्तम शर्मा, नेपाल दर्पणमा खबरकै सिलसिला। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाल र सुदूरपश्चिमका पहाड़ी भूभागमा मेघगर्जन सहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही ठाउँमा वर्षा छोटो अवधिमा तीव्र हुन सक्ने भएकाले पहिरो, सड़क अवरोध र साना नदी खोल्सामा आकस्मिक बहाव बढ़न सक्ने जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। राति ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, भोजपुर, संखुवा सभा लगायत पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना उच्च छ।

0: झापा मोरङ र सुनसरीमा आज राति छिटपुटदेखि मध्यम वर्षा हुन सक्छ। यस्तै काठमाडौँ उपत्यका काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर लगायतका क्षेत्रमा राति बदली बढ़दै जाने सम्भावना छ। वर्षाको गतिविधि भोलि बिहानसम्म धेरै ठाउँमा कायम रहन सक्ने महाशाखाले जनाएको छ। विशेष गरी पहाड़ी क्षेत्रमा बेलुकादेखि पानी पर्ने सम्भावना छ। मनसूनको सक्रियता कायमै रहेकाले आउँदा दुई तीन दिनसम्म देशका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ। पहाड़ी तथा हिमाली क्षेत्रमा रातिको वर्षाले पहिरोको जोखिम बढ़ाउन सक्छ। नदी किनार, खोल्सा र कमजोर सड़क भएका क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: यसैबीच शारदा ब्यारेजमा चारपाङ्रे गाड़ीहरू आवतजावतमा रोक लगाइएको छ। कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाड़ीहरू आवतजावतमा निषेध गरिएको छ। आज बिहान नदीमा पानीको बहाव 1,00,000 क्युसेक नागेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायक उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा गाड़ी आवतजावतमा रोक लगाइएको हो।
0: हेलो सरकारमा प्राप्त हुने पालिकाका जनगुनासा मुख्य सचिव मार्फत सम्बोधन हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले निकाल्नु भएको विज्ञप्तीमा यस प्रकारका गुनासा मुख्य सचिव मार्फत प्रभावकारी रूपमा सम्बोधन हुने व्यवस्था मिलाएको उल्लेख छ। पालिकामा हुने सार्वजनिक सेवा प्रभावमा ढिलासुस्ती, ठेक्कापट्टा र निर्माण कार्यमा अनियमितता, भ्रष्टाचार र बेहिती लगायतका गुनासोहरू हेलो सरकारको पोर्टल तथा सुनवाईका विभिन्न पोर्टल मार्फत प्राप्त भइरहेकाले ती गुनासोहरू नेपाल सरकारका मुख्य सचिव मार्फत प्रभावकारी रूपमा सम्बोधन हुने व्यवस्था मिलाएको विज्ञप्तीमा भनिएको छ।
1: चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिङे गैंडा मार्ने उद्देश्यले छिरेको आशंकामा दुईजनालाई हात हतियार सहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा 68 वर्षीय खड्ग नारायण चौधरी र 52 वर्षीय टेकबहादुर मगर रहेका छन्। उनीहरूलाई नवलपरासीको ब्रह्मस्थान घाट नजिकबाट एकठान बन्दुक र गोलीकट्ठा सहित नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। शेयर बजार लगातार 6 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 7.25 अंकले बढ़ेर 2726.49 बिन्दुमा पुगेको छ। आज बैंक, लगानी, उत्पादन तथा प्रशोधन, अन्य लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 103 कम्पनीको शेयर बढ़ेकामा 161 घटेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबड भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन नबिल बैंकको डिभेन्चर झण्डै 7.5% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.21 अर्ब कारोबार भएकामा आज 443 कम्पनीको 1.49 करोड़ किता शेयर 6.67 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुँरा सहकारी र तपाई हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार लालीगुँरा सहकारीका 35 जना र तपाई हाम्रो सहकारीका 90 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरेको जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको, यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था अनुसार निरन्तर रूपमा सञ्चालन भइरहेको छ।
6: सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। प्रदेशमा उत्पादन हुने दूधको मात्रा पर्याप्त भए पनि यसको ठूलो हिस्सा अझै औपचारिक बजार प्रणालीमा जोड़िन सकेको छैन। बजार व्यवस्थापन कमजोर हुँदा किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् भने उद्योगले गुणस्तरीय कच्चा पदार्थ र उपभोक्ताले सुरक्षित दुग्धजन्य उत्पादनको पूर्ण लाभ लिन सकेका छैनन्। प्रदेश दुग्ध विकास बोर्डका अनुसार प्रदेशमा वार्षिक 3,56,000 मेट्रिक टन भन्दा बढ़ी दूध उत्पादन हुँदै आएको छ।
5: वर्षा रोकिएपछि पोखराको लेकसाइड र फेवाताल किनारमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहल पहल बढ़ेको छ। परम्परागत डुंगा सयरसँगै नवप्रवेशी साहसिक खेल स्ट्याण्ड अप प्याडल बोर्डिङले फेवातालाई झन्डै व्यस्त बनाएको छ। हप्ता दिन लामो वर्षाले थलिएको पर्यटकीय राजधानी पोखरा बिहानदेखि मौसम सफा थियो। आकाशमा बाक्ला र काला बादलहरू पहाड़तिर उक्लिएपछि फेवातालको दृश्य अझ कञ्चन देखिएको छ। रानीवन र सारङकोटको काखमा रहेको फेवातालको पानीमा बादलको छाया तैरिँदा त्यहाँ पुग्ने जो कोही पनि खुशी हुन्छन्। मौसममा सुधार आउन साथै पोखराको प्रसिद्ध पर्यटकीय क्षेत्र लेक साइड फुटपाथमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो चहल पहल शुरू भएको छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र चीनबीच आउँदो सेप्टेम्बरमा कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी वार्ता हुने भएको छ। एकअर्काका बढ़दो शक्तिशाली फ्रन्टियर मोडेल अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा जुधिरहेका बेला प्रतिस्पर्धी महाशक्ति राष्ट्रहरूबीच सेप्टेम्बरमा एआई सम्बन्धी वार्ता हुने समाचार संस्था रोइटर्सले जनाएको छ। गएको मे महिनामा भएको ट्रम्प सी शिखर वार्ताको एक महत्वपूर्ण नतिजाका रूपमा रहेको एआई सम्बन्धी वार्ता चीनी राष्ट्रपति शी जिनपिङको प्रस्तावित सेप्टेम्बर 24 अमेरिका भ्रमण अघि नै हुने सम्भावना छ। यति वार्ताको मिति भने अझै तय नभइसकेको खबरमा उल्लेख छ। आर्थिक, राजनैतिक र सैन्य प्रतिद्वन्दीका रूपमा रहेका चीन र अमेरिका विश्वव्यापी रूपमा तीव्र भइरहेको एआई प्रतिस्पर्धाका माझ एकअर्काको एआई क्षमतालाई लिएर बढ़दो चिन्तामा छन्। दुई देश अत्याधुनिक एआई मोडलहरूलाई कसरी नियमन गर्ने भन्ने बारे विचार गरिरहेका छन्, जसले सैन्य क्षमता सुदृढ़ पार्न, महत्वपूर्ण पूर्वाधारमा साइबर आक्रमण गर्न र श्रम बजारमा अवरोध पुर्याउन सक्छन्। यसअघि चीनी राष्ट्रपति शीले एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने संकेत दिनुभएको थियो। सांघाईमा आयोजित विश्व एआई सम्मेलनमा उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको समेत बताउनु भएको थियो।
5: नेपाल दर्पणमा अब खेल खबर। आइसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नेपालले नामिबियालाई 158 रनको लक्ष्य दिएको छ। नेदरल्याण्डसको उट्रेसामा टस हारेर ब्याटिङ गरेको नेपालले 46 ओभर 5 रनमा 157 रन बनाउँदा सबै विकेट 46 ओभर 5 बलमा 157 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका कप्तान रोहित पौडेलले 31, दिपेन्द्र सिंह एरीले 30 रन बनाए। नामिबियाका जेजे स्मिथले 6 विकेट लिए। नामिबियाले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ। आजदेखि शुरू भएको त्रिदेशीय एक दिवसीय श्रृंखलामा आयोजक नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। नेपालले दोस्रो खेल पर्सि साउन 7 गते आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि साउन 11 गते फेरि नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग खेल्नेछ। आठवटा देश सहभागी लीग टूको तालिकामा नेपाल 24 अङ्क सहित 5 स्थानमा छ। नेदरल्याण्डस 32 अङ्क सहित तेस्रो, नामिबिया 22 अङ्क सहित 7 स्थानमा छन्। तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। विश्वकप ग्लोबल क्वालिफायरमा स्वत स्थान बनाउन शीर्ष 4 भित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण छन्। घरेलु मैदान कीर्तिपुरमा सम्पन्न पछिल्लो श्रृंखलामा नेपालले 8 मध्ये 6 खेल जितेको थियो। त्यही लक्ष्यलाई निरन्तरता दिने लक्ष्यका साथ त्यही लयलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाली टोली नेदरल्याण्डस पुगेको हो। विश्वकप लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। नेपालले अझै 8 खेल खेल्न बाँकी रहेकाले शीर्ष चरणमा पुग्ने सम्भावना भने छ। यस्तै एक दिवसीय मान्यता जोगाउन भने शीर्ष 6 भित्र रहनुपर्छ।
6: खेलकै अर्को प्रसंगमा विश्वकप विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अस्ति आइतबार बिहान भएको फाइनलमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेपछि स्पेन शीर्ष स्थानमा उक्लिएको हो। फिफा वरियताको दोस्रोमा अर्जेन्टिना, तेस्रोमा फ्रान्स, चौथोमा इंल्याण्ड, पाँचौंमा ब्राजिल, छैटौंमा मोरक्को, सातौंमा पोर्चुगल, आठौंमा बेल्जियम, नवौंमा नेदरल्याण्डस र दशौं स्थानमा मेक्सिको रहेका छन्। फिफाको पछिल्लो वरियतामा नर्वेले एकैपटक 12 स्थान सुधार गर्दै 19 स्थानमा उक्लिएको छ। विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको नर्वेले उल्लेखनीय सुधार गरेको हो। यस्तै ट्युनिसिया 12 स्थान तल झर्दै 57 स्थानमा पुगेको छ। फिफा वरियतामा नेपाल 117 स्थानमा रहेको छ। सार्क देशमा नेपालभन्दा तल बंगलादेश 181, श्रीलंका 187, भूटान 192 र पाकिस्तान 198 स्थानमा छन्। सार्क देशमा नेपालभन्दा माथि भारत 138, अफगानिस्तान 171 र मालदिव्स 173 स्थानमा छन्।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: चौतर्फी आलोचनापछि सरकारले लागू गरेको 3% समता कर फिर्ता, नागरिकको असन्तुष्टिलाई सम्बोधन गरेको प्रधानमन्त्री शाहको भनाई।
5: अब अनलाइनबाटै वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी दिन सकिने, उजुरी दिनका लागि विभागमै धाउनुपर्ने बाध्यता हट्यो।
6: नयाँ पदपूर्तिमा कडाई गर्ने सरकारको योजनाले लोकसेवाको तयारीमा रहेका युवा अन्यलमा आवश्यकता अनुसार विज्ञापन खोल्ने लोकसेवा आयोगको भनाई।
5: अमेरिका र चीन बीच आउँदो सेप्टेम्बरमा एआई सम्बन्धी वार्ता हुने, चिनिया राष्ट्रपति सीको अमेरिका भ्रमण अघि नै वार्ता हुने सम्भावना।
6: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले नामिबियालाई 158 रनको लक्ष्य दियो। विश्वकप विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लियो।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्था बारेमा जानकारी दिने गरौं।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग्स में।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
4: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
5: ए लिनुस् त।
4: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
5: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
4: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
5: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
4: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
6: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
7: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-45-875।
8: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन। लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला साँझको 7 बजेको छ।
3: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हिँडेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
3: नै। सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 35582।
4: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
7: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442555909 र 98442557। विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगले कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक

0: 4992 र 98 145 78 917।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो फिचर प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले साउन 1 गते जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूलाई दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री सूर्य बहादुर थापा, महासेनानी श्री वसन्त बहादुर गौतम र प्राविधिक महासेनानी श्री रमा सुब्बा डाइटिसियनलाई सहायक रथी दर्जाको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले प्रमुख सेनानी श्री अभिषेक कार्की, प्रमुख सेनानी श्री विश्वराज थापा, प्रमुख सेनानी श्री मिलन ध्वज खाड, प्रमुख सेनानी श्री भाइकाजी थापा, प्रमुख सेनानी श्री जनक कुमार बस्नेत, प्रमुख सेनानी श्री गजेन्द्र रावल र प्रमुख सेनानी श्री अर्जुन विक्रम थापालाई समेत महासेनानीको दर्जियानी चिन्ह प्रदान गर्नुभयो। काठमाडौँ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात भैरवी दल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत नागार्जुन नगरपालिका 1 फुलबारी गेटदेखि जामाचोसम्मको जोखिमयुक्त स्थानहरूमा मेटल बार निर्माण गरेको छ। नवनिर्मित उक्त मेटल बार उपत्यका पृतनापति उपरथी श्री रविन्द्र खत्रीले असार 31 गते उद्घाटन गर्नुभएको छ। रडसेर गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत भक्तपुर जिल्ला चागुनारायण नगरपालिका 5 त्रिशूल डाँडा स्थित मूलकोट गढ़ीमा राष्ट्र निर्माता श्री 5 बड़ा महाराज अधिराज पृथ्वी नारायण शाहको शालिक निर्माण गरेको छ। नवनिर्मित उक्त शालिक उपत्यका पृतनापति उपरथी श्री रविन्द्र खत्रीले असार 30 गते अनावरण गर्नुभई चागुनारायण नगरपालिकाका नगर प्रमुख श्री जीवन खत्रीलाई हस्तान्तरण गर्नुभयो। चितवन जिल्लामा तैनाथ नयाँ गोरखगढ़ले माडी नगरपालिका 5 स्थित सोमेश्वर गढ़ीमा काजी अभिमान सिंह बस्नेतको शालिक निर्माण गरेको छ। माडी नगरपालिकाको सहकार्यमा निर्माण गरिएको उक्त शालिकको मध्य पृतनापति उपरथी श्री विष्णु कुमार खड्काले असार 27 गते अनावरण गर्नुभएको हो। पश्चिम एयरबेसले असार 31 गते रूकुम पश्चिम जिल्ला मुसीकोट नगरपालिका 13 अनिता सुनारको नवजात शिशु र मुसीकोट नगरपालिका 11 जटिल प्रसूति समस्यामा परेकी 20 वर्षीय रूपा बस्याल सार्कीको हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसअघि बेसले बझाङ जिल्ला केदारस्यो गाउँपालिका 7 स्थित सुंगुरेमा बोलेरो जीप दुर्घटनामा घाइते भएका 7 जनाको असार 28 गते हवाई उद्धार गरी सुर्खेत, नेपालगंज र काठमाडौँ पुर्याएको थियो। नेपाली सैनिक वार कलेजमा चैत 15 गतेबाट सञ्चालित सिसम 14 हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरूले असार 22 गतेदेखि 27 गतेसम्म विभिन्न पृतना तथा पृतना अन्तर्गतका जिम्मेवारी क्षेत्रको अध्ययन भ्रमण गरेका छन्। तालिमरत 35 जना शिक्षार्थीहरूले विभिन्न समूहमा विभाजित भई पूर्वी पृतना, उत्तर पश्चिम पृतना र सुदूरपश्चिम पृतना तथा पृतना अन्तर्गतका जिम्मेवारी क्षेत्रको अध्ययन भ्रमण गरेका हुन्। सोक्रममा सहायक रथी श्री बालकृष्ण कार्कीको कमाण्डमा गएको 19 जनाको टोलीले पूर्वी पृतना हेडक्वार्टर तथा जिम्मेवारी क्षेत्रको भ्रमण गरेको छ। सोक्रममा कोशी प्रदेशका मुख्यमन्त्री माननीय श्री हिक्मत कुमार कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री माननीय इन्द्रमणि पराजुली, पृतनापति उपरथी श्री गौरव कुमार केसी लगायतको उपस्थितिमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। यसै गरी सहायक रथी श्री चुलेन्द्र बहादुर थापाको

0: नेतृत्वमा उत्तर पश्चिम प्रेतना हेडक्वार्टर भ्रमणमा गएको 13 जनाको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय श्री यामलाल कडेर र कर्णाली प्रदेशका प्रादेशिक सुरक्षा समितिका पदाधिकारीहरूसँग अन्तर्क्रिया गरेको थियो। यसै गरी सहायक रथी श्री रंजित थापाको नेतृत्वमा गएको 12 जनाको टोलीले सुदूरपश्चिम प्रेतना हेडक्वार्टर तथा जिम्मेवारी क्षेत्रको भ्रमण गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय श्री कमल बहादुर शाह लगायत धनगढ़ी उपमहानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमालसँग छलफल तथा अन्तर्क्रिया गरेको थियो। नम्बर 23 वाहिनी अड्डाले नम्बर 3, नम्बर 19 र नम्बर 22 वाहिनी अड्डाको समन्वयमा असार 4 देखि 27 गतेसम्म अभ्यास मुक्ति क्षेत्र 1 सञ्चालन गरेको छ। सीमा क्षेत्रको भौगोलिक अवस्थिति तथा विषम परिस्थितिमा परिचालन क्षमता अभिवृद्धि गर्न वाहिनी अन्तर्गतका युनिटहरूले संयुक्त रूपमा अन्तर्वाहिनी सिमानामा उक्त अभ्यास सञ्चालन गरेका हुन्। अभ्यासको क्रममा नम्बर 23 वाहिनीपति सहायक रथी श्री विजय केसीले पर्वत र गुल्मी सीमा स्थित पूर्तिघाट क्षेत्रमा सञ्चालन भएको संयुक्त अभ्यासको स्थलगत निरीक्षण गर्नुका साथै सहभागी टोलीहरूलाई सम्बोधन समेत गर्नुभएको थियो। सीमा इलाकाको दूरी तथा अन्य समन्वयात्मक आवश्यकताहरू पहिचान गर्ने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 वटा गरी रेडियो नेपाल सहित देशभरका 212 वटा एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो फिचर।

0: राष्ट्रको सुरक्षा सीमाको रक्षामा मात्र सीमित छैन। आजको बदलिदो परिवेशमा प्राकृतिक स्रोतको संरक्षण, वातावरणीय सुरक्षा, जलधार व्यवस्थापन, विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तनका चुनौतीसँग जुझ्नु पनि राष्ट्रिय सुरक्षाकै महत्वपूर्ण पाटो बनेको छ। यही परिवर्तित अवधारणा अनुसार नेपाली सेनाले आफ्नो भूमिकालाई अझ फराकिलो बनाउँदै राष्ट्रका अमूल्य प्राकृतिक सम्पदाको संरक्षणमा सक्रिय योगदान दिँदै आएको छ।
1: नेपाली सेनाले प्रकृति तथा पर्यावरण संरक्षणमा योगदान दिएको आधा शताब्दी पूरा भइसकेको छ। राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको सुरक्षामा प्राप्त सफलतापछि विक्रम सम्वत 2072 नेपाली सेना राष्ट्रपति चुरे तराई मधेश संरक्षणमा पनि जोडिएको छ। चुरे जोगिए मात्र तराई जोगिन्छ र भावी पुस्ताको भविष्य सुरक्षित रहन्छ भन्ने यथार्थलाई मनन गर्दै नेपाली सेनाको वन तथा पर्यावरण सुरक्षा निर्देशनालय मार्फत चुरे क्षेत्रका क्षतिग्रस्त भूमिहरूको पुनरुत्थान, प्राकृतिक ताल तलैया एवं जलाशयहरूको संरक्षण र व्यवस्थापन भइरहेका छन्। यसै सेरोफेरोमा आजको कार्यक्रममा हामीले चुरे संरक्षणमा नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका, यसले पर्यावरणमा पारेको प्रभाव र प्राप्त उपलब्धि सम्बन्धी रेडियो सामग्री प्रस्तुत गरे।

0: करिब 58% मानव जीवन र जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएको छ भने यसले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, पहिरो नियन्त्रण र नदी कटान रोक्न पनि सहयोग गरिरहेको छ। त्यसैले सार्वजनिक हितलाई मध्यनजर गर्दै वातावरण संरक्षण ऐनका सम्पूर्ण मापदण्ड पालना गरी चुरे क्षेत्रको भूक्षय नियन्त्रण, खहरे खोला व्यवस्थापन र ताल तलैयाको जीर्णद्वारमा नेपाली सेना खटिदिएको हो। यसबारे थप प्रकाश पार्नुहुँदै वन तथा पर्यावरण निर्देशक सहायक रथी श्री उज्जवल थापा:
1: चुरे क्षेत्र चाहिँ नेपालको प्राकृतिक, पर्यावरणीय र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र हो। यो यसलाई चाहिँ नेपालको जीवन रेखालाई सपोर्ट सिस्टम पनि भनिन्छ, किनभने यसले चुरेले चाहिँ तराई मधेसमा बसोबास गर्दै आएको करिब 58% जनसंख्याको लागि चाहिँ आवश्यक पर्ने पानीको स्रोतहरूको पुनर्भरण गर्ने, जैविक विविधताको संरक्षण गर्ने तथा बाढ़ी, पहिरो र भूक्षय नियन्त्रणमा पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। त्यसै गरी नेपाली सेनाले जल भू संरक्षण मार्फत चाहिँ खाद्य सुरक्षा, विपद जोखिम र जलवायु परिवर्तन चुरे संरक्षणमा चाहिँ हामी नेपाली सेना खटिँदै आएको कुरा हो, जसबाट चुरे क्षेत्रको वन जंगल, जलाधार क्षेत्रको संरक्षण, जीव जन्तुको जैविक विविधता, रामसार, सिमसार लगायत समग्र वातावरणको सुरक्षा गर्दै जलवायु परिवर्तनबाट पनि हुने जोखिमहरूलाई चाहिँ न्यूनीकरण गर्न चाहिँ सहयोग पुगेको छ।
2: सहायक रथी श्री उज्जवल थापाले भन्नुभए जस्तै चुरे संरक्षण वातावरणीय आवश्यकतासँगै राष्ट्रिय विकास र जनजीवनसँग समेत प्रत्यक्ष रूपमा जोडिएको विषय हो। यही कारण नेपाल सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको समन्वयमा नेपाली सेनालाई संरक्षण अभियानमा परिचालन गर्दै आएको हो। नेपाल सरकारद्वारा जारी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधि 2082-83 कानूनी व्यवस्था अनुसार नेपाली सेना लगायत उपभोक्ता समूह, स्थानीय टोल र समुदाय समेतलाई समेटेर कार्यक्रम कार्यान्वयन गर्ने मोडालिटी बनाइएको छ। यस संरक्षणमा नेपाली सेनाको रणनीतिक र नेतृत्वदायी भूमिका रहने उल्लेख गरिएको छ। थप प्रस्ट्याउनु हुँदै चुरे संरक्षण समितिका सदस्य सचिव श्री गणेश पौडेल:
3: चुरे क्षेत्र चाहिँ नेपालकै सबभन्दा कान्छो र कमजोर भौगोलिक विभाग हो। चुरे क्षेत्र एकदमै अहिले क्षयीकरणको अवस्थामा पुगेको अवस्था छ, त्यही भएर यसलाई चाहिँ हामीले पुनर्स्थापन गर्नुपर्ने, संरक्षण गर्नुपर्ने आवश्यकता छ। यसको लागि जहाँ चाहिँ एकदमै बिग्रेड छ, जहाँ समुदायको पहुँच छैन र जहाँ चाहिँ एकदम विशेष संरक्षणको आवश्यकता छ, त्यस्तो क्षेत्रमा त्यसरी वृक्षारोपण लगायत पानी संरक्षणका क्रियाकलापहरू, त्यसै संरक्षणको हैजा क्रियाकलापहरू निर्माण गर्नको लागि नेपाल सरकारले नेपाली सेना वन तथा पर्यावरण सुरक्षा निर्देशालयलाई जिम्मेवारी दिएको छ।
0: नेपाली सेना स्थानीय तह, स्थानीय उपभोक्ता समूहको संयुक्त प्रयास र सहकार्यबाट मात्र चुरे संरक्षण, एकीकृत नदी प्रणाली व्यवस्थापन र हरियाली सम्भव छ। यसै सहकार्यको उदाहरणका रूपमा यस वर्षको चुरे संरक्षण दिवसको अवसरमा नेपाली सेनाको नेतृत्वमा नवलपरासी बर्दघाट सुस्ता पश्चिमको दाउने देवी सामुदायिक वनको 15 हेक्टर भूमिमा पहिलो चरणमा असार 2 गते गरिएको वृक्षारोपण अभियानलाई लिन सकिन्छ। राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहकार्यमा 14,400 बिरुवा रोप्ने वृहत लक्ष्य सहित शुरू गरिएको उक्त अभियानको समग्र प्रगति विवरण केलाउनु हुँदै दाउने देवी सामुदायिक वन उपभोक्ता समूह बर्दघाट 16 अध्यक्ष श्री बाबुराम सापकोटा:
4: हाम्रो 15 हेक्टर जमिनमा वृक्षारोपण कार्यक्रम शुरू भयो, त्यो शुरू भएको 2 गतेदेखिबाट जाने निरन्तरता दिँदै दिँदै 14,000 बिरुवा रोप्ने कार्यक्रम मध्येबाट जाने लगभग अब अन्तिम चरणमा छ। अब लगभग 2-4 हजार बिरुवा रोप्नु बाँकी छ। नेपाली सेना आएर त्यहाँ बस्नुभन्दा पहिला त्यो चाहिँ एउटा एकदमै गौचरणको रूपमा जाने रहेको, बोट बिरुवा केही पनि नभएको, खुल्ला चौर हो। अनि उहाँहरू आएपछि 1-2 चरणमा चाहिँ त्यहाँ वृक्षारोपण भइसक्यो अन्य ठाउँहरूमा, र ती बिरुवाहरू हुर्केर ठुला भइसकेछन्। र अहिले जुन चाहिँ यो आर्थिक वर्षमा चाहिँ वृक्षारोपण भएको छ त्यो 15 हेक्टर जमिनमा, त्यो बिरुवामा पनि अब अन्तिम चरणमा छ। उहाँहरू आएपछि त्यहाँ हराभरा बनेको छ। नेपाली सेनाले गरेको काममा हामी सराहनीय छौँ, हामी एकदमै समन्वय तरिकाले हामीले काम गरिरहेका छौँ, उहाँहरूले हाम्रो काममा सहयोग गरिरहनु भएको छ, हामीले उहाँहरूको काममा सहयोग गरिरहेका छौँ।
2: श्रोता, चुरे क्षेत्र निकै संवेदनशील भएकोले जुनसुकै कार्य गर्दा पनि प्रचलित वातावरण संरक्षण ऐन बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन वा मापदण्ड पालना गरेर मात्र काम गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थामा टेकेर नेपाली सेना हरियाली विस्तार, जलाधार संरक्षण, भूक्षय नियन्त्रण, कार्बन अवशोषण वृद्धि, जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्य सहित अभियानमा होमिएको हो, जस अन्तर्गत चुरे क्षेत्रका भूक्षय भएका, पहिरो गएका र कमजोर भएका भूभागहरूको पुनर्स्थापना र संरक्षणमा नेपाली सेना अग्रपंक्तिमा खटिँदै आएको छ।

0: यसले तराईमा आउने आकस्मिक बाढी रोक्न मद्दत गर्ने गरेको बाढी विज्ञ श्री सुबोध ढकाल पीएचडीको भनाइ छ।
1: थोरै बजेटमा र थोरै टेक्निकल म्यान पावरको आधारमा जे काम गरिन्छ त्यसले धेरै इम्प्याक्ट पार्छ भन्न पर्यो भने चाहिँ यो एक्टिभिटी जुन नेपाली सेनाले गरिरहेको छ त्यसलाई चाहिँ हामीले राम्रो कामको रूपमा चाहिँ हामीले लिनुपर्छ। किन भन्दाखेरि जो तटबन्धले खोलाको कटानलाई रोक्छ र कति ठाउँमा चाहिँ खेतीयोग्य जमिनमा चाहिँ माथिबाट गएको ठेगानहरू धेरै नै समस्या समाधान गर्न सकिने एउटा देखिन्छ भने अर्को चाहिँ सूर्यबाट तपाईँको तराईमा चाहिँ जमिन मुनिको पानीलाई सिंचित गर्नुपर्ने हो अथवा त्यहाँको जल भण्डारलाई चाहिँ हामीले बढाउनु पर्ने हो। त्यसलाई चाहिँ सूर्यमा मात्रै नभइकन यसले तराईसम्म पनि यसले चाहिँ सपोर्ट गर्छ र त्यो हिसाबले हेर्दाखेरि पनि आखिरमा के हुन्छ भने ओभरअलमा हेर्दाखेरि जमिनको स्थायित्व एउटा जुन अहिले जलवायु परिवर्तनको कारणले गर्दाखेरि पनि छोटो समयमा थोरै टाइममा धेरै पानी पर्ने र एक्कासी चाहिँ तपाईँको फ्ल्यास फ्लडहरू आउने समस्या जुन भएको छ त्यसलाई चाहिँ ताल तलैयाहरूमा पनि पानीहरू रोकिने र पानीहरू बारिने र सबै सर्फेस रनअफ भएर जाने भन्दा पनि तपाईँको जमिन मुनि पानी छिर्न सक्ने सम्भावना बढी भएको कारणले गर्दाखेरि त्यसले पनि तराईको बाढीलाई धेरै असम्म यसले चाहिँ सपोर्ट गर्छ।
2: सूर्य संरक्षणलाई प्रभावकारी बनाउन वन तथा पर्यावरण सुरक्षा निर्देशनालय अन्तर्गत नम्बर 1 र नम्बर 2 वन तथा पर्यावरण सुरक्षा गणले पर्यावरण संरक्षण सम्बन्धी कार्य गर्दै आएको छ, जस अन्तर्गत सूर्य क्षेत्रमा नर्सरी विकास, वृहत वृक्षारोपण, तारबार तथा तटबन्ध निर्माण, डडेलो नियन्त्रण, चोरी निकासी नियन्त्रण तथा नदी कटान, पहिरो रोकथामका कार्य भइरहेका छन्। साथै इन्जिनियर्स गणहरूको सहयोगमा जलाधार क्षेत्र, ताल तलैया संरक्षण, सम्वर्धन र पुननिर्माण गरी सरकारवाला निकायलाई हस्तान्तरण समेत गरिएको छ। नम्बर 1 वन तथा पर्यावरण गणका गणपति प्रमुख सिरानी श्री शिशिर खड्का
3: अनुसारमा यो जम्मा 1183 हेक्टर जमिनमा 11,05,271 विभिन्न यो प्रजातिका बोट बिरुवाहरू चाहिँ लगाएर यो वनमा परिणत भइसकेपछि सम्बन्धित सरकारद्वारा निकाय जस्तै वन उपभोक्ता समितिले चाहिँ हामीले हस्तान्तरण गरिसकेको अवस्था छ। त्यसै गरी यो 75 हेक्टरदेखि आजसम्म 25,000 तारबारको इलाकामा लगाइसकेको अवस्था छ। 94 मिटर तटबन्ध निर्माण गरिसकेका छौँ भने 80/81 सुरङ्गा स्थित ताल तलय निर्माण कार्यहरू सम्पन्न
0: श्रोता। सूर्य संरक्षण अभियान अन्तर्गत स्वीकृत वार्षिक कार्यक्रम अनुसार तोकिएको बजेटको सीमाभित्र रही वातावरणीय रूपमा अनुकूल हुने प्रविधि अपनाउनु पर्दछ। यसरी विभिन्न नियम कानून र परिधिमा रहेर विगत 12 वर्षमा नेपाली सेनाले सूर्य संरक्षित क्षेत्रमा 18,00,000 भन्दा बढी बिरुवा रोपिसकेको छ। सूर्य पहाड भौगर्भिक रूपमा निकै कमजोर र काँचो माटो ढुङ्गाले बनेकाले प्राकृतिक विपदको जोखिम नियन्त्रणका लागि 48,000 मिटर भन्दा बढी तारबार समेत लगाइसकिएको छ। यस्ता प्रयासले वातावरणीय सन्तुलनमा कस्तो प्रभाव पारेको छ त? वन तथा वातावरण विज्ञ श्री सुरेन्द्र देव भट्ट।
4: गौरवशाली इतिहास बोकेको संस्थाले लामो समयदेखि वातावरणीय संरक्षणको क्षेत्रमा आफ्नो राष्ट्रिय निकुञ्ज लगायत सूर्य क्षेत्रको पनि काम गर्दै आइरहेको कुरा हो। एउटा पोजिटिभ नै हो। सूर्य भनेको एउटा विशेष संरक्षण गर्नुपर्ने क्षेत्र, एकदमै फ्रेजाइल इकोलोजी हुन्छ सूर्यको, त्यसको चाहिँ संरक्षण गर्नु एकदमै पोजिटिभ हो र त्यसले ओभरअल वातावरणलाई पनि सकारात्मक प्रभाव नै पर्ने देखिन्छ। र अहिलेको अवस्थामा चाहिँ हामीले सूर्यलाई जति संरक्षण गर्न सक्यो अब त्यसबाट उत्पन्न हुने विपदका कुराहरू घटाउन सकिन्छ। अब त्यसमा चाहिँ नेपाली सेनाको अहिले जुन भूमिका छ त्यो एकदमै राम्रो छ। ग्लोबल अब वार्मिङको कुराहरू, क्लाइमेट चेन्जको कुराहरूमा एउटा पोजिटिभ रोल नै भनेको। अब फेरि हाम्रो चुरे भनेको एकदमै संवेदनशील क्षेत्र हो नि त हाम्रो। अब त्यहाँ भोलि चाहिँ वाटर टेबलका कुराहरू त्योमा चाहिँ हामीले कन्ट्रोल गर्यो भने हाम्रो जुन तल्लो तटीय क्षेत्रमा रहेको तराई मधेस जुन क्षेत्र छ त्यसलाई पनि एउटा पोजिटिभ संरक्षण हुने भयो। त्यहाँको पनि पर्ने जुन इम्प्याक्टहरू छ त्यसलाई पनि संरक्षण गर्यो भने घटाउन सकिने भयो।
2: वन संरक्षणसँगै चुरेको पानीलाई तराई मधेसको जमिन मुनि पुनः भरण गराउन जलाशयहरूको संरक्षण पनि अपरिहार्य छ। यसै विषयलाई मध्यनजर गर्दै नेपाली सेनाले सिराहा, सप्तरी, नवलपरासी, कैलालीका साथै चितवन जिल्लामा मात्रै 4 किङ फिसर ताल गरी 22 महत्वपूर्ण ताल तलैयाहरूको सम्वर्धन, जीर्णोद्वार र सौन्दर्यकरण गरिरहेको छ। यस्ता ताल तलैया संरक्षण गर्दा जैविक विविधता, सांस्कृतिक महत्व र पर्यटकीय भावना बोकेको एवं पानीको स्रोत संचितमा सकारात्मक प्रभाव पार्ने गरी संरक्षण र व्यवस्थापन गरिन्छ। यसले आन्तरिक पर्यटनमा वृद्धि हुनुका साथै जलचर र समग्र पर्यावरणको जीवन चक्रमा समेत सुधार भएको छ। ताल संरक्षणमा नेपाली सेनाको प्रयास र प्राप्त उपलब्धि बारे चितवन जिल्ला भरतपुर महानगरपालिका छका वडाध्यक्ष श्री कृष्णलाल श्रेष्ठ भन्नुहुन्छ।
5: पहिला तालभित्र विभिन्न यो धारहरूले छोपिएको वरिपरि झाडीहरू थियो होइन, बाटोघाटो थिएन। पछि उहाँहरू आइसकेपछि उहाँहरूले छ महिना भन्दा बेसी नै लगाएर हाम्रो ताल सरसफाई अनि त्यसको वरिपरि चिज बनाउने अनि वरिपरि बाटोको ट्र्याकहरू खोल्ने काम छोरो नेपाली सेनाले गर्नुभएको थियो। त्यो भित्र तालभित्र भगवपुरहरूलाई व्यवस्थापन गर्ने सरसफाई अनि वरिपरि त्यहाँका झाडीहरूलाई पन्छाएर त्यहाँ टिलहरू बनाउने भत्किएका ठाउँहरूलाई कोर्ने र वरिपरि बाटो नभएको ठाउँमा ट्र्याक खुलेर उहाँहरूले त्यसमा ग्राभल ढालेर राम्रो व्यवस्थापन गर्नुभएको छ। अहिले राम्रो सौन्दर्यीकरण बढेको छ, पहिलाको तुलनामा धेरै राम्रो छ।
0: यसरी समग्रमा चुरे क्षेत्रको संरक्षण, व्यवस्थापन, प्राकृतिक स्रोतको सदुपयोग, जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणमा नेपाली सेनाको भूमिका प्रशंसनीय बनेको छ। यस्तो प्रयासले चुरेको ठूलो हिस्सा वनले ढाकेको हुँदा त्यहाँ पाइने करिब दुई तिहाई वनस्पति तथा दुर्लभ वन्यजन्तु एवं संकटापन्न प्रजातिहरूको मुख्य वासस्थान संरक्षणमा समेत ठूलो टेवा दिएको छ। संरक्षणलाई प्रभावकारी बनाउन आवश्यक पर्ने बोट बिरुवा उत्पादन तथा रेखदेखका लागि समेत नेपाली सेनाले नै सहयोग गरिरहेको छ। जहाँ विभिन्न निकायहरूसँगको समन्वयमा बिउ संकलन तथा भण्डारण, कलमी, नर्सरी व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गर्ने गरिएको छ। नम्बर दुई वन तथा पर्यावरण गणका गणपति प्रमुख सेनानी श्री नारायण बहादुर बस्नेत।
6: नर्सरी विकास तथा व्यवस्थापन तालिम भनेर हामीले वार्षिक रूपमा दुईवटा तालिमहरू सञ्चालन गर्छौँ। करिब 100 जनाको हाराहारीमा चाहिँ हामीले यस गण लगायत अन्य विभिन्न कृतनाहरूबाट पनि कृतनान्तर्गतका युनिटहरूबाट पनि जनशक्ति मगाएर हामीले वार्षिक रूपमा तालिम सञ्चालन गर्ने गरेका छौँ। अब यस तालिमको मुख्य उद्देश्य चाहिँ यो बिरुवा उत्पादन, वृक्षारोपण र त्यसको सम्वर्धनका चिजहरू यसमा पर्ने हुँदाखेरि हाम्रो लागि यो प्राइमरी रोल पर्यो र अन्य युनिटहरूको हकमा हामीले एकदम चेतना अन्तर्गतबाट चाहिँ लिएर आएर तालिम गर्ने सन्दर्भमा भन्नुपर्दाखेरि अहिले जुन गो ग्रिन क्याम्पेनलाई सपोर्ट गर्ने अब ती सम्बन्धित जिल्लाहरूमा पनि वृक्षारोपणको सन्दर्भमा अन्य सरकार निकायहरूसँग चाहिँ सहकार्य गर्नको लागि एउटा ज्ञान हासिल गरेको जनशक्ति उत्पादन गरेको खण्डमा हाम्रो नेपाली सेनाको प्रभावकारिता चाहिँ थप अभिवृद्धि हुने हिसाबले पनि यो तालिमलाई चाहिँ जोड दिएको छ र प्रभावकारी पनि सिद्ध भएको छ।
2: चुरेको भूपरिधि प्राकृतिक र पारिस्थितिकीय प्रणालीको विशेषता अन्य भन्दा फरक छ। भूबनौट, माटोको प्रकृति, जैविक विविधतामा ह्रास र छोटो समयमा धेरै वर्षा आदि जस्ता कारणले यो अति संवेदनशील क्षेत्र पनि हो। त्यसमा पनि अव्यवस्थित बसोबासले प्राकृतिक स्रोतको दोहन बढ्दा चुरे लगायत समग्र तराई क्षेत्रमा प्रतिकूल असर परिरहेको छ। दीर्घकालीन महत्व बोकेको चुरे संरक्षण जस्तो कार्यमा नेपाली सेनाको सहभागिताले तत्कालै सकारात्मक परिणामहरू दिन थालेको छ। यसैको उदाहरण नेपाली सेनाले वृक्षारोपण र तटबन्ध निर्माण गरेपछि वर्षायामको त्रास हट्नुका साथै सुकेका पानीका मुहानहरू समेत रसाउन थालेको बताउनुहुन्छ रूपन्देही जिल्ला सैना मैना नगरपालिकाका नगर प्रमुख श्री फडेन्द्र प्रसाद शर्मा।
7: देखि लिएर हरेक क्रियाकलापमा वृक्षारोपणमा यहाँको नगरपालिकासँग सहकार्य गरेर एकसाथ अगाडि बढिरहेको अवस्था छ। अरू अरू क्रियाकलापमा पनि नेपाली सेनासँग हामीले सहकार्य गरेका छौँ। यो नेपाली सेनाको चुरे संरक्षणमा धेरै राम्रो प्रतिक्रियाहरू पनि आइराखेको छ। यहाँको जङ्गल संरक्षण, पानीको मुहान संरक्षणदेखि लिएर चुरेको पहिरो, नदी नियन्त्रणदेखि लिएर हरेक क्रियाकलापमा राम्रो भइरहेको अवस्था छ र आगामी दिनमा पनि नेपाली सेनासँग सहकार्य गरेर नगरपालिका अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छ।
0: चुरे संरक्षणमा संलग्न भई नेपाली सेनाले स्थानीयको जीवन स्तरमा सुधार ल्याउन वन, वन्यजन्तु, वातावरण र जैविक विविधता संरक्षण गर्न सक्दो योगदान दिइरहेको छ। परिणाम स्वरूप वर्षायाममा उर्लने खहरेको भेल तथा बाढी पहिरोको प्रत्यक्ष शास्ति भोगेका चुरे फेरीका स्थानीय नागरिकहरूका लागि नेपाली सेनाको उपस्थिति सुखद बनेको छ। यद्यपि चुरे संरक्षण अभियान सहज भने छैन। भिरालो भूभाग, प्रतिकूल मौसम, डडेलो, जंगली जनावरको जोखिम तथा वन अतिक्रमण, चोरी निकासी र अवैध गतिविधि जस्ता चुनौतीका बीच पनि नेपाली सेना निरन्तर चुरेको संरक्षणमा खटिरहेको छ।
8: फिल्ड नम्बर वन तथा पर्यावरण सुरक्षामा जम्मा मन कुमार साई। हामी फिल्डमा खटिँदाखेरि अब जमिन पनि एकदम हामी बस्ने देशभन्दा धेरै टाढा टाढा 6-7 किलोमिटरको दूरी पैदल हिँडेर हामीले पटौल गरिरहनु पर्ने हुन्छ। बर्खाको समयमा अब कटानहरू भइरहन्छ, अब जस्तै अब हाम्रो वृक्षारोपण गरेको इलाकाहरू पनि केही बगर नजिक पनि भएको हुनाले, खोलाको साइडमा भएको हुनाले पनि कटान भइरहेको हुन्छ। अब त्यसमा केही तटबन्धहरू त बाँधिएको छ, तर पनि अब हामीले त्यसमा तटबन्ध हुँदाहुँदै पनि अब सबै ठाउँमा पर्याप्त तटबन्ध नभएको हुनाले त्यो त वृक्षारोपण गरेको इलाकाहरू केही जमिनहरू कटान हुने भइरहेछ। र अब यो हिउँदको समयमा आगो लागि अत्याधिक हुन्छ, र आगो लागि अत्याधिक हुँदा पनि आफूसँग भएको साधन स्रोतले हामीले दैनिक आगो लागि अब जस्तै कहिले त हामी राति पनि परिचालन हुनुपर्ने अवस्था भइरहेको हुन्छ, त्यसमा जंगली जनावरहरू पनि भएको हुनाले पनि हामीले अझै जोखिम भइरहेको हुन्छ, त्यो भएर पनि अझै हामीलाई एकदम चुनौती भइरहेको हुन्छ।
9: त्यही नम्बर दुई वन तथा पर्यावरण सुरक्षा घर सुमित्रा हुन्छ ठकुरजी। सूर्यको माटो अब कुकुलो नै हुन्छ, कुकुलो भएको कारणले एउटा भुछेहरू अब पहिरो जाने चाहिँ विशेष गरी हुन्छ। अब हामीले चाहिँ यो चुरे संरक्षण सम्बन्धी चाहिँ वृक्षारोपण गर्ने क्रममा चाहिँ सबभन्दा पहिला त उपयुक्त जमिन नभएको कारणले गर्दाखेरिमा चाहिँ हामीलाई एकदम कठिनाइ हुन्छ, र अब खोलाको छेउछाउमा चाहिँ रोप्नुपर्ने बगरमा वृक्षारोपण चाहिँ गर्नुपर्ने हुन्छ, र वृक्षारोपण गर्दाखेरिमा चाहिँ सिँचाइको सुविधा हुँदैन, र अब तपाईँ त लगाउन गाह्रो हुन्छ। अब बारहरू पनि सबै बारहरू लगाउँदाखेरिमा चाहिँ सबै पेटिभित्रमा चाहिँ वृक्षारोपण गरेको ठाउँमा सबै पेटिमा चाहिँ लाउ नलागेको कारणले गर्दा पशुभावहरू पस्ने, अब पशुभावहरू पसेर चाहिँ बिरुवाहरू खाइदिने, उब्रेको बिरुवाहरू खाइदिने, अनि त्यसपछि स्थानीय जनताहरूले चाहिँ अब त्यो ठाउँमा चाहिँ उनीहरूको सिँचाइको लागि चाहिँ वस्तुहरू चलाउनको लागि अब घाँस औरा गर्नको लागि चाहिँ त्यहाँ चाहिँ वृक्षारोपण गरेको ठाउँमा चाहिँ गएर फेरि आगो लगाइदिने कहिले, अनि कहिले चाहिँ घाँसहरू काटिदिने, यस्ता कार्यहरू चाहिँ अब गर्छन्। त्यसको कारणले त्यस्तोमा चाहिँ हामीलाई कठिनाई चाहिँ भइरहेको।
2: नेपाली सेनाले राज्यको नीति र चुरे संरक्षणको राष्ट्रिय गुरु योजना अनुरूप कार्य गर्दै आएको हो। चुरे विकास समितिको प्राविधिक समन्वय र नेपाली सेनाको यो प्रयासले कार्यक्रमको गति, पारदर्शिता र प्रभावकारितामा कस्तो गुणात्मक परिवर्तन ल्याएको छ त? पुनः राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिका सदस्य सचिव श्री गणेश पौडेल।
10: सामान्य ठाउँमा जहाँ थोरै इन्कुर भए पनि पुग्ने ठाउँमा अरूले गर्दा पनि संरक्षणको एकदमै चुनौती छ, त्यस्तो ठाउँमा नेपाली सेनाले गरेको वृक्षारोपण साँच्चीकै सक्सेसफुल छ, साँच्चीकै उदाहरणीय छ, यसले अरूलाई पनि संरक्षण कार्यमा लाग्न प्रेरणा दिएको छ। नेपालको अवस्थामा हेर्दा चुरे संरक्षण चाहिँ वास्तवमा एउटा राष्ट्रिय समृद्धि अथवा राष्ट्रिय सुरक्षासँगै जोडिएको विषय छ। तथ्याङ्कहरूले के भन्छ भने चुरे र चुरेभन्दा तल तराई भावर तराईमा बस्ने नेपालको जनसङ्ख्या करिब करिब 1,70,00,000 60% बढी जनसङ्ख्या चुरे क्षेत्रको वातावरणीय सेवामा आश्रित रहेका छन्। यदि चुरे क्षेत्र थप फेरीकरण हुँदै गयो भने तराई मधेस क्षेत्र जुन नेपालको फूड बास्केट पनि हो त्यो क्षेत्र चाहिँ मरुनीकरणतर्फ जान्छ र समग्र नेपालको समृद्धिमा यसले असर गर्छ। त्यसकारण चुरे क्षेत्र चाहिँ समग्र तराई मधेस क्षेत्रको एउटा दिगोपनाको लागि सुरक्षाको लागि एकदमै महत्वपूर्ण छ, र अहिले हामीले गरिरहेका कार्य तराई मधेसमा देखिएको पानीको लगायत समस्या होस् अथवा मरुनीकरणको समस्या होस् त्यसलाई न्यूनीकरण गर्न टेवा पुगिराखेको छ।
0: चुरे जोगाउनु भनेको वनसँगै जलस्रोत, उर्वर भूमि, जैविक विविधता र भावी पुस्ताको सुरक्षित भविष्य जोगाउनु पनि हो। यही विश्वासका साथ नेपाली सेनाले चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई भन्ने राष्ट्रिय अभियानलाई व्यवहारमा उतार्दै संरक्षण, वृक्षारोपण र जनसहभागितामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस क्रममा विगतका सफलता र सिकाइलाई आत्मसात गर्दै आगामी दिनमा चुरे संरक्षणलाई अझ प्रविधि मैत्री, वैज्ञानिक र दिगो बनाउन रणनीतिक तयारी समेत थालिएको छ। यस अभियानलाई अझ प्रभावकारी बनाउन नेपाली सेनाको आगामी योजना के छन् त? पुनः वन तथा पर्यावरण निर्देशक सहायक रथी श्री उज्जवल थापा।
11: नेपाली सेनाले चाहिँ मुख्यतया चाहिँ वृक्षारोपण कार्य नै गर्दै आइरहेको कुरा हो, र जस अन्तर्गत हामी चाहिँ नर्सरी विकास पनि गर्छौँ, त्यसको व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्तिद्वारा बिरुवाहरू उत्पादन गर्ने र चुरे क्षेत्रमा चाहिँ खाली जमिनहरूमा चाहिँ 4 वर्षदेखि वृक्षारोपण गर्ने, पुनर्वृक्षारोपण गर्ने, सिँचाई तथा संरक्षणको कार्य पनि गर्दै आइरहेको छौँ, र त्यसपछि चाहिँ निश्चित अवधि पश्चात चाहिँ हामी स्थानीय जनसमुदायलाई त्यो वनहरू चाहिँ हस्तान्तरण गर्दै आइरहेको छ। उपलब्धि कुरा गर्नु पर्दाखेरि चाहिँ पहिला कस्तो उजाड थियो, अहिले कस्तो हराभरा भएको छ, त्यो ठाउँमा चाहिँ अहिले जल पुनर्भरण भएर पानीको स्रोतहरू भेटिन थालेको छ, त्यसले गर्दाखेरि चाहिँ जीव जन्तु, पर्यावरण, सिँचाइहरूमा पनि र स्थानीय मानव सुरक्षाको लागि पनि त्यो खानेपानीको स्रोतहरू चाहिँ अहिले नयाँ स्रोतहरू चाहिँ पुनर्भरण भएर चाहिँ नयाँ जलको स्रोतहरू देखा परिरहेको छ। चुरे संरक्षणमा हाम्रो चाहिँ आगामी आर्थिक वर्षमा चाहिँ हामीले विशेष गरी चाहिँ वृक्षारोपण र बिरुवाहरू उत्पादन गर्ने अनि वृक्षारोपण गरेको ठाउँमा चाहिँ तारबारहरू गरेर त्यसलाई चाहिँ संरक्षण गर्ने, उचित स्याहार सम्हार गर्ने र सिँचाइहरू गर्ने त्यो चिजहरूलाई नै हामीले मुख्य प्राथमिकता दिएको छ।
2: श्रोता, बढ्दो तापक्रम र जैविक विविधतामा आएको ह्रासले विश्वलाई प्रभावित गरेको छ। यस्ता चुनौतीको सामना गर्न वृक्षारोपण, वन संरक्षण र जलाधार व्यवस्थापन गर्नु नै दीर्घकालीन तथा प्रभावकारी उपाय हो। यसै पृष्ठभूमिमा चुरे संरक्षणमा संलग्न भई नेपाली सेनाले आफ्नो सेवाको क्षेत्रलाई अझ विस्तार गरेको हो।

0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक बदला प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
0: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा साउन एक गते नेपाल पुलिस क्लब भिरकुटी मण्डपमा आयोजित कार्यक्रम बीच केन्द्रीय अनुसन्धान ब्यूरोको 16 वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोका पूर्व प्रमुखहरूलाई सम्मान पत्र प्रदान गर्नुका साथै ब्यूरोमा कार्यरत रही उल्लेखनीय कार्य गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारीहरू एवं अपराध अनुसन्धानमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा विशिष्ट योगदान पुर्याउनु हुने विभिन्न निकायका महानुभावहरूलाई कदर पत्र प्रदान गर्नुभयो। साथै उहाँले केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा प्रकाशित सीआईबी म्यागजिनको लोकार्पण समेत गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले स्थापना कालदेखि जघन्य प्रकृतिका अपराध संगठित आर्थिक एवं जटिल अपराधहरूको अनुसन्धानका साथै न्यायपूर्ण सुरक्षित एवं समृद्ध नेपाल निर्माणमा ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष विश्वसनीय र उत्कृष्ट अनुसन्धान संस्थाको रूपमा नागरिकको पूर्ण विश्वास हासिल गर्दै राष्ट्रको न्याय प्रणालीलाई थप सुदृढ बनाउने शुभकामना समेत व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोले पहिले अनुसन्धान अनि मात्र पक्राउ भन्ने अनुसन्धानको न्यूनतम मापदण्डलाई आत्मसात गर्दै तटस्थ एवं उच्च व्यावसायिकता प्रदर्शन गरी नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै जघन्य संगठित अन्तर्देशीय उच्च जटिल तथा आर्थिक अपराधका बदलिँदा चुनौतीलाई सम्बोधन गर्न थप प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताउनुभयो। अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी ब्यूरोको क्षमता अभिवृद्धि एवं अन्तर निकाय र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्दै उत्कृष्ट अनुसन्धान निकायको रूपमा स्थापना गर्न संगठन सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो। डिजिटल प्रविधि अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल र सीमापार अपराध अनुसन्धानमा खर रूपमा प्रस्तुत हुँदै ब्यूरोले आफ्नो आदर्श वाक्य विश्वसनीयता निष्पक्षता र साहसलाई अक्षुण रूपमा कायम गरिराख्ने विश्वास लिएको उहाँले बताउनुभयो। कार्यक्रममा नेपाल सरकारका पूर्व मन्त्री एवं अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायब महानिरीक्षक माधव प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रहरी महानिरीक्षक दान बहादुर कार्की फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन एफबीआई र रोयल थाई पुलिसको आयोजनामा थाइल्याण्डको ब्याङ्ककमा साउन 4-5 गतेसम्म सञ्चालन हुने द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउण्ड्स एण्ड ट्रान्सनेशनल अर्गनाइज क्राइम सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन साउन 3 त्यसतर्फ प्रस्थान गर्नुभएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नायब महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गर्नुभयो। उक्त सम्मेलनमा संगठित अपराध सम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न क्षेत्रीय रणनीति संयुक्त कार्य एवं समन्वय लगायतका एजेण्डामा वृहत छलफल हुने कार्यक्रम रहेको छ। प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी आफ्नै 43 वर्षीय श्रीमती फुलमाया मुदिलको हत्या गरेको अभियोगमा संखुवा सभा जिल्ला चैनपुर नगरपालिका 7 56 वर्षीय अमर बहादुर सार्कीलाई सोही ठाउँबाट साउन 2 प्रहरीले पक्राउ गरेको छ। एकनाले भरुवा बन्दुक 1 फलामको छर्रा 29 र बारूद करिब 200 सहित अर्घाखाँची जिल्ला सिद्धगंगा नगरपालिका 5 बस्ने 25 वर्षीय गोपाल नेपाली समेत 2 सोही ठाउँबाट साउन 2 प्रहरीले पक्राउ गरेको छ। नियन्त्रित लागू छ टापेन्डाडोल 24,700 ट्याब्लेट सहित तीनजनालाई काठमाडौँ महानगरपालिका बाह्रबाट साउन 3 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतीय नागरिक 25 वर्ष राज सोनी, बाँकेका 19 वर्ष निखिल सोनी र सुर्खेतका 19 वर्ष सोफिया मगर रहेका छन्। यस्तै नियन्त्रित लागू छ ट्रामाडोल 14,920 ट्याब्लेट सहित काठमाडौँ किर्तिपुर नगरपालिका 9 39 वर्षीय अनिल देउलालाई काठमाडौँ चन्द्रगिरी नगरपालिका 14 साउन 3 गते प्रहरीले पक्राउ गरेको छ। त्यस्तै अवैध लागू औषध पोलेन जस्तो देखिने पदार्थ करिब 4 kg 720 ग्राम सहित दुईजनालाई काठमाडौँ महानगरपालिका 19 साउन 3 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामेछाप जिल्ला मन्थली नगरपालिका 3 54 वर्षीय श्याम खत्री र काभ्रे जिल्ला बनेपा नगरपालिका 12 48 वर्षीय बसन्त थापा रहेका छन्। त्यस्तै अवैध लागू औषध अफिम जस्तो देखिने वस्तु करिब 4 kg सहित रोल्पा जिल्ला माडी गाउँपालिका 1 40 वर्षीय मनकुमारी घरतीलाई जाजरकोट जिल्ला बारेकोट गाउँपालिका 3 साउन 2 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध नाइट्राजेपाम 590 ट्याब्लेट सहित सर्लाही जिल्ला रामनगर गाउँपालिका 5 बस्ने 16 किशोर समेत दुईजनालाई लालबन्दी नगरपालिका 1 साउन 1 गते प्रहरीले पक्राउ गरेको छ। अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा 12 जिल्ला पर्सौनी गाउँपालिका 1 बस्ने 20 वर्षीय जसमुद्दिन अन्सारी र पर्सा जिल्ला बहुदरमाई नगरपालिका 1 बस्ने 20 वर्षीय विशाल पटेललाई पर्सा जिल्ला बिरगंज महानगरपालिका 8 साउन 2 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले बिरगंज महानगरपालिका 16 बस्ने 12 घर भएका 49 वर्षीय शिव पूजन बैठाको घरमा डेरा गरी बस्ने रौतहट घर भएका पीड़ित हाल वैदेशिक रोजगारीको सिलसिलामा युके लन्डनमा रहेकोमा निजको फोटो राखी फेक फेसबुक अकाउन्ट तथा मेसेन्जर आईडी बनाई शिव पूजनलाई झुक्क्यानमा पारी नगद 2,50,000 रुपियाँ ठगी गरेको खुल्न आएको छ। श्रृंखलाबद्ध रूपमा चोरी गरेको अभियोगमा 9 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतीय नागरिक 23 वर्षीय राहुल निषाद, चिनिया नागरिकहरू 30 वर्षीय वैन जी, 37 वर्षीय वाङ लियानिन, स्याङ्जाका 42 वर्षीय राजकुमार विक, कास्कीका 50 वर्षीय खिमबहादुर छेत्री, 51 वर्षीय केशव पाइजा मगर, अर्घाखाँचीका 29 वर्षीय अशोक पोखरेल, भारतीय नागरिक 40 वर्षीय सोमनाथ हनुमन्त जाधव र बागलुङका 27 वर्षीय अनिल विक रहेका छन्। प्रारम्भिक अनुसन्धान क्रममा उनीहरूले गत असार 4 गते कास्की जिल्ला पोखरा महानगरपालिका 17 स्थित शिवप्रसाद बरालको घरबाट सुनको गहना नगद 1,50,000 रुपियाँ, ल्यापटप 1 थान र मोबाइल 1 थान, गत असार 14 गते सोही महानगरपालिका 18 स्थित हेमराज गिरीको घरबाट 25 तोला बराबरका सुनका गरगहना तथा नगद 70,000 रुपियाँ चोरी गरेको खुल्न आएको छ। यसै गरी उनीहरूले गत असार 15 गते सोही महानगरपालिका 18 स्थित गिरीधरी श्रेष्ठको घरबाट 1 तोला 54 लाल बराबरको सुनका गरगहना र मोबाइल 2 थान, असार 23 गते सोही महानगरपालिका 8 स्थित मोसेम खातानीको कोठाबाट मोबाइल 1 थान र नगद 25,000 रुपियाँ र सोही महानगरपालिका 6 स्थित हिरामणि लामिछानेको घरबाट मोबाइल 1 थान लगायतका सामानहरू चोरी गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ। प्रहरीले उनीहरूको साथबाट सुनको ढिक्का 5 थान, सुनको टुक्राहरू 5 थान, नगद 2,01,220 रुपियाँ, मोबाइल 1 थान, स्मार्ट घड़ी 1 थान र ल्यापटप 1 थान लगायतका सामानहरू समेत बरामद गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक बदला।

0: हेलो हेलो हेलो जानुका,
1: के हो भन्नु? त्यो उत्तमसँग तिम्रो सम्बन्ध त पहिले बिग्रेको होइन र भने?
0: हो नि जानुका, हाम्रो बोलचाल नभएको त 3 महिना भइसक्यो नि।
1: अनि के फोटो पठाएको त है त्यसले? त्यस्तो अचानक मेरो मेसेन्जरमा आयो त बिहान बिहानै, त्यो के देख्दैछु म त अचम्म परे भने।
0: त्यही त जानुका, तिमीलाई पनि पठायो त्यसले? खै कतिजनालाई पो पठाएको हो। लौ न, त्यसले त मलाई मर्नु न बाँच्नु बनायो, म त आजै मर्छु होला जस्तो छ जानुका।
1: होइन, के भनेको त्यस्तो? नचाहिँदो कुरा नगर त, कहाँ छौ तिमी अहिले भन त?
0: म यही कोठामा छु नि, आफन्तहरूको पनि फोन आएको आएकै छ। कतै त्यसले त्यो फोटोहरू पठायो कि क्या हो?
1: तिमी कति पनि नआत्यौ, म तिम्रो कोठामा आइहाले, के गर्ने? सँगै बसेर कुरा गरौँला।
0: हुन्छ हुन्छ, आऊ न।

0: मनु ए मनु ढोका खोल त ए तिमी आयौ
1: आऊ न
0: आइपुग्यो
1: अनि किन त्यस्तो फोटो कहिले पठाएको छ तिमीले
2: पहिला सम्बन्धमा हुँदा कर गर्यो विश्वास गरेर फोटो भिडियो खिच्यो मैले त डिलिट गरे होला भनेको त अहिले आएका हेर न यसरी फसायो मलाई
1: ल हेर बर्बादै पारेछ नि अनि
2: मैले त कलेजमा तिर्न घरबाट मगाएको 20,000 त्यसको खातामा हालिदिइसके अझै 50,000 हाल्दै अनि अरूलाई पठाउँदिन भन्छ नत्र सबैतिर भाइरल गरिदिन्छु भन्छ कस्तो मन रहेछ भने
1: त्यसलाई तिमीले पैसा दिएर एकदम ठुलो गल्ती गर्यो यो त तिमी विरुद्ध भएको साइबर अपराध भनौ अब प्रहरीकोमा गएर उजुरी दिनुपर्छ अनि थाहा पाउँछ त्यसले
2: त्यही त गल्ती मेरै छ हेर न प्रहरीलाई भन्नु पनि लाज अनि प्रहरीलाई खबर गरिस् भनेर झन् मेरो पो बेइज्जत गर्ने हो कि जे गर्दा पनि इज्जत त मेरै जाने भयो नि अब अहिलेसम्म जतिले थाहा पाए पाए अब प्रहरीलाई भन्नु भन्दा बरु मागे जति पैसा दिएर फोटो भिडियो डिलिट गर्न लगाम कि क्या हुन्न
1: त्यसो भनेर कहाँ हुन्छ त्यसले मागे जति पैसा लगेर डिलिट गर्छ जस्तो लाग्छ तिमीलाई त्यसरी त्योसँग त्यस्तो फोटो भिडियो खिच्नु नै एउटा गल्ती त भइसक्यो हेर अब पैसा दिएर फेरि अर्को गल्ती गर्ने होइन यही फोटो भिडियो राखेर रा, तिमीलाई त्यसले जिन्दगी भर सताउँछ बरु सबै प्रमाण सहित प्रहरीकोमा उजुरी दिइहाल्नुपर्छ बुझ्यौ
2: प्रहरीकोमा जानु र भने
1: जानु र होइन गइहालौ त्यसले तिमीलाई अझै दुःख दिन्छ गएनौ भने लैन बरु साथी म पनि गइदिन्छु तिमीसँग

0: ए भनेपछि कुरा यसो पो हो।
1: हजुर सर, पहिला प्रेम सम्बन्ध थियो, उसले अहिले नै बिहे गरौं भनेर कर गर्यो। मैले केही वर्ष बिहे नगरौं भनेपछि झगडा भयो र सम्बन्ध नै छुट्यो। तर त्यति बेला सम्बन्धमा रहँदा खिचेका फोटो भिडियो दुरुपयोग गरी ब्ल्याकमेल समेत गर्ने, दुःख हैरानी दिने र अनुचित लाभका लागि बारम्बार दबाब दिने गर्छ त्यसले मलाई। कति आफन्त साथीहरूलाई त फोटो भिडियो पठाइसकेछ, अब मैले समाजमा कसरी मुख देखाउँ सर भन्नु त?
0: प्रहरी कार्यालयमा आउनु भएको छ, तपाईँ नआत्तिनुहोस्। अब सबै खुलाएर एउटा निवेदन दिनुहोस्, वास्तविकता के हो हामी तुरन्त अनुसन्धान गर्छौँ है।
1: हुन्छ सर, हुन्छ।

0: भनेपछि सम्बन्धमा रहँदा खिचेका फोटो भिडियोको दुरुपयोग गरेर ब्ल्याकमेल गर्नुभयो होइन त?
1: मैले कसैलाई पनि त्यसरी ब्ल्याकमेल गरेको छैन सर।
0: अब तपाईँले जति झुट बोल्नुहोस् कुनै फाइदा छैन। हेर्नुहोस्, पीड़ितको उजुरीको आधारमा प्रमाण सहित हामीले तपाईँलाई पक्राउ गरेका हौं।
1: मलाई माफ गर्नु सर, मनु र म बीच प्रेम सम्बन्ध थियो। घरकाले छिट्टो बिहे गर गर भनेर दबाब दिन थाले। मनुले अहिले बिहे नगर्ने भनेपछि हामी बीच झगडा भयो र हामी छुट्ट्यौं। अनि मनुले धोका दिएकोले बदला लिने सोचले यो सब गरे सर। मलाई माफ गरिदिनु सर।
2: यसरी मलाई मर्नु नबाँच्नुको दोसाद नपुर्याउने, यसलाई त माफी होइन हदैसम्मको कारवाही गर्नु होला सर।
0: अब उसलाई कारवाही त हुन्छ नै, तर अब भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ तपाईँले पनि।
2: यसले मेरो विश्वासको फाइदा उठायो सर, यसमा मैले के गर्न सक्थे र सर?
0: हेर्नुहोस् है, पहिलो कुरा त व्यक्तिगत वा यस्तो गोप्य फोटो भिडियो कसैलाई पनि खिच्ने वा आदान प्रदान गर्ने गर्नु हुँदैन।
2: हजुर।
0: अनि यसरी नै सम्बन्ध बिग्रिएपछि धम्क्याउने, पैसा माग्ने वा ब्ल्याकमेल गर्ने प्रयास भएमा डराएर पैसा दिने होइन, बरु त्यस्ता कल, मेसेज, स्क्रिनसट लगायतका सबै प्रमाण सुरक्षित राखेर तुरन्त प्रहरीलाई जानकारी दिनुपर्छ। अनि समाजले के भन्ला भनेर डराएर अपराध लुकाउनु हुँदैन।
2: हो रहेछ सर, मेरो साथी जानुकाले हौसला दिएर यहाँ आउने आँट गरे। मैले थप क्षति हुनबाट जोगिए, नत्र त म पुरै फसिसकेको थिएँ सर।
0: अनि अर्को कुरा, आफूमाथि वा आफ्ना परिवारका सदस्यमाथि यस्ता प्रकारका अपराध भएमा आवश्यक कागजात सहित तुरन्त नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोको कार्यालय भुटाएठीमा स्वयं उपस्थित भएर उजुरी दिन सकिन्छ। अनि स्वयं उपस्थित हुने अवस्था नभएमा चाहिँ सम्पूर्ण विवरण साइबर ब्युरो @nepalpolice.gov.np मा मेल गर्न सकिन्छ।
2: अब कसैमाथि पनि यस्ता घटना भएमा डराएर बस्ने होइन, तुरन्त प्रहरीमा उजुरी गर्नुपर्छ भनेर सबैलाई सल्लाह दिन्छु सर म।
3: एथेन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक बदला। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, शोभा भट्टराई र दीपक राज विश्वकर्मा।
0: हस्त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र देवकी भण्डारी, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाजछ।

0: कान्छी गहना कहाँबाट किने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9843638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
3: यस साइन्सेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भोरिगाउँ बजार, बर्दिया।
4: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
5: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
3: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मासी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 9869177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया।
6: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजोको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
7: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
8: बिहान 10 बजेदेखि
7: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
9: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो

0: एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बात छैन।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।
1: पाँच बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसानको
3: सम्पर्क फोन नम्बर 083-520-307,
4: सम्पर्क मोबाइल नम्बर 98580-50-632, 98580-53-515,
5: प्रवेश परीक्षा सिम्याट कार्यक्रम
6: आवाज,
2: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने प्रधानमन्त्रीको घोषणा, कार्यान्वयनको प्रक्रिया के हुन्छ?
1: अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेट पत्र लानुपर्छ, नेपाल सरकार निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
0: बर्खायामसँगै झाडा पखालाका बिरामी बढ्दै जोगिन के गर्ने?
2: यदि पानी हामीले शुद्ध मात्र पिउन सकिएको थियो भने पनि धेरैभन्दा धेरै पानी जन्य रोगहरूबाट चाहिँ बढ्न सक्छ।
0: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन र इरान र अमेरिका बीच आक्रमण प्रत्याक्रमणका थप घटना। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली हवाई हमलामा गाजा सिटीमा एकै परिवारका छ जना मारिएका जनाएका छन्। यो जारी युद्ध विरामका बावजूद प्यालेस्टिनी क्षेत्रमा इजरायलले तीव्र पारिरहेको आक्रमणहरूको श्रृंखलाको एउटा हिस्सा हो। एक प्रत्यक्षदर्शी भन्छन्, झिसमिसी हुनुअघि 2 बजेतिर हामी सुतिरहेका थियौं। विस्फोटनको आवाजले बिउझ्यौं। घर पूर्ण रूपमा ध्वस्त भयो र जल्यो। बाबुआमा र ससाना बालबालिका सहित पूरै परिवार सकियो। प्रत्यक्षदर्शीको भनाई, इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै एक हमास लडाकुलाई निशाना बनाइएको भनेको छ, तर त्यसको कुनै प्रमाण दिइएको छैन। यी पछिल्ला घटनासँगै गत अक्टोबरमा इजरायल हमास युद्ध विराम लागू भए ता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीहरूको संख्या 1150 भन्दा बढ़ी पुगेको बताइएको छ। कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी हमलाहरूका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो निभाइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। निरन्तर विद्युत ग्रिडहरूलाई निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कण्डिशनरको प्रयोग घटाउन भनिएको छ। अमेरिकासँगको युद्ध जारी रहेका बेला इरानले होर्मुज जलमार्गमा 2 तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाले पनि पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार 10 रात आक्रमण गरेको छ। इण्डोनेशियामा कम्तीमा 34 शिशुको तस्करी भएको मामिलामा 19 दोषी ठहर भएका छन्। समूहकी प्रमुख 71 महिलालाई 7 वर्षको जेल सजाय सुनाइएको छ। अन्य दोषीहरूले 3-6 वर्षसम्मको सजाय पाएका छन्। सन् 2023 2025 बीचमा केहीलाई सिंगापुर पठाइएको थियो भने केहीलाई जकार्तामा बेचिएको थियो। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले इबोला प्रकोप थप फैलिरहेको बताएका छन्। इटुरी प्रान्तमा एउटा नयाँ प्रभावित क्षेत्र पुष्टि भएसँगै उनीहरूले यस्तो बताएका हुन्। आज क्षेत्र थपिएसँगै इबोला प्रभावित स्वास्थ्य क्षेत्रहरूको संख्या 47 पुगेको छ र तीमध्ये 46 संक्रमण अझै सक्रिय पाइएको छ। पुष्टि भएका संक्रमितको संख्या 2400 भन्दा बढ़ी पुगेको छ, जसमध्ये 967 जनाको मृत्यु भइसकेको छ। र भारतका मुख्य विपक्षी नेता राहुल गान्धीले दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीले गरेको कार्यवाहीलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेका छन्। युवा नेतृत्वको कक्रोच अभियानले आयोजना गरेको संसद भवनतर्फको सोमबारको र्यालीमा करिब 180 घाइते भएका थिए। त्यसबारे सरकारसँग जवाफ माग्दै गान्धी र अन्य विपक्षी सांसदहरूले प्रधानमन्त्री मोदीको सरकारी निवास बाहिर प्रदर्शन गरे। प्रहरीले भीड नियन्त्रण गर्न लाठी प्रयोग गरेको भन्ने आरोपबारे टिप्पणी गरेको छैन, तर प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका भनेको छ। प्रदर्शनकारीहरूले शिक्षा र रोजगारीको क्षेत्रमा सुधारको माग गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। चौतर्फी आलोचना पछि निजी शिक्षा र स्वास्थ्यमा समता कर लगाउने निर्णयबाट सरकार पछि हटेको छ। 3% समता कर हालका लागि लागू नगर्ने निर्णय गरिएको प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल मार्फत बताएका हुन्। खास गरी निजी अस्पतालहरूले साउन 1 गतेदेखि उक्त कर लिन थालेकामा सर्वसाधारणबाट चर्को आलोचना भइरहँदा बजेट आएको 53 दिनपछि सरकारले अहिले त्यो लागू नगर्ने निर्णय गरेको हो। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: जेठ 15 नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम बागले निजी शिक्षा र स्वास्थ्यमा 3% समता कर लगाउने घोषणा गरेका थिए। सरकारका प्राय जसो पछिल्ला निर्णयहरू प्रधानमन्त्रीको सचिवालय मार्फत सार्वजनिक गरिँदै आएकामा यो निर्णय चाहिँ प्रधानमन्त्रीका सामाजिक सञ्जालका खाता मार्फत सार्वजनिक गरिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री संघको सल्लाहमै त्यो लागू नगर्ने निर्णय गरिएको बताएका छन्। करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य रहेको भन्दै प्रधानमन्त्रीले नागरिक तहमा क्षमता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यान आकर्षण गरेको भन्दै नागरिकको माग सुन्दै अगाडि बढ़न तथा समतामूलक समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताएका हुन्। आर्थिक ऐन 2083 को दफा 16 र 17 ती दुई क्षेत्रमा लगाइएको समता शुल्क बारे उल्लेख गरिएको छ। सरकारद्वारा औपचारिक रूपमा घोषणा भइसकेको कुनै निर्णय बारे प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत लागू नगरिने बताउँदैमा प्रधानमन्त्रीको भनाई सिधै कार्यान्वयनमा जान नसक्ने जानकारहरूले बताएका छन्। उनीहरूको अनुसार आर्थिक वर्षको बजेट संसदले पारित गरेपछि त्यो कानून सरह हुने भएकोले त्यसमा उल्लेखित कुनै व्यवस्था हटाउन कानूनी प्रक्रिया नै अवलम्बन गर्नुपर्ने हुन्छ। आर्थिक ऐनको दफा 18 करको दर बढ़ाउन घटाउन वा कर आंशिक वा पूर्ण रूपमा छूट दिन सक्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री शाहले गरेको निर्णय कार्यान्वयन गर्ने प्रक्रिया बारे पूर्व कानून सचिव माधव प्रसाद पौडेलले बीबीसीसँग भने,
1: आर्थिक ऐनमा उल्लेख भएका करका दरहरू आंशिक रूपमा र पूरी रूपमा हटाउन सक्ने व्यवस्था र अधिकार दिएको छ नेपाल सरकारले। त्यसलाई अब कार्यान्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेट पत्र लानुपर्छ। नेपाल सरकारले निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
4: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको निर्णयको स्वागत गरेका छन्। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन् भन्दै उनले धेरैका लागि त्यो कुनै विलासिता नभई बाध्यता भएको उल्लेख गरेका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब अर्को विषय, यो वर्ष मनसून शुरू भएसँगै अस्पतालमा झाडा पखालाको समस्या लिएर आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। प्रत्येक वर्ष देशका विभिन्न क्षेत्रमा खास गरी गर्मीका बेला झाडा पखाला हुने बिरामीको संख्या बढ़ने गरेको अधिकारीहरू बताउँछन्। यसै सन्दर्भमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर पुनलाई सम्पर्क गरी शुरूमा यो वर्ष बर्खा लागे यता झाडा पखाला लागेर अस्पताल आउने बिरामीको संख्या कस्तो छ भनेर सोधेका छौं।
2: विगत केही दिन यता धेरै केही गरी बिरामीको साथ हेर्ने हो भने धेरै बिरामीहरू अथवा बढ्दो क्रममा चाहिँ झाडा पखालाका बिरामीहरू चाहिँ देख्न थालेको छ। मनसुन सुरु भएको छैन यस तथाको बिरामीहरू बढेको ध्यान पाउँछ।
0: दैनिक रूपमै संख्या बढ्न थाल्यो,
2: लगभग आधा दर्जन त हाडेन त अब इमर्जेन्सीमा आइरहेको हुन्छ। अब त्यसमाथिमा कतिपय अब्जर्भेसनमा बसेर राम्रै भएर पनि फर्किनुहुन्छ भने कतिपय भर्ना हुनुपर्ने अवस्था पनि सिर्जना भएको देखिन्छ। अर्थात् कतिपयलाई कडा खालको झाडा पखाला भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि सिर्जना भएको चाहिँ हामीले पाउँदछौँ।
0: विगतका वर्षहरू जस्तै अवस्था हो कि अलिक फरक छ यो वर्ष?
2: हुन त विभिन्न संक्रामक रोगको कारणले गर्दाखेरि झाडा पखाला हुन्छ, त्यसमाथिमा अब अलिक संवेदनशील भएर हेर्ने भनेको ऐसा हो। र गएको साल विगतमा देखेको पनि केहीको मृत्यु भएको कुराहरू पनि बाहिर आएको थियो। हामीले यसलाई अब विशेष सतर्कता साथ अब खानपानमा विशेष गरेर पानीलाई विशेष ध्यान दिनुपर्ने चाहिँ।
0: अब यो वर्षे नै देखिने समस्या, यसबाट जोगिन के गर्नुपर्छ, खास मान्छे सतर्क कसरी हुने?
2: एउटा मात्र मूल मन्त्र मैले उहाँले के भनेको रहेछ भन्दाखेरि पानी र व्यक्तिगत सरसफाई। अब यो पानीको कुराहरू मैले किन गरेँ भन्दाखेरि भन्दा खानेकुराबाट पनि हुन्छ, अरू विभिन्न माध्यमबाट पनि हुन्छ। पानी यस्तो चिज रहेछ जुन गर्मी मनसुन सिजनमा पानीको अभाव हुने र त्यसको आपूर्ति जुन माग बढ्छ र त्यस्तो आपूर्ति एकदम सुरक्षित पानीको कम हुने भएको हुनाले कतिपय पानीहरू शुद्धिकरण नगरेको पानीहरू बजारमा पनि आएको हामीले विगत अनुभव छ। यदि पानी हामीले शुद्ध मात्र पिउन सक्यो, सुरक्षित मात्र पिउन सक्यो भने पनि धेरैभन्दा धेरै जुन पानीजन्य रोगहरू संक्रामक रोगहरू चाहिँ हामी त्यसबाट चाहिँ बच्न सक्दछ भन्ने त्यो बाहेक त अब व्यक्तिगत सरसफाई अब वातावरणीय सरसफाई अरू थुप्रै विधिहरू त छँदैछ। अब
0: जोगिनको लागि अथवा यो रोक्नको लागि यति सहज छ भने पनि प्रत्येक वर्ष किन देखिरहेको होला त?
2: जति पनि बच्ने उपायको कुराहरू गर्छौँ र अहिले जति पनि त्यो सबै कुराहरू आउन विकसित पानीमा होइन, सबै कुरा थाहा छ। स्कुलबाट नै हामीले पानीहरू कति कसरी शुद्ध बनाउने के हो पानी शुद्धिकरण नभइकन पिउनु हुँदैन भन्ने कुराहरू सानैदेखि सिक्दै आएको, अहिले पनि निरन्तर पाएको विभिन्न माध्यमहरूबाट सुन्दै आएका, पढ्दै आएका वा टेलिभिजनमा हेर्दै आएका छ। तर हामीलाई एउटै कुराको चाहिँ कमी देखे त्यो भनेको चाहिँ हामीले यी कुराहरूलाई व्यवहारमा लागू गर्न सक्यौँ। स्टेटको भन्छ नि सडकमा त्यस्तै खानेकुराहरू नखाउनु त अलिकति आज के भएर आज दिन त हो भनेर खान्छौँ, त्यसपछि उत्तिरा गएर आइरह हुन्छ, कतिपय बाध्यता कारण पनि आइरह हुन्छ, थाहा छ तर बाध्यता अब पानी नपिउ अब घरमा एकदम आवश्यक हुन्छ नि पिउनै पर्ने हुन्छ।
0: यो झाडा पखालाका घटनाहरू चाहिँ सहरमा गाउँमा उस्तै देखिन्छ कि कस्तो छ प्रवृत्ति?
2: प्रकृति अलिक फरक छ मेरो अब विश्लेषणमा कसरी हेर्छु भन्दाखेरि जहाँ बढी जनघनत्व छ त्यहाँ अलिक बढी मात्रामा देखिन्छ, जहाँ जनघनत्व अलिक कम छ या बस्ती पात्र छ त्यो ठाउँमा अलिक कम देखिन्छ। तर मृत्यु दरको कुरा आउँछ त्यस्तो उल्टो छ, जनघनत्व बढी भए तापनि सहरमा ठाउँ ठाउँमा नजिकै नजिकै निजी अस्पताल सरकारी अस्पताल स्वास्थ्य केन्द्र नजिक भएको हुनाले बस्ने सक्ने सम्भावना बढी, तर गाउँघरमा स्वास्थ्य पहुँच धेरै कम हुने भएको हुनाले ढिलो हुन चाहिँ मृत्यु हुन सक्ने सम्भावना चाहिँ मैले देख्छु। त्यस्तै यो फैलिने र मृत्यु हुनेको जुन रेसियो छ त्यसको उल्टो देख्छु।
0: अन्तिममा डाक्टर साहब, यो रोक्नका लागि प्रत्येक वर्ष देखिने समस्या लाई चाहिँ कम गर्न अथवा रोक्नको लागि सरकारी पहल चाहिँ कतिको देख्नुहुन्छ तपाईँ?
2: बजारमा अब क्याप्च्याति अहिले जाडोका पानीहरू छन् त्यसको अब अलिकति कडाएर नियमित प्रभावकारी अनुभवमा एकदमै आवश्यक देख्छु, किन भन्दाखेरि जताततै बिग्रिएर गएछ त्यो कतिको सुरक्षित छ के छ सर्वसाधारणलाई अब सबैले थाहा पाउनु पर्यो नि भएन। मैले कुनै समयमा यहाँ टेकुमा हैदराबाद प्रगतिक बिरामीलाई सोद्धाखेरि अब जता हामी दिनभरि जलाजाना काम गर्ने फर्केर आउँछौँ, अब भला जाडोको पानी राख्ने हुन्छ, हामीले सोध्ने सोध्ने कुरा पनि भएन, खल्चित हुन्छ, हामी पुग्नुपर्ने बाध्यता हुन्छ, अब त्यसले कसरी सोध्ने भन्ने कुराहरू प्रश्न मलाई गरेर याद छ। त्यसले गर्दाखेरि त सकेसम्म सरकारले शुद्ध पानी बेसी गरेको छ छैन भन्ने कुराहरू हेर्नु पर्यो। अब अवश्य पनि अब धाराबाट दिने पानीको पनि शुद्धताको अब उहाँहरूले निरीक्षणहरू गरिराख्नु पर्ने मैले देख्दछु। बेला बेलामा अब यो जब मञ्चन आउँछ तब यसको बारेमा जानकारीमूलक चेतनामूलक कार्यक्रमहरू निरन्तर प्रवाह गर्नु पर्यो भन्ने कुराहरू हो।
0: उनी थिए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। अब एउटा विषय संक्षेपमा, नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार एक र दुई रूपियाँका नयाँ सिक्का निष्कासनका लागि डिजाइन परिवर्तनको प्रक्रिया अघि बढेको छ, तर प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बाहिर चर्चामा आए जस्तो एक रूपियाँको नयाँ सिक्कामा उपल्लो मुस्ताङ स्थित एउटा गुम्बाको आकृति राख्ने निर्णय नगरिएको बताएका छन्। यसपालि नयाँ पहेँलो रंगको धातुको सिक्काको सट्टामा सेतो रंगको स्टेनलेस स्टीलको सिक्का जारी गर्न लागि र त्यसो गर्दा लागत समेत घटाउन खोजिएको राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका हुन्। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा देश बाहिरको एउटा विषय, होर्मुज जलमार्गमाथि नियन्त्रणका निम्ति संघर्ष जारी रहेका बेला इरान र अमेरिका बीच आक्रमण र प्रत्याक्रमणका थप घटनाहरू भएका छन्। इरानले उक्त क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। इरानको रिभोल्युसनरी गार्डसले बाहरेन र कुवेतमा रहेका अमेरिकी हवाई प्रतिरक्षा स्थलहरूमा पनि हमला गरेको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी आक्रमणका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो नियन्त्रणमा लिइएको छ र क्षतिको मूल्याङ्कन भइरहेको छ। विद्युतका ग्रिडहरूलाई लगातार निशाना बनाइँदै गर्दा कुवेतका बासिन्दालाई एयर कन्डिशनरको प्रयोग घटाउन भनिएको छ। त्यस्तै जोर्डनको सेनाले पाँचवटा इरानी ड्रोनलाई निष्क्रिय पारेको बताएको छ। अमेरिकी सेनाले पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार दशौं रात पनि आक्रमण गरेको छ। उत्तर पश्चिमी शहर तब्रिज नजिकबाट विस्फोटनका विवरणहरू आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।

रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि बिदा माग्छौ। शुभरात्री।